0: भर्ना खुल्यो।
1: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम
1: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ शुरू 2083 वैशाख 7 गतेबाट।
0: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
1: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
0: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
1: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
0: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको सुनिश्चितता भएको,
1: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
0: नेपाल सरकारको नीति अनुसार जेहेन्दार, दलित, जनजाति, महिला, अपाङ्ग, अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
1: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
0: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
1: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
0: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
1: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
0: बाल मैत्री शैक्षिक वातावरण भएको,
1: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
0: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
1: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली।
0: फोन नम्बर 0915602020 र मोबाइल नम्बर 98584223220 र 98678809011।

0: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरूपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
1: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौ, प्रमाण सुरक्षित गरौं,
0: आफ्नो पासवर्ड अरूलाई शेयर नगरौं, भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू शेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
2: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी कैलाली।
3: रामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
4: हो नि। बिरे मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
6: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढी वाटर प्रुफिङ एन्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढी वाटर प्रुफिङ एन्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कर्ण पछाडि, फोन नम्बर 98648 36213।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
8: अनको तपाईलाई स्वागत छ।
9: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
8: आज 2083 साल वैशाख 27 गते आइतबार, मे 10 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको अष्टमी तिथि।
9: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
8: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गडेउला मल, अस्वाभाविक महँगी विरूद्ध भोलिदेखि विशेष अभियान, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति।
9: देउबा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार, युक्रेनमा बन्दी बनाइएका 9 नेपाली रिहाईको पहल, राष्ट्रिय सरकारमा दलहरू नीतिगत बहस गर्दै।
8: बजेट सम्बन्धी सुझाव, अब सिधै प्रधानमन्त्रीलाई, बाँकेको बगरमा लोभ लाग्दो तरबुजा खेती, सिजन बाहेकको समयमा पनि 300 मेगावाट भन्दा बढ़ी बिजुली भारत निर्यात।
9: लेबनानमा इजरायली आक्रमणबाट एकै दिन 39 जनाको मृत्यु, नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा 50 जिहादी विरूद्ध विद्रोही मारिएको दावी, युक्रेन विरूद्ध रूसले न्यायको लड़ाई लड़िरहेको पुटिनको दावी।
8: र आईसीसी विश्वकप लीग दुईमा नेपाल एक उत्कृष्ट लय, लगातार तेस्रो खेलमा पनि जीत, बागमती गोल्ड कपको उपाधि चितलाङ फुटबल क्लबलाई, जुम्लामा सम्पन्न राष्ट्रपति रनिङ सिल्डमा हिमा गाउँपालिका प्रथम।
10: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
8: साझा खबरको सबैभन्दा शुरूमा अस्वाभाविक महँगीको विरूद्धमा भोलिदेखि सरकारले चाल्न थालेको विशेष कदमको प्रसंग.
9: सरकारले आगामी सोमबार अर्थात भोलिदेखि देशभर मूल्य पारदर्शी सप्ताह अभियान सञ्चालन गर्ने भएको छ. बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न यो अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ. प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्य वृद्धिको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यो अभियान सञ्चालन गर्न लागि हो. जेठ तीनसम्म अभियान सञ्चालन गर्ने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय र पत्राचार अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यसलाई कार्यान्वयन गर्न देशभरका सम्बन्धित सबै निकायलाई निर्देशन दिइरहेको पनि दाहालले जानकारी दिनुभयो. अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई पत्राचार गरिएको छ. दाहालका अनुसार सरकार भएका निकाय, नागरिक समाज र संचारकर्मीलाई पनि यस अभियानमा सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत अनुरोध गरिएको बताउनुभयो. प्रधानमन्त्री कार्यालयका अनुसार प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गरी सोको नियमन अनुगमन गर्ने भएका छन्. त्यसै गरी जिल्ला प्रशासन कार्यालय जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक पत्राचार गर्ने र नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ. केन्द्रीय र प्रदेश बजार अनुगमन समितिले बजारको मूल्याङ्कन गर्ने, अनुगमन टोली खटाउने र नियम पालना नगर्नेमाथि कड़ा कानूनी कार्यवाहीको प्रक्रिया अघि बढ़ाउने समेत जनाइएको छ. बजारमा वस्तु तथा सेवाको मूल्य एकरूपता नहुने र उपभोक्ताले वास्तविक मूल्य थाहा नपाउँदा ठगिने क्रम बढ़ेको विषयमा गुनासो बढ़ेपछि सरकारले अभियान सञ्चालन गर्न लागेको हो. बजारमा उपलब्ध वस्तु तथा सेवाको मूल्यमा स्पष्टता, पारदर्शिताका लागि व्यापारी र सेवा ग्राहीलाई जवाबदेही बनाउन यो अभियान सञ्चालन गर्न लागेको समेत बताइएको छ. यसैबीच सरकारले राष्ट्रिय नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका नियुक्ति तथा बर्खास्त दरखास्त आह्वान समेत गरेको छ. सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान समेत गरिएको हो.
8: भक्तपुर एफएमका संचालकमाथि यही वैशाख 25 गते संगीत रोयल्टी संकलन समाजका नाममा फौजदारी अभियोग लगाई गरिएको धरपकड़को घटनाप्रति सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल, रेडियो ब्रोडकास्टर्स फोरम आरबीएफ नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानले भत्सना गर्दै यस प्रकारका गतिविधि नदोहोर्याउन माग गरेका छन्। एफएम रेडियोका छाता संगठनहरू तथा विज्ञसहित एफएम संचालकहरूको हिजो ललितपुरमा भएको आकस्मिक संयुक्त भेलाले जिल्ला अदालत भक्तपुरले प्रतिवादीलाई साधारण तारेकमा रिहा गरेकोमा एफएम रेडियो संचालकहरूको तर्फबाट न्यायालयप्रति आभार व्यक्त गरिएको छ। भेलाले स्रष्टा राष्ट्रका गहनाका रूपमा सर्जकका सृजनाको प्रवर्धन र संरक्षणमा एफएम रेडियोको भूमिका ऐतिहासिक र उच्च रहेको निष्कर्ष निकाल्दै स्रष्टाको सम्मान र स्वामित्व शुल्कप्रति पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। ऐन कानूनको गलत व्याख्या गरी व्यापारिक एजेन्ट परिचालन गरी रेडियोकर्मी र संचालकहरूलाई अपराधी करार गर्दै फौजदारी मुद्दा लगाउने, धरपकड़ गर्ने कार्य निन्दनीय रहेकोमा जोड़ दिँदै भेलाले यस्तो असामाजिक कार्य तत्काल बन्द गर्न माग गरेको छ। विद्यमान प्रतिलिपि अधिकार ऐन 2059 र नियमावली 2061 पूर्ण पालना गर्न तयार रहेको तर ऐनको दफा 27 दुरूपयोग गरी दफा 25 देवानी विषयलाई फौजदारी बनाएर त्रसित पार्ने षड्यन्त्र तत्काल बन्द गर्न पनि माग गरिएको छ। दर्तावाल एक संस्थालाई संगीत रोयल्टी पारिश्रमिक बुझाए पनि सदस्य नभएका सयौं स्रष्टाले भोलिका दिनमा छुट्टा छुट्टै दावी गर्ने, कानूनी छिद्र कायमै रहन सक्नेमा आशंका व्यक्त गर्दै वर्षौंदेखि राज्यको उपस्थितिमा एकद्वार पारदर्शी र न्यायोचित संगीत रोयल्टी संकलन तथा वितरण प्रणालीको माग गर्दै आएको स्मरण गराइएको छ। भेलाले भेलापछि सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालका अध्यक्ष अर्जुन गिरी, रेडियो ब्रोडकास्टर्स फोरम आरबीएफ नेपालका अध्यक्ष आरके श्रेष्ठ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बाणका अध्यक्ष कुमार भट्टराईद्वारा संयुक्त रूपमा जारी विज्ञप्तीमा भनिएको छ, राज्य मौन बस्ने र निजी स्तरको संस्थाले आफू अनुकूल मनोमानी गर्ने यो अवस्थाको तत्काल अन्त्य हुनुपर्छ। रेडियोहरूको खस्कदो आर्थिक अवस्था र दिगोपनाको चुनौतीलाई मध्यनजर गरी विगतमा तोकिएका संगीत रोयल्टीका आधार र दरको वैज्ञानिक पुनरावलोकन गर्न जरूरी रहेको पनि एफएम रेडियोहरूको तर्फबाट माग गरिएको छ। स्रष्टाको पारिश्रमिक बापत संकलित रकमको अधिकांश भाग संगीत रोयल्टी संकलनको नाममा निजी संस्थाले खर्च गर्ने तर सीमित सर्जकले नगन्ने मात्रामा संगीत रोयल्टी पारिश्रमिक प्राप्त गर्ने विद्यमान अवस्थालाई परिमार्जन गर्दै 75% रकम सिधै स्रष्टामा पुग्ने व्यवस्थाको सुनिश्चित गर्न पनि माग गरिएको छ।
11: सरकारले आगामी आर्थिक वर्षका लागि ल्याइने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो। यसैबीच आगामी नीति तथा कार्यक्रम र बजेटका लागि सञ्चालनमा ल्याइएको सुझाव संकलन पोर्टलमा पहिलो दिन 2000 भन्दा बढ़ी सुझाव संकलन भएको छ। यसमध्ये बजेटसँग सम्बन्धित 680 र नीतिगत 929 सुझावहरू रहेका छन्। पहिलो दिन शनिबार बेलुकी 9:15 अन्तर सरकारी समन्वयमा 379 अर्थ उद्योग वाणिज्यमा 336, सार्वजनिक वित्त व्यवस्थापनमा 44, पूर्वाधार विकासमा 362, शिक्षा स्वास्थ्य र विज्ञानमा 349 र वन वातावरण एवं वातावरणमा 122 सुझाव संकलन भएका छन्। त्यस्तै भूमि प्रशासनमा 35, सामाजिक सुरक्षामा 40, नागरिक सेवामा 74, सुशासनमा 54, कानून तथा न्यायमा 39, कर्मचारी प्रशासनमा 91 र अन्यमा 80 सुझावहरू संकलन भएको देखिएको छ।
8: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न कानून व्यवसायी तथा न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसको अवसरमा हिजो काठमाण्डुमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानको उल्लंघन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो।
12: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। अन्यायको लडाई लडे कानून व्यवसायी हुँदादेखि लडाई अझ बाँकी नै छ। सक्षम स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्। यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
8: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहिबार बसेको संवैधानिक परिषदको बैठकले रिक्त प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिश गर्ने 7 दशकको पुरानो परम्परा तोड्दै न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिश गरिएको थियो। वरिष्ठतम न्यायाधीशका रूपमा कायम मुकायम प्रधान न्यायाधीश रहनुभएका मल्ल र उहाँपछिका न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुँयाललाई छारेर चौथो वरियताका शर्मालाई सिफारिश गरिएको थियो। त्यसको दुई दिनपछि हिजो भएको कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न भन्नुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्नेमा जोड़ दिनुभयो।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमाले भित्रको विवाद र समाधानका लागि शीर्ष नेतृत्वले चाल्नुपर्ने कदम,
13: यो हारको समग्र पक्षको समीक्षा गरेर उपयुक्त निष्कर्ष नेकपा एमाले निकाल्छ र त्यो केन्द्रीय कमिटिबाट निकाल्छ, अन्य कुराहरू व्यक्तिगत कुरा हुन् जाँच चले पनि।
8: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गढेउला मल, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति, देउबा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: नयाँ वर्ष 2083 सालको सबै शेष सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानि साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल वैशाख 27 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभा हल। समय बिहान 10 बजे। सम्पर्क 0915610022 र 9868543562। अध्यक्ष कुमार राज शाही, सचिव परशुराम महतो तथा रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
15: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
16: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
15: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
16: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
15: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
16: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
15: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
19: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
20: आजको कान्तिपुरको पहिलो पृष्ठमा निजी लगानीमा उतार चढ़ाव, दबावमा सार्वजनिक ऋण र राजस्व शीर्षकमा अज्ञे बन्जारेले खबर लेख्नु भएको छ। 100 अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माणको आधार हर वर्षमाका रूपमा देखिएको 2083-84 नीति तथा कार्यक्रम निर्माणमा जुटेको सरकारका लागि निजी क्षेत्रको मनोबल उकास्ने र लगानी विस्तारको वातावरण तयार गर्ने चुनौती देखिएको छ। अर्थतन्त्रको 25% लगानी गर्ने निजी क्षेत्र गत वर्ष 19% सीमित हुँदा राजस्व संकलनमा भारी गिरावट आएर सरकार दैनिक कार्य संचालनका लागि पनि सार्वजनिक ऋण लिनुपर्ने बाध्यता रहेको छ। त्यस्तै देउबा दम्पति विरूद्ध रेट नोटिस जारीको अनुरोध गर्दै फेरि पत्रचार शीर्षकमा गौरव पोखरेलले खबर लेख्नु भएको छ। जैनजे विद्रोहका क्रममा निवासमै जलेको अवस्थामा भेटिएका विदेशी नोट लगायतका विषयमा अनुसन्धान भइरहेको उल्लेख गर्दै थप कागजात सहित इन्टरपोललाई नेपाल प्रहरीले पत्र लेखेको छ। त्यस्तै भित्री पृष्ठमा सीमित जहाज धेरै गन्तव्य, कर्णालीका यात्रुलाई शास्ति शीर्षकमा खबर छ। गत 25 चैत्रमा कड़ा मधुमेहका कारण स्वास्थ्य समस्यामा बल्झिएपछि हुम्लाको हिमा 6 का 71 वर्षीय कल बहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत शिक्षण अस्पताल भर्ना गरियो। त्यहाँ मधुमेह नियन्त्रण भएन। त्यस पछाडि उहाँलाई सर्जरीका लागि नेपालगंज रिफर गरियो। जुम्लाबाट छिट्टै अस्पताल पुर्याउन बिरामीका आफन्तले दिनभर जहाज कुरे तर जहाज भेटिएन। त्यस्तै पोखरामा यातायात व्यवसायको 7 राष्ट्रिय महाधिवेशन, लगानी सुरक्षित गर्दै सार्वजनिक यातायात सुधार गर्ने एजेण्डा शीर्षकमा खबर प्रकाशित छ भने रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गडेउला मल शीर्षकमा माधव अर्यालले पाल्पाबाट खबर लेख्नु भएको छ। रामपुर नगरपालिका चार देवस्थानका दिलु मगरले छ वर्षदेखि गडेउलाबाट तयार भर्मी कम्पोस्ट मल प्रयोग गर्दै आउनु भएको छ। शुरूमा बिरूवा उत्पादनका लागि गडेउला मल प्रयोग गर्नुभएका उहाँले पछिल्ला वर्ष भने तरकारी उत्पादनका लागि प्रयोग गर्दै आउनु भएको छ।
19: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा अफ सिजनमै 300 मेगावाट भन्दा बढ़ी विद्युत भारत निर्यात भएको बारेमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। अहिले नेपालमा विद्युतको आन्तरिक उत्पादन दैनिक 43,267 मेगावाट आवर छ, तर खपत भने दैनिक 38,273 मेगावाट आवर छ। बढ़ी भएको विद्युत भारत निर्यात भइरहेको छ। पछिल्लो समय पटक पटक भइरहेको वर्षातले उत्पादन बढ़ने र माग घट्ने भएपछि अफ सिजनमै भारतमा बिजुली निर्यात शुरू भएको हो। अर्को खबर, गण्डकीमा बढ़ाइयो सार्वजनिक यातायातको भाड़ा शीर्षकमा कास्कीबाट रोहित राज पराजुलीले लेख्नु भएको छ भने दूरसंचार प्राधिकरण अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान भएको खबर छ। सुरक्षा मुद्रणमा कार्यकारी निर्देशकको पदपूर्ति प्रक्रिया पनि शुरू गरिएको उल्लेख गरिएको छ। मकवानपुरमा 28,000 भन्दा बढ़ी भूमिहीन र अव्यवस्थित बसोबासी शीर्षकमा पोस्ट राज अधिकारीले मकवानपुरबाट लेख्नु भएको छ। हालसम्म 960 जनाले पाए जग्गाधनी प्रमाण पूर्जा शीर्षकमा अर्को खबर पनि लेखिएको छ। वन मन्त्रालय गाब्ने निर्णय विरूद्ध असन्तुष्टि शीर्षकमा मकवानपुरबाट लेखिएको खबर पनि छापिएको छ। अनि नयाँ पत्रिका दैनिकमै छापिएको अर्को खबर छ, के हुन्छ र खारेज गरिएका कर्मचारी ट्रेड युनियनहरूको सम्पत्ति शीर्षकमा सुभाष भट्टले यो खबर लेख्नु भएको हो। निजामती सेवा ऐनका व्यवस्थामा टेकेर स्थापित ट्रेड युनियनहरू सरकारले अध्यादेश मार्फत खारेज गरिदिएसँगै उनीहरूको नाममा रहेको अचल सम्पत्ति जग्गाको भोगाधिकार राज्यले आफ्नो मातहत ल्याउन सक्ने भएको छ। ट्रेड युनियनहरूको कानूनी अस्तित्व सकिएपछि तिनका नाममा रहेको जग्गाको भोगाधिकार स्वतः खोसिने सरकारी अधिकारीहरू बताउँछन्। जग्गा बाहेकका चल अचल सम्पत्तिबारे स्पष्ट कानून नरहेकाले सरकारले अलग्गै निर्णय लिनुपर्नेछ। सरकारी जग्गामा पुराना ठूला दल निकट निजामती कर्मचारी ट्रेड युनियनका आलिशान महलहरू छन्। भोगाधिकार पाएर महल ठड्याइएका जग्गा राज्यकै हुनेछ। जग्गा बाहेकका चल अचल सम्पत्तिबारे स्पष्ट कानून नरहेकाले सरकारले निर्णय गर्नुपर्नेछ। युक्रेनमा युद्धबन्दी बनाइएका 9 नेपाली रिहाईको पहल शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि छ। सरकारले नेपालको कानून विपरीत रूसी सेनामा भर्ती भएका र त्यसक्रममा युक्रेनी सेनाले युद्धबन्दी बनाएका नागरिकको रिहाईका लागि कूटनीतिक प्रयास थालेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले युक्रेनी समकक्षी एन्ड्री सिबिहाससँग टेलिफोन वार्तामा नेपाली युद्धबन्दी रिहाईको आग्रह गरेको एक सातापछि नेपालले युक्रेनलाई कूटनीतिक नोट पठाएको हो। खनाल र सिबिहा बीच 17 वैशाखमा टेलिफोनमा कुराकानी भएको थियो। युक्रेन छाड्न नेपालीलाई एडभाइजरी जारी गरिएको खबरमा पनि उल्लेख गरिएको छ। एकै सञ्जाल एकै लक्ष्य, काठमाडौँका युवामा लागू औषधको डरलाग्दो व्यापार शीर्षकमा टेकराज थामीले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा छापिएको खबर छ, मूल्य मापदण्ड निर्धारण गर्न ढिलाइ शीर्षकमा पछिल्लो समयमा पश्चिम एसिया युद्धका कारण इन्धनको मूल्य लगातार बढ़ेसँगै यसको असर नेपाली उपभोक्ताको भान्सासम्म पनि पुगेको छ। करिब 2 महिना यता इन्धनको भाउ 5 पटकसम्म बढ़ेपछि यातायात र ढुवानीको भाडा वृद्धिको प्रभाव आम नेपाली उपभोक्ताको भान्सासम्मै पुग्न थालेको छ। आर्थिक कारोबार दैनिकमा गौरवको भेरी बबई आयोजना 2 वर्षमा सक्न नयाँ कार्ययोजना बन्दै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। राष्ट्रिय गौरवको भेरी बबई बहुद्देश्यीय आयोजना अबको 2 वर्षभित्र सम्पन्न गर्न सरकारले कार्ययोजना बनाउन थालेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको कार्यकारी आदेश अनुसार सरकारी अधिकारीहरू नयाँ कार्ययोजना बनाउन जुटेका हुन्। 2 वर्षमा आयोजना सम्पन्न गर्ने गरी नयाँ कार्ययोजनाको तयारी थालिएको जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक मित्र बरालले जानकारी दिनुभयो। सगरमाथा आरोहणका लागि हालसम्मकै बढ़ी अनुमति शीर्षकमा अर्को खबर छ। नेपालको पर्वतीय पर्यटन क्षेत्रमा यस वर्षको वसन्तकालीन हिमाल आरोहण सीजन ऐतिहासिक बनेको उल्लेख गरिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीहरूको संख्याले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो। पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार यस सीजनमा सगरमाथा सहित 30 वटा विभिन्न हिमाल आरोहण का लागि कुल 1,134 जनाले अनुमति लिएका छन्। ती आरोही 135 वटा विभिन्न टोली मार्फत हिमाल चढ़न जाने तयारीमा रहेको उल्लेख गरिएको छ।
20: साझा खबरमा अब विदेशका खबर। लेबनानमा इजरायलले गरेको तीव्र हवाई आक्रमणका कारण एकै दिन 39 जनाको मृत्यु भएको हो त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली रक्षा बलले हिजबुल्लालाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनान सरकार बीच युद्धविराम सम्झौताको घोषणा गरेपछि पनि इजरायली सेना र हिजबुल्ला बीच लगातार आक्रमणका घटना भइरहेको प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा कम्तीमा 50 जिहादी विद्रोहीको मृत्यु भएको छ। सन् 2009 बोको हराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तसँग द्वन्द जारी छ। झडपमा कम्तीमा 50 जना मारिएको र ठूलो परिमाणमा हातहतियार र गोला बारूद बरामद गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्। र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को को रेड स्क्वायरमा आयोजित भिक्ट्री डे सम्बोधनका क्रममा उत्तर एटलान्टिक सन्धि संगठन नाटोको निन्दा गर्नुभएको छ। दोस्रो विश्वयुद्धमा जारी जर्मनीमाथि सोभियत युनियनले हासिल गरेको विजयको सम्झनामा प्रत्येक वर्ष भिक्टो परेड गर्ने गरिन्छ। सोही क्रममा पुटिनले रूसले युक्रेन विरूद्ध रूसले न्यायको लड़ाई लड़िरहेको दावी समेत गर्नुभएको हो। युक्रेनले नाटोको सम्पूर्ण ब्लकबाट हतियार र समर्थन पाइरहेको समेत उहाँले दावी गर्नुभएको छ। युक्रेनसँग 3 दिनका लागि युद्धविराम गर्ने सहमति भएको थियो। सो सहमति अनुसार युद्धविराम भोलि सकिँदैछ।
19: साझा खबरमा अब खेल खबर। नेपाल एली आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न आएको स्कटल्याण्ड र अमेरिका विरूद्ध उत्कृष्ट प्रदर्शन जारी राखेको छ। श्रृंखलामा नेपाल लगातार दोस्रो खेलमा जीत निकाल्न सफल भयो। लगातार तेस्रो खेलमा जीत निकाल्ने क्रममा हिजो नेपाल एले स्कटल्याण्डमाथि डकवर्थ लुइस मेथड पद्धति अनुसार 9 रनको जीत निकालेको हो। नेपालको जीतमा सन्दीप जोरा र ईशान पाण्डेले अर्धशतक बनाउनुभयो। प्रधानमन्त्री कप र नेपाल ए टीमबाट शानदार प्रदर्शन गरेका ईशान पाण्डेले नेपाल क्रिकेट संघ क्यानले नेपाली टीममा समावेश गरेको छ। देब्रेहाते ब्याटर ईशानलाई क्यानले मंगलबारबाट शुरू हुने अमेरिका र स्कटल्याण्ड विरूद्धको श्रृंखलामा ईशानलाई समेटेको हो। रोहित कुमार पौडेल कप्तानीमा रहेको टीममा ईशान सहित 15 खेलाड़ी अटाएका छन्। हिजो टीमको घोषणा गरिएको छ। मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न 8 संस्करणको राष्ट्रिय बागमती गोल्ड कप फुटबल प्रतियोगिताले नयाँ विजेता पाएको छ। उपाधि काठमाण्डुको चितलाङ एफसीले जितेको छ। मकवानपुरको बागमती गाउँपालिका 8 शहीद स्मृति रंगशाला झुरझुरे खेल मैदानमा भएको फाइनल खेलमा सर्लाहीको बागमती युथ क्लबलाई 4-0 पराजित गर्दै चितलाङले पहिलो सहभागितामै ऐतिहासिक सफलता प्राप्त गरेको हो। र समुद्री सतहदेखि 29 मिटर उचाइमा रहेको हिमा गाउँपालिका 2 ओदी गाउँको खेल मैदानमा आयोजित 16 जिल्ला स्तरीय राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको छ। 16 राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा हिमा गाउँपालिकाले 25 स्वर्ण पदक जित्दै जिल्लाकै प्रथम भएको हो। जिल्लाका 8 स्थानीय तहमध्ये गोटीचौर गाउँपालिका बाहेक 7 स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएका थिए।
20: चुनावपछिको एमाले भित्रको विवाद र समाधानका लागि चालिएका कदम, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: प्रतिलिपि अधिकार संरक्षण गरौं,
21: सर्जकको सम्मान शब्दले होइन व्यवहारले गरौं,
0: सृजनालाई बचाऊ, सर्जकलाई सम्मान गरौं,
21: अर्काको सृजना वा रचनालाई चोरी नगरौं,
0: प्रतिलिपि अधिकार उल्लंघन नगरौं,
21: बौद्धिक सम्पत्तिको रक्षा गरौं,
0: सृजनाको संरक्षण गरौं।
21: सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, धनगढ़ी, कैलाली।
22: वर्षिनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
23: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: लागेको भन्ने कुराहरू आउँछन्। त्यसमा सत्यता छैन त्यसो भए
13: व्यक्ति व्यक्तिका मनमा के छ अथवा कसले के बोल्या छ भन्ने कुरा आफ्नो आफ्नो दृष्टिकोणहरूलाई त ठूलो पार्टीका साथीहरूको धारणा भनेको अब यो पछिल्लो परिस्थितिलाई केन्द्रीय कमिटिको बैठकमा गहन छलफल गरेर आग्रह पूर्वाग्रह भन्दा माथि उठेर राम्रा असल कामहरू जुन गरेका थियौं जनतामा हामीले किन पुर्याउन सकेनौं र हामीबाट केही कमी कमजोरी भए जसले गर्दाखेरि यत्रो इतिहास भएको पार्टी जसले निरङ्कुशताका विरूद्ध स्वयं मान्छेहरूको बलिदान रगत बगाएर चाहिँ यो देशमा लोकतन्त्र स्थापना गर्यो गणतन्त्र स्थापना गर्यो समर्थन घट्नुको कारण घट्नु त अब स्वाभाविक तर अलिक बेसी नै घट्नुको कारण
1: किन यो ठाउँमा आइपुग्यो आज तपाईहरूलाई के लाग्छ नेताको रूपमा कार्यकर्ताको रूपमा
13: त्यसको कारणको बारेमा त केन्द्रीय कमिटीमा गहन छलफल हुन्छ र पार्टीले के गर्छ भन्ने कुरा पनि कसैले व्यक्तिले भन्न सक्दैन किनकि यो त सिङ्गो पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू आएर एउटा समीक्षाको निचोड निकालेपछि निचोडबाट जे निष्कर्ष निस्कन्छ त्यसमा कार्यान्वयन त्यही ढंगले जान्छ कुन व्यक्तिले कसलाई हटाउन खोजे कि कसलाई राख्न खोजे कि भन्ने कुराको कुनै अर्थ छैन पार्टी औपचारिक रूपमा त्यस्तो एजेन्डामा प्रवेश पनि गरेका छैन एकताबद्ध ढंगले र नयाँ ढंगले पार्टीलाई अगाडि बढाउने कुरालाई नै छलफलको विषय बनाउँछ
1: यदि नेतृत्व परिवर्तनको विषयमा जानु पर्यो भने पनि त्यो सहमतिमै एकतामै होला त
13: अब अहिले एकताको बाहेक त विकल्पै छैन टुक्रा भएर त अर्थ छैन जे निर्णय हुन्छ सहमतिमा एकताबद्धमा हुने कुरा हो त त्यो नेतृत्व परिवर्तन गर्ने नगर्ने अथवा चाहिँ कसलाई के कसलाई गर्ने परिवर्तन भन्ने कुराको पनि त अहिले त छलफल नभइकन अगाडि नै यो भन्न सकिने अवस्था पनि
1: तर विशेष महाधिवेशन त हालसालैका दिनमा सकियो क्यारे त्यसबाट अब अध्यक्षमा ओली नै निरन्तर भएर आउनुभयो अब त्यस्तो पनि ठाउँ छ कतै हामी
13: केन्द्रीय कमिटिमा समीक्षा भएर केन्द्रीय कमिटिले सर्वसम्म निर्णय गर्छ त्यो निर्णयमा अब जे समीक्षा भएर निर्णय हुन्छ त्यही लागू हुन्छ यसकारण अहिले यस्तै हुन्छ भन्न सकिन्छ
1: अनि एमाले अहिले चुनावमा यो खालको हार बेहोर्नुको कारक अथवा मुख्य कारक नै नेतृत्व हो अथवा अरू कुनै त्यस्तो तत्वले काम गरेको कारणले पनि एमालेलाई झट्का लागेको
13: छ धेरै कुराहरू छन् त्यो हुनाले त हामी समीक्षा गरिरहेछौँ त्यो एउटा पोइन्टले मात्रै यत्रो चुनाव हारिँदैन एउटा व्यक्तिले मात्रै पनि यत्रो चुनाव हारिँदैन सबै अब कमजोरी भएपछि त्यसका अवजसका भागीदार त हामी सबै हुनैपर्छ नेतृत्व अलिक बढी हुनुपर्छ त्यो स्वाभाविक हो तर चाहिँ कुनै एउटा कारणले यत्रो ठूलो झट्का लागेको छैन समग्र परिस्थितिको हामीले आकलन गर्न सक्यौं भने मात्रै हामी सही ढंगले अगाडि बढ्छौं आग्रह पूर्वाग्रहमा लागेर कसैलाई तलमाथि पार्नको लागि समीक्षा गरेर निष्कर्ष निकाल्यो भने पार्टी झन कमजोर हुन्छ यसकारणले यो हारको समग्र पक्षको समीक्षा गरेर उपयुक्त निष्कर्ष नेकपा एमाले निकाल्छ र त्यो केन्द्रीय कमिटीबाट निकाल्छ अन्य कुराहरू व्यक्तिगत कुरा हुन् जहाँ जी चले पनि
1: एमाले नेता गणेश सिंह ठगुन्नासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गढेउला मल अस्वाभाविक महँगी विरूद्ध भोलिदेखि विशेष अभियान सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति
1: देउबा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार युक्रेनमा बन्दी बनाइएका 9 नेपाली रिहाईको पहल राष्ट्रिय सरकारमा दलहरू नीतिगत बहस गर्दै रोयल्टी संकलनका नाउँमा रेडियो कर्मीमाथिको धरपकड रोक्न माग
2: बजेट सम्बन्धी सुझाव अब सिधै प्रधानमन्त्रीलाई बाँकीको बगरमा लोभलाग्दो तरबुजा खेती सिजन बाहेको समयमा पनि 300 मेगावाट भन्दा बढी बिजुली भारत निर्यात
1: लेबनानमा इजरायली आक्रमणबाट एकै दिन 39 जनाको मृत्यु नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा 50 जिहादी विद्रोहीको मारिएको दावी
2: र आईसीसी विश्वकप लीग 2 नेपाल एक उत्कृष्ट लय लगातार तेस्रो खेलमा पनि जीत बागमती गोल्डकपको उपाधि चितलाङ फुटबल क्लबलाई जुम्लामा सम्पन्न राष्ट्रपति रनिङ सिंहमा हिमा गाउँपालिका प्रथम
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको खुत्रकै शीर्षकको कार्टुन लिएका छौं व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा भइरहेका नेपालका राजनैतिक र संवैधानिक विभिन्न गतिविधिहरूतर्फ केही दिन अगाडि मात्रै संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीशमा एकजना व्यक्तिको सिफारिश गर्यो र उक्त सिफारिशको क्रममा उपसभामुखले च्याट जीपीटीलाई कसलाई छान्दा ठिक हुन्छ अथवा को व्यक्ति उपयुक्त हुन्छ भन्ने विषय राखेर त्यो स्क्रीनशट सार्वजनिक गरेको खबर पनि विभिन्न चर्चा भइरहेको थियो र पछिल्लो समय सरकारको नेतृत्व गर्नुभएका सुशीला कार्कीले अब आफूलाई आमा नभन्न भनेर आग्रह गरेका खबरहरू पनि भाइरल भइराखेका छन् यहाँ पूर्व प्रधान न्यायाधीश तथा पूर्व प्रधानमन्त्री समेत रहनुभएका कार्की जस्ता देखिने व्यक्ति टेलिफोनमा कसैसँग कुराकानी गर्दै हुनुहुन्छ माथि चाहिँ यस्तो लेखिएको छ अब कसलाई आमा भन्ने रे त्यही च्याट जीपीटीलाई सोधे भइगयो नि प्रधान न्यायाधीश त उसैलाई सोधेर भएको थियो त
20: हवस् त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भनौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट सत्तीमा खुलेको बेतबाँस उद्योगले महिलालाई गाउँमै रोजगार दिँदै गाउँमै रोजगार पाउँदा महिलाहरू खुशी। कंग्रेसका उम्मेद्वारलाई असहयोग गर्ने नेताहरूलाई जिम्मेवारीबाट हटाइने सभापति गगन थापाको धारणा। नेतृत्वले कार्यकर्तालाई जवाब दिनुपर्ने मुख्यमन्त्री शाहको भनाई। विकास निर्माणमा विपद मैत्री योजनालाई प्राथमिकता दिँदै टीकापुर नगरपालिका बजार सुशासनका लागि सोमबारदेखि देशभर मूल्य पारदर्शिता सप्ताह शुरू हुँदै र चोरी तस्करी र छाडा पशु चौपाया वन संरक्षणका लागि चुनौती रहेको भगरैया वन संरक्षण समितिका अध्यक्ष सिंहराज बुढा मगरको भनाई। अब खोज खबर विस्तारमा टीकापुर नगरपालिका वडा नम्बर 7 सत्तीमा खुलेको तिलगंगा बेतबाँस उद्योगले महिलाहरूका लागि गाउँमै आय आर्जनको बाटो खोलेको छ। यसबाट यहाँका स्थानीयलाई समेत फाइदा भएको छ। थप खबर सहकर्मी आकाश चौधरीबाट।
1: मलेसिया र भारतमा काम गरेर सिप सिकेका भरतलाल विश्वकर्माले बेतबाँस उद्योग खोल्नु भएपछि यहाँका महिलाका लागि अवसर खुलेको हो। भरतलालले खोल्नु भएको तिलगंगा बेतबाँस उद्योगमा 31 जना महिलाले काम गरिरहनु भएको छ। 4 वर्षदेखि बेतबाँसका सामग्री बनाउने

0: को समयमा आफ्नो इच्छा अनुसार काम गर्ने गरेका छन्। श्रमिक आरती चौधरी भन्नुहुन्छ, हरेक महिना 15,000 नाग्छ, कम हुँदैन। उद्योगका मालिक भरतलाल विश्वकर्मा उद्योगमा 31 जना जति महिला र 13 जना पुरुषले काम गरिरहेको बताउनुहुन्छ।
1: महिलाहरू यहाँनेरि लगभग हजुरको 30 जना जति छन्। महिलाहरूले पनि सबै काम जाने, बाँकी अब हजुरको 15 जना जति चाहिँ जेन्स। अब घरको काम भयो, अब उनीहरू बच्चाहरूलाई चाहिँ स्कुल पुर्याएर आउँछन्।
0: सट्टी कर्णाली सामुदायिक वनमा प्रशस्तै पानी बेट उत्पादन हुने भएकाले यहाँ टिकापुर नगरपालिका, सट्टी कर्णाली सामुदायिक वन, घरेलु तथा साना उद्योग कार्यालय लगायतले युवाहरूलाई बेडबाँसका सामग्री बनाउने तालिमहरू दिएका छन्। यसरी तालिम पाएकाहरू सजिलै रोजगार पनि भएका छन्। टिकापुर नगरपालिकाको आर्थिक विकास समितिका संयोजक यज्ञ प्रसाद नेपाने यसअघि सबै कच्चा पदार्थ भारतमा बेच्नु परेकोमा उद्योग स्थापना भएपछि रोजगारी पनि सिर्जना भएको बताउनुहुन्छ।
2: विशेष गरेर हिजो यसलाई जंगली वन पैदावारको रूपमा लिइन्थ्यो भने अहिले आएर यो बेत बाँसलाई व्यवस्थित गर्दै उद्योगमा परिणत गरेर अहिले चाहिँ आय आर्जन जोड्नेदेखि लिएर बजार बाह्य बजारहरूलाई पनि आकर्षणको एउटा केन्द्र बनाएको छ यो बेतबाँसले। र हामीले यो बेतबाँस उद्योगबाट टिकापुर 7 भित्र रहेको सत्य कर्णाली सामुदायिक वनले उत्पादन गर्ने बेत चाहिँ नेपालमै परिचित र इन्डियाको चाहिँ बरेलीसम्म परिचित बेत हो। तर पनि अब हामीले यसलाई व्यवस्थित गर्न नसकेको कारण हिजो हामीले सबै यसको उत्पादन इन्डियामा बेच्नु पर्थ्यो भने अहिले आएर यहाँ चाहिँ स्थानीय रोजगारलाई विशेष प्राथमिकता दिँदै यो उद्योगले स्थानीय रूपमा भएका महिला दिदीबहिनीहरू विशेष गरेर कामका लागि बाहिर जान नसक्ने दिदी बहिनीहरू आफ्नो चाहिँ समय आफ्नो बिहानको घरयासी व्यस्ततालाई पनि सबै व्यवस्थित गर्दै दिउँसो फुर्सदको समयलाई प्रयोग गर्दै आफ्नो आय आर्जनसँग जोडेको कुरा यसले ग्रामीण क्षेत्रमा रहेका एकदम विपन्न निम्न वर्गका व्यक्तिहरू अर्थात चाहिँ रोजगारसँग जोडिन नसकेका व्यक्तिहरूले रोजगार पाएर उहाँहरूको आय आर्जन अगाडि बढेको महसुस गरेका छौँ।
3: अब बाँकी खबर। टिकापुर नगरपालिका वडा नम्बर 5 स्थित भगरैया वन संरक्षण समितिले भगरैया वन संरक्षणको लागि सरकारवालालाई गुहार्ने योजना बनाएको छ। जंगली जनावरहरू रातीको समयमा गाउँ बसेर बाली नाली र घरपालुवा जनावर खान थालेपछि उनीहरूले टिकापुर नगरपालिकालाई गुहार्ने योजना बनाएका हुन्। विशेष गरी वर्षातको समयमा राति जंगली जनावर गाउँमा पसेर पशु चौपाएर बाली नालीमा क्षति पुगाउन थालेपछि त्यसको रोकथामका लागि नगरपालिकालाई तारजालीको माग गर्ने योजना बनाएको भगरैया वन संरक्षण समितिका अध्यक्ष सिंहराज बुढा मगरले बताउनुभयो।
4: विशेष गरेर अब यो बरसातका बेलामा जंगली जनावरको आतंक भएको हुँदाखेरि अब यसमा चाहिँ अब यो या हाम्रा अब यो करिव डाँडा भयो, नुक्लीपुर हो, प्रेमनगर लगायत अब यो साईपुरसम्म पनि ती समुदायमा चाहिँ अब बरसातका बेलामा राति घरै आएर चाहिँ अब चितुवाहरूले बाघहरूले बाख्राहरू चाहिँ खोरैबाट लिएर जाने अनि पछि खसी बोकाहरू खाइदिने त्यो चाहिँ अब क्षति भइराखेको हुँदाखेरि अब विशेष त हाम्रो अब सामुदायिक वनबाट अब सम्बन्धित निकायमा अब नगरपालिकामा अब हामीहरू हाम्रो माग के हुन्छ भने या चाहिँ तारबार गरिदिनु पर्यो है, व्यवस्थित चाहिँ अब तारबार गरिदिनु पर्यो। निलगाई भयो अनि त्यस्तै अब चित्तलहरू यिनीहरू आएर बँदेलहरू आएर यो बाली नाली नोक्सानी गर्ने भएको हुँदाखेरि व्यवस्थित किसिमको तारबार चाहिँ गरिदिनु पर्यो। यसका लागि चाहिँ अब हामीहरू छिटै अब नगरपालिकासँग अब त्यो माग पनि लिएर जाने भन्ने अब कार्य समितिको चाहिँ अब सरसल्लाह भएको छ र त्यही अनुरूप हामी निर्णय गरेर निवेदन चाहिँ अब दर्ता गर्ने छौँ।
3: अध्यक्ष बुढामगरका अनुसार एकातिर वनबाट आएर जंगली जनावरहरूले नोक्सान गर्ने गरेको र अर्कोतिर चोरी तस्करी र छाडा छोडिएका पशु चौपाएका कारण जंगल जोगाउन पनि चुनौती भइरहेको छ।
4: वन जंगल नजिक भएको हुँदाखेरि अब धेरै जसो सबै अब बेरोजगार र अब कृषिसँग सम्बन्धित भएका हुँदा या चाहिँ अब चोरी निकासीहरू नै हो, राति अब संरक्षण गर्नुपर्ने अब त्यो समस्या त छँदैछ होइन। सबैलाई अब वन जंगल नजिक भएको हुँदाखेरि अब अलिकति ठुलै अब रुखहरू अब ठुलै अब त्यस्तो अब चाहिने भएको हुँदाखेरि उनीहरूलाई त्यही चोरी निकासी नै समस्याको कुरो हो र अर्को कुरो वन्यजन्तु नै हो। अब वन्यजन्तुबाट धेरै प्रभावित भएको हुँदाखेरि वन जंगलमा अब छाडा पशु चौपायाहरू पनि अब या आइराख्नु पर्ने र बेला बेलामा तिनीहरूलाई चाहिँ अब गौशालामा छोड्नु पर्ने र अन्त धपाउनु पर्ने भएको हुँदा पशु चौपाईलाई पनि समस्या पारेको छ।
3: यस सम्बन्धीको पूरा कुराकानी आज बिहान 7:30 बजे कार्यक्रम हाम्रो वनमा सुन्न सक्नुहुनेछ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आधिकारिक सदस्यहरूले उम्मेद्वार मन नपरेको भनेर रोक बाहेकका अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय

0: खेलालाई सम्बोधन गर्दै उहाँले क्रियाशील सदस्यहरूले रूख बाहेकको चुनाव चिन्हलाई मतदान गर्न पाउने व्यवस्था आफ्नो शब्दकोशमा नभएको बताउनुभयो। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कंग्रेसभित्र देखिएको आन्तरिक विवाद प्रदेश सरकार परिवर्तनको बहस र पार्टी एकबद्धताको विषय उठाउँदै वर्तमान नेतृत्वलाई सचेत भएर अगाडि बढ़न आग्रह गर्नुभयो।
1: तपाईँसँग दुई तिनवटा निवेदन छन् सुदूरपश्चिमका कार्यकर्ताको सुदूरपश्चिमका जनताको दुई तिनवटा निवेदन आदरणीय नेता सेवा योगदानको स्थान हैसियत र सम्मानका बारेमा नेपाली कंग्रेस पार्टीको दृष्टिकोण त्यो स्पष्ट पार्नमा आग्रह गर्न चाहन्छु। म चाहन्छु आदरणीय नेता सेवा योगदानलाई तिमीहरूबाट वञ्चित किन गरेको त्यसको जवाब म चाहन्छु। म चाहन्छु कि सिङ्गो नेपाली कंग्रेसलाई एक पटाउने सन्दर्भमा तपाईँको दृष्टिकोण के छ खाता के छ त्यो म यहाँलाई आग्रह गर्न चाहन्छु। त्यस कारणले मेरो निवेदन छ कि सिङ्गो नेपाली कंग्रेस एक ठाउँमा हुँदैन।
0: खोज खबरमा विकास निर्माणमा विपद मैत्री योजनालाई प्राथमिकता दिँदै टीकापुर नगरपालिका लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
2: आदरणीय अभिभावक शिक्षक कर्मचारी प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ़ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गीस होस्टेल परिवार टीकापुर कैलाली।
3: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
4: होइन चाहिने जो माइलो
5: के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई?
3: हेर्नु न साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरोला रोड, टीकापुर, कैलाली।
8: टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टीकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। हाल नेपालमा पश्चिमी न्यूनचापी प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापी क्षेत्रको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल बागमती गण्डकी र कर्णाली प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराईका भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरू तथा कोशी प्रदेशको तराई भूभागका लगायत बाँकी प्रदेशको पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठिकापुर नगरपालिकाले विकास निर्माणका कार्य गर्दा विपद मैत्री योजनामा ध्यान दिन थालेको छ। पालिकाले योजना निर्माण कार्यान्वयनमा विपद जोखिमलाई ध्यान दिएर काम गरिरहेको जनाएको छ। यसै विषयमा नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलसँग सहकर्मी दुर्गा देवपटाले कुराकानी गर्नुभएको छ।
9: हामीले चाहिँ ओडाको मात्रै नभएर पनि नगरपालिकाबाट केन्द्रबाट हुने सम्पूर्ण योजनाहरू सड़क तपाईँको ड्रेन सिंचाइ र अन्य पूर्वाधारका विकासका कामहरू हेरिरहेको छ। पक्कै पनि अब विपद भनेको भनेर आउने चिज भएन। वर्षा याम पनि आउँदैछ नजिकै। सड़कको हकमा हामीले चाहिँ क्यानल ड्रेन बनाउन नसके पनि अर्थेन ड्रेन चाहिँ बनाइरहेका हुन्छौँ र सड़कको पानीलाई चाहिँ कसरी चाहिँ पास आउट गर्नेतिर पनि हामीले ध्यान दिएका हुन्छौँ र हाम्रो पालिकाको मात्रै बजेटले चाहिँ स्ट्रक्चरहरू बनाउन चाहिँ अलिक सम्भव छैन। त्यही पनि हामीले चाहिँ अर्थेन त्यो ड्रेनलाई चाहिँ त्यो सड़कको पानीलाई हाम्रो चाहिँ खोल्सासम्म कसरी चाहिँ लैजाने भनेर त्यतातिर अलिक पनि ध्यान दिएका हुन्छौँ।
10: राष्ट्रिय भवन संहितालाई पनि पालना गर्नुहुन्छ?
9: एकदमै हाम्रो राष्ट्रिय भवन मापदण्ड पनि फलो भएर नै अब अहिले जम्मै संरचनाहरू बनिरहेका छन्। बिल्डिङहरू जम्मै बिल्डिङ कोड फलो भएर नै बनिरहेको हो र भूकम्प जस्तो आएको खण्डमा पनि हामीले चाहिँ त्यस्तो बिल्डिङ कोड युज गरेर गरिरहँदाखेरि यसले चाहिँ पक्कै पनि यसले चाहिँ विपदमा चाहिँ न्यूनीकरण चाहिँ गर्ने नै छ यसको।
10: जस्तो यो विपद मैत्री योजना निर्माण गर्दाखेरि चाहिँ अब स्थानीय स्रोत साधनको प्रयोगको कुरा पनि आउँछ नि। तपाईँहरूले चाहिँ विकास निर्माणको काम गर्दा अथवा बाटो बनाउँदा भवन बनाउँदा कुनै ढल अथवा संरचना बनाउँदाखेरि चाहिँ स्थानीय स्रोत साधन प्रयोग चाहिँ कतिको सम्भव देखिन्छ अथवा चाहिँ के छ अवस्था?
9: स्थानीय स्रोत साधन त अब तपाईँको युज नै हुने नै हो। भएको चिजहरू जम्मै लोकल्ली एभाइलेबल मेटेरियल युज नै हुने हो र बजेटको कुरामा र हाम्रो त्यो स्ट्रक्चर कुरामा अलिकति तालमेल चाहिँ मिल्दैन। त्यही पनि हामीले चाहिँ सकभर चाहिँ विपदको न्यूनीकरणको लागि हरेक किसिममा अलिकति ध्यान दिएकै हुन्छ र कति कुराहरू हामीले गर्न चाहेर पनि नसकेको अवस्था पनि छ। हामीले हाम्रो चाहिँ जे बजेट छ जस्तो छ त्यो अनुसार नै हामीले चाहिँ अलिकति र यो विपदलाई न्यूनीकरण गर्ने काम चाहिँ कार्य चाहिँ अगाडि बढाइरहेका हुन्छ।
10: कतिपय चाहिँ संरचना निर्माण गर्दाखेरि चाहिँ वातावरणमा पनि प्रत्यक्ष असर पारिरहेको पनि देखिन्छ होइन। विशेष गरी निर्माणले वातावरणमा पार्ने रोक्नका लागि के कुरामा ध्यान दिइन्छ?
9: जस्तै अब बाटो बनाउँदाखेरि तपाईँको प्रदूषणको कुरा आउँछ, त्यहाँ धुलो धुवाको कुरा आउँछ अनि उहाँहरूलाई चाहिँ अब निर्माण व्यवसायले हामीले चाहिँ प्रत्येक काम गर्दाखेरि पानी चाहिँ बिहान सिँचाइ गरेर मात्रै काम गर्नु भनेर हामीले चाहिँ भनेका हुन्छौँ र उहाँहरूले कतिसम्म चाहिँ गर्न सक्नुहुन्छ कहिले गर्न सक्नुहुन्न त्यो पनि उहाँहरूको बाध्यता होला। तर हामीले चाहिँ जहिले पनि यो निर्माणको काम गर्दाखेरि उहाँहरूलाई चाहिँ पोल्युसनको बारेमा र अन्य अरू यसको बारेमा पनि हामीले उहाँहरूलाई भनेर यसरी गर्नु भनेर भनेका नै हुन्छौँ।
10: अर्को कुरा चाहिँ अब जस्तो यो विकास निर्माण काम गर्दाखेरि माटो संरक्षणको सवाल पनि उठाउनु पर्ने अथवा चाहिँ माटो संरक्षणका कुरामा पनि ध्यान दिनुपर्ने भन्ने छ, यसमा चाहिँ कतिको ध्यान दिइन्छ?
9: माटो त अब तपाईँको हामीले चाहिँ जसरी उहाँहरू निर्माण व्यवसायलाई पनि कुनै ठाउँबाट पनि त्यसरी उठाउन त दिँदैनौ, तर उहाँहरू चाहिँ जग्गा धनीबाट चाहिँ उहाँहरूलाई चाहिँ किनेर अथवा उहाँहरूसँग समन्वय गरेर उहाँहरूले चाहिँ त्यसरी चाहिँ ल्याउनुहुन्छ। तर हाम्रो सार्वजनिक ठाउँबाट चाहिँ हामीले त्यसरी चाहिँ उठाउन दिइरहेका छैन माटोको।
10: पालिकाले सड़क भवन जस्ता आयोजना छनौट गर्दाखेरि अथवा चाहिँ सभाबाट बजेट विनियोजन भइसकेपछि कार्यान्वयनको चरणमा जाँदाखेरि चाहिँ सबैभन्दा पहिला चाहिँ के कुरामा ध्यान दिइन्छ?
9: पहिलो त तपाईँको त्यहाँ त्यो चाहिँ हाम्रो एरियामा चाहिँ सार्वजनिक पर्छ कि पर्दैन, बाटो छुटिएको छ कि छैन, अब सार्वजनिक हकमा चाहिँ जग्गा हाम्रो सरकारी जग्गा हो कि होइन, अनि कसैको जग्गामा चाहिँ हामीले त्यो सार्वजनिक भवनहरू पनि बनाउनु मिल्दैन र त्यो कुराहरू मेन भनेको बेसिक त्यो कुरा हो। अन्य कुराहरू अब वातावरण मैत्रीदेखि लिएर तपाईँले विपदको कुरा गर्नुभयो, विपदसँग पनि कसरी चाहिँ हामीले त्यहाँ न्यूनीकरण गर्ने त्यो संरचना बनाउने, जस्तै हाम्रो बिल्डिङहरू उच्च भवन पनि बनिरहेको छ 7-8 नम्बरमा बाढी पीड़ित एरियामा, सँगसँगै बाटोको हकमा चाहिँ हामीले क्रस ड्रेनेजहरू ड्रेनेज सिस्टमहरू राखेका छौँ र पर्याप्त मात्रामा सड़कको निर्माण गर्दाखेरि पास हुने हेम्पपाइपहरूदेखि लिएर कलबर्ट र अन्य संरचनाहरू निर्माण गरेका छौँ।
10: भनेपछि हरेक संरचना निर्माण गर्दा विपद चाहिँ दिमागमा हुन्छ,
9: सकेसम्म राखेरै गर्नु पर्यो। विपदसँगै यसलाई मध्यनजर गरेन भने त हामी त त्यो सड़क पनि तपाईँको दिगो पनि हुँदैन र पानी सँगसँगै सड़क पनि जाने सम्भावना हुन्छ, त्यसलाई मध्यनजर गरेरै गरेका हुन्छौँ।
10: क्षेत्र पहिचान चाहिँ कसरी गरिन्छ?
9: तपाईँको लोकल्ली हामीले त्यहाँ स्थानीय बासिन्दासँग पनि त्यो एरियाको बारेमा पनि बुझ्छौँ र टिकाउ नगरपालिकाले त्यो चाहिँ बाढी पीड़ित एरियाको हेजार्ड म्यापिङदेखि लिएर अन्य कुराहरू पनि गरेको छ र कुन ठाउँमा बाढी आउँछ कुन ठाउँमा आउँदैन भन्ने कुराहरू पनि हाम्रो चाहिँ यहाँको चाहिँ म्यापिङले पनि गरेको छ। त्यो ठाउँमा तथा ठाउँमा चाहिँ हामीले बिल्डिङको हकमा चाहिँ कुन कतिसम्म प्लेन लेभल राख्ने, पानीको लेभलसँग कतिसम्म आउँछ उच्च हुन्छ, सड़कको हकमा ड्रेनेज सिस्टम कहाँ कहाँ राख्ने भन्ने कुराहरूदेखि लिएर अन्य कुराहरू चाहिँ हेरेर नै गर्छौँ हामी।
10: जस्तो यो अनुगमन चाहिँ कसरी हुन्छ?
9: अनुगमन हाम्रो यहाँ केन्द्रीय स्तरमा चाहिँ एउटा अनुगमन समिति छ। विशेष अनुगमन त हामीले प्राविधिक रूपमा त हेरिरहेका हुन्छौँ र अनुगमन समितिबाट अन्तिममा चाहिँ उहाँहरूले चाहिँ बीचबीचमा पनि जानुहुन्छ र अन्तिममा पनि यो भयो भएन अथवा कस्तो छ अब उहाँले देख्ने भनेको आफ्नो आँखाले देख्ने कुरा हेर्नुहुने हो। हामीले प्राविधिक रूपमा चाहिँ अब हामी नै प्राविधिक टोलीले नै हेर्छौँ।
10: गुणस्तर कमजोर भएमा सुधार गर्ने प्रक्रियाहरू चाहिँ के हुन्छन्, के गर्नुहुन्छ अथवा कतिपय बाटो कुनै बाटो हेर्नुभयो यहाँले गुणस्तर कमजोर देख्नुभयो?
9: बाटोको हकमा त हामीले चाहिँ बीचबीचमा नै गुणस्तर सुधार गर्नको लागि हामीले भनिरहेका पनि हुन्छौँ र प्रत्येक सब ग्रेडदेखि नै हामीले चाहिँ त्यसको लेयर अनुसार नै ल्याब टेस्ट पनि हुन्छ। सब ग्रेड, सब बेस, बेस माथि हाम्रो चाहिँ कालो पत्रलाई प्रिमिक्स भन्ने त्यो सबै लेयर बाई लेयर हाम्रो चाहिँ ल्याब टेस्ट भएर नै ओके भएपछि मात्र अनि हामीले चाहिँ यसको चाहिँ भुक्तानीको प्रक्रिया अगाडि बढाउने हो। त्यही भएर अनुगमन चाहिँ प्राविधिक दृष्टिकोणले त भइरहेको हुन्छ तर सँगसँगै कहिलेकाहीँ उहाँ हाम्रो समितिबाट पनि भएर नै लास्टमा अन्तिम उहाँहरूको सिफारिस भएपछि भुक्तानी हुने नै हो।
0: अब बाँकी खबर। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्य वृद्धिको समस्या समाधान गर्न यो अभियान सञ्चालन गर्न लागेको बताउनुभयो। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न कोटसे ढुङ्गा साबित हुने विश्वास लिएको बताउनुभयो। प्रेस विज्ञ दाहालले सबै सरकार भएका निकाय, नागरिक समाज र संचारकर्मीलाई यस अभियानमा सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत आग्रह गर्नुभयो। यो विशेष अभियान सोमबारदेखि शुरू भई जेठ 3 गतेसम्म सञ्चालन हुनेछ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: टीकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: भर्ना कार्यक्रम
12: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ शुरू 2083 वैशाख 7 गतेबाट।
11: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
12: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
11: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
12: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
11: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको निश्चितता भएको,
12: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
11: नेपाल सरकारको नीति अनुसार जेहेन्दार, दलित, जनजाति, महिला, अपाङ्ग, अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
12: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
11: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
12: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
11: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
12: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
11: बाल मैत्री शैक्षिक वातावरण भएको,
12: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
11: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
12: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टीकापुर कैलाली।
11: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911।
13: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टीकापुर म सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिक म बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उनका संपर्क करके उपचार सेवा लेह अनुरोध करती। सत्कार पॉलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सबको रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। संपर्क सत्कार पॉलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-72-59।

0: कबू का पिए रही था, कबू पेंसिल रही था, कबू झोले फटाका आज था, कहा कना हो बाबा के वस्ता बाटिन गटिलो ठाव से झोला आनला से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी राहत
0: का हुई कबू लड़का कभी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाव से झोला लाना नहीं चिक ठो
1: अरे कहाँ से नाम था
0: कहाँ से लन बो तो कहाँ टीकापुर मरलक रट गई झोला उडोक मसे वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनला बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस कटरस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब भी ही जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन त बाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भनेदेखि सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-43673 र 98164-60204
10: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब पालो जनआवाजको अहिले सरकारले अतिक्रमित सरकारी जग्गा खाली गर्ने अभियान शुरू गरेको छ आजको जनआवाज हामीले सरकारले को यो अभियानलाई तपाईँ के भन्नुहुन्छ भने केही नागरिकलाई सोधेका छौं
11: नमस्ते मेरो नाम अनिता रावत घर सुवर्णपुर जानकीन अहिलेसम्म त सब ठिकै छ जे जस्तो छ राम्रै भइरहेछ अब राम्रै होस् भन्ने आशा छ जो यो सरकारी जग्गा त्यो खाली गरिरहेछन् जग्गा हुनेले पनि बसिरहेछन् नि त्यहीभित्र अब जसको जग्गा छैन कुनै ठेगाना छैन भनेपछि त्यसलाई उद्धार गर्नु पर्यो अब जसको घर सब छ अनि बसिरहेछ सुकुम्बासी भएर बसिरहेछन् तिनीहरू चाहिँ खाली गरेको ठिकै हो कि घर नलगाएर अब कुनै चिज उ नभएर बसेको पनि ठिकै हो अनि त्यस्तो चाहिँ भएको अनि सुकुम्बासीको बसिरहेछन् भनेपछि अब तिनीहरू चाहिँ खाली गरेको सब ठिकै हो भन्ने अब हाम्रो विचार त्यति नै हो अहिलेसम्म जे जस्तो छ ठिकै छ यहाँभन्दा पछि पनि ठिकै होस् अरू जस्तो धोका नहोस् अनि जो जो सुकुम्बासी छन् अब बिचल्लीमा परेका छन् अब तिनीहरूलाई चाहिँ राम्रो ठाउँको अनि बस्ने घाँसवासको सबै त्यस्तो व्यवस्था हुनु पर्यो हाम्रोसँग उद्धार हुनु पर्यो
12: मेरो नाम दिनेश मल्ल टिकापुर नगरपालिका वार्ड नम्बर 1 बसोबास गर्छु अहिले टिकापुर नगरपालिकाद्वारा टिकापुरमा रहेका अव्यवस्थित खोकाहरू अव्यवस्थित संरचनाहरू जो हटाइरहेको छ यो विषयमा मेरो धारणा के छ भने ठिकै हो अवैधानिक र अव्यवस्थित संरचना हटाउनु बजारलाई र व्यापारलाई व्यवस्थित बनाउनु राम्रो कुरा हो यसले गर्दाखेरि बजारको सुन्दरतामा पनि एउटा निखार आउँछ राम्रो देखिन्छ भने व्यापार व्यवसाय पनि व्यवस्थित हुन्छ राम्रो कुरा हो तर बजार व्यवस्थित गर्ने न्यूमा सोझा साझा गरीबहरूले कमसेकम आफ्नो रोजीरोटी पनि चलाइरहेका थिए कसैले मकै पोलेर कसैले तरकारी बेचेर फुटपाथमा भने कसैले चटपटी बनाएर यावत कुराहरू साना साना कुराहरूको पनि लगानी लगाएर आफ्नो व्यापार व्यवसाय चलाइराखेका थिए 81 यो उनीहरूलाई कुनै विकल्प नदिएर बन्द गरिदिँदाखेरि उनीहरूको रोजीरोटीको बाटो पनि समाप्त हुने र उनीहरूको मुखमा पनि पट्टी लाग्ने देखिन्छ यो विषयमा पनि मध्यनजर गरेर उनीहरूलाई निश्चित व्यवस्थापनको एउटा विकल्प दिएर यो विषयलाई अगाडि बढाइदिएको भए राम्रो हुन्थ्यो होला जस्तो लाग्छ मलाई
13: नमस्ते मेरो नाम कल्पना भण्डारी कपुर कैलाली सरकारी जग्गाहरूमा धेरै अन्त नि यो कब्जा गरेर बसिरहेको थियो नि त्योलाई चाहिँ अहिले हटायो अनि वातावरण एकदम फोहोर गर्ने अनि ठाउँ ठाउँमा बसेर अनि घरहरू लाउने यताउति भइरहेको थियो अनि तिनीहरूलाई चाहिँ निकाल्यो भन्दा पनि अब तिनीहरूलाई पनि सेवा सुविधा हुन्छ नि दिनु पर्यो तिनीहरू पनि कहाँ जाला नि त हुन्छ नि कहाँ जाने के गर्ने उनीहरूलाई पनि अब गरिदिनु पर्यो त्यो काम चाहिँ ठिक गरे त्यो निकालेर हुन्छ नि गरेर के भने हुन्छ नि ठाउँमा हुन्छ नि कुनै राम्रो ठाउँ काम बन्ने ठाउँमा पनि तिनीहरू गएर बसिरहेको थियो नि त अहिले तिमी गएर हुन्छ नि कुनै राम्रो सुविधा सेवा पनि आउँछ नि त तिनीहरू आफू बसेको थिए अब अरू गएर बसी हामीहरूलाई नेपालमा के हुन्छ नि विकसित हुन्छ हुन्छ भने जस्तो लाग्छ. अब चाहिँ बाल्यविन सरकार आएपछि अनि पहिला चाहिँ यस्तो थिएन अनि अहिले एकदम राम्रो भइरह राम्रो लागिरह बट अब तिनीहरूलाई पनि त्यस्तै चाहिँ छोड्नु हुँदैन. बट तिनीहरूलाई पनि केही सेवा सुविधा दिएर चाहिँ हुन्छ नि हेल्प गरौँ सबैले मिलेर हुन्छ कि कस्तो सेवा सुविधा गराइदिनु पर्छ सरकारले पनि.
14: नमस्ते, मेरो नाम सृजना कुँवर, ब्लक नम्बर 1. अहिले चाहिँ पहिलेको भन्दा धेरै राम्रो छ किनभने पहिला चाहिँ फोहोर जताभा फोहोरै हुन्थ्यो. अहिले चाहिँ सफा जे गरिराख्नु भएको छ बालिन्छाले होइन राम्रै गरिराख्नु भएको छ अनि पहिलेको भन्दा जे होस् अहिले राम्रो नै भइरहेछ भन्नु. अहिले चाहिँ टिकापुर नगरपालिकाले पनि हटाइसके पहिले भन्दा अहिले चाहिँ धेरै राम्रो छ किनभने पहिला जताभा फोहोरहरू हुन्थ्यो. अहिले चाहिँ जस्तै टिकापुर नगरपालिकाले पनि भनौँ अहिले चाहिँ एकदमै राम्रो परिरहेछ. अहिले चाहिँ सरकारी जग्गामा व्यवस्थित देखिन्छ. पहिले चाहिँ कस्तो फोहोर हुन्थ्यो भने अहिले चाहिँ त्यो छैन. अहिले चाहिँ कस्तो राम्रो व्यवस्थित देखिन्छ. आमदानी खाइरहेको थियो भने अहिले चाहिँ बिचराहरूले होइन नपाएको मान्छेले पनि चाहिँ अब गरिरहेछन् भनौँ न. अहिले चाहिँ सबले गरेर खाइरहन्.
10: यसै जनावासँगै खोज खबर सकियो. अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक. सत्यमा खोलेको बेतमास उद्योगले महिलालाई गाउँमै रोजगार दिँदै गाउँमै रोजगार पाउँदा महिलाहरू खुशी. कंग्रेसका उम्मेद्वारलाई असहयोग गर्ने नेताहरूलाई जिम्मेवारीबाट हटाउने सभापति गगन थापाको धारणा. नेतृत्वले कार्यकर्तालाई जवाब दिनुपर्ने मुख्यमन्त्री शाहको भनाई. विकास निर्माणमा विपद मैत्री योजनालाई प्राथमिकता दिँदै टीकापुर नगरपालिका बजार सुशासनका लागि सोमबारदेखि देशभर मूल्य पारदर्शिता सप्ताह शुरू हुँदै र चोरी तस्करी र छाडा पशु चौपाया वन संरक्षणका लागि मुख्य चुनौती रहेको भगराया वन संरक्षण समितिका अध्यक्ष सिंहराज बुडामगरको भनाई. हवस् त, अहिलेलाई खोज खबर यति नै. प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु. सामुदायिक रेडियो टीका प्रयत्न सुन्दै गर्नुहोला. नमस्कार.
15: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो.
16: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षा प्रेमी समाजसेवी बुद्धिजीवी शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ. खड्ग स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि भर्ना खुलेको जानकारी गराइन्छ.
15: खड्ग स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
16: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको.
15: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने.
16: विद्यालयमा दिवा खाजा व्यवस्था भएको.
15: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने.
16: अडियो तथा भिडियोको माध्यमबाट सिकाई व्यवस्था भएको.
15: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको.
16: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको.
15: बच्चाहरूका लागि खेलकुद तथा सिकाई सामग्रीहरूको व्यवस्था भएको.
16: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावकसँग घर पठाउने व्यवस्था भएको.
15: कक्षा नर्सरीदेखि कक्षा 3 अंग्रेजी माध्यमबाट सिकाई कार्य गरिने. प्रधानाध्यापक झनकराज ओझा, खड्ग स्मृति माध्यमिक विद्यालय टीकापुर 1 प्रहरी कार्यालयको पश्चिम तर्फ. सम्पर्क नम्बर 9848432350 र 9814551934.
17: भ्रष्टाचार करो या मनन खुल्के विरोध गरी. भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी. अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुरसै जनहितमै जारी सन्देश.
18: कर्णाली मावि टिकापुरमा भर्ना खुलेको सूचना.
19: नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षा प्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कर्णाली मावि टिकापुरमा शैक्षिक सत्र 2083 लागि कक्षा 1 कक्षा 9 अंग्रेजी तथा कक्षा 6 नेपाली माध्यममा सिमिट सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ.
10: कर्णाली मावि टिकापुरका विशेषताहरू:
18: बाल विकासदेखि कक्षा 8 अंग्रेजी र नेपाली माध्यममा पूर्ण रूपमा निशुल्क अध्यापन गराइने.
19: कक्षा 9-12 नेपाली र अंग्रेजी माध्यममा पढाइ हुने र सिभिल इन्जिनियरिङ विषयमा पनि अध्यापन भइरहेको.
18: कक्षा नर्सरीमा भर्ना हुन आउने बाल बालिकालाई निशुल्क पोसाकको व्यवस्था भएको.
19: यस क्षेत्रकै एकमात्र प्राविधिक तथा साधारण शिक्षा प्रदान गर्ने संघीय नमुना विद्यालय.
18: योग्य दक्ष अनुभवी तथा तालिम प्राप्त शिक्षक शिक्षिका संस्थाहरूद्वारा स्वच्छ शान्त बालमैत्री वातावरणमा पठन पाठन गराइने।
19: कक्षा कोठा, खेल मैदान, स्वच्छ खाने पानी लगायतका पर्याप्त भौतिक पूर्वाधार भएको,
18: निरन्तर रूपमा शिक्षण क्रियाकलाप सँगै अतिरिक्त क्रियाकलाप गराइने,
19: कक्षा एकदेखि पाँच सम्मका विद्यार्थीहरूका लागि स्कूल बसको व्यवस्था भएको,
18: अंग्रेजी, गणित, विज्ञान जस्ता मुख्य विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था भएको,
19: इन्टरनेट सहितको आधुनिक कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था भएको,
18: शिक्षण गर्दा प्रोजेक्टर, स्मार्ट बोर्ड, सीसी क्यामेरा लगायतका प्रविधिको प्रयोग भइरहेको,
19: आधारभूत तहमा सम्पूर्ण दलित छात्र छात्रा, अपाङ्ग तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको,
18: नर्सरीदेखि कक्षा पाँचसम्म सम्पूर्ण विद्यार्थीहरूलाई प्रत्येक दिन दिवा खाजाको व्यवस्था भएको,
19: सेनेटरी प्याडको व्यवस्था भएको,
18: विद्यालयको आफ्नै स्कूल बस र सुरक्षा गार्डको समेत व्यवस्था भएको।
19: भर्ना कार्यक्रम 2083 वैशाख 15 गतेदेखि बिहान 10 बजेदेखि 4 बजेसम्म, कक्षा सञ्चालन 2083 वैशाख 21 गतेबाट।
10: सबै बालबालिकाको विद्यालयमा सहभागिता, स्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता।
18: कर्णाली मावि, टिकापुर, कैलाली। थप जानकारीका लागि फोन नम्बर 091551411 र 98584424167।
20: नरेश सर, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
21: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी, हिँड्नुहोस् न उतै।
20: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
22: यहाँ कुर्कुचानेर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ, कति बेरमा पो आइपुग्ने हो?
20: नातिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
21: यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
20: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
23: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
24: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
25: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
26: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल वैशाख महिनाको 27 गते आइतबार, तदनुसार मे 10 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाई अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि आज ऊर्जा उच्च रहनेछ, रोकिएको प्रयासले फेरि गति लिन सक्छ। वृष राशि हुनेहरूको लागि मनलाई विश्राम आवश्यक पर्ने दिन छ, खर्चतर्फ नियन्त्रण राख्नु बुद्धिमानी हुनेछ। मिथुन राशि हुनेहरूको लागि सामाजिक घुलमिल बढ़ने संकेत देखिन्छ, नयाँ चिन्जानले काममा फाइदा पुर्याउन सक्छ। कर्कट राशि हुनेहरूको लागि कामको बोझ केही बढ़न सक्छ, वरिष्ठ व्यक्तिको नजर तपाई माथि रहनेछ। सिंह राशि हुनेहरूको लागि भाग्य पक्ष सक्रिय रहने दिन छ, नयाँ ठाउँ वा नयाँ विषयप्रति आकर्षण बढ़नेछ। कन्या राशि हुनेहरूको लागि आर्थिक व्यवहारमा सावधानी आवश्यक रहनेछ, अरूलाई सजिलै विश्वास गर्दा समस्या आउन सक्छ। तुला राशि हुनेहरूको लागि सहकार्य र सम्बन्ध महत्वपूर्ण बन्नेछ, दाम्पत्य पक्षमा निकटता बढ्नेछ। वृश्चिक राशि हुनेहरूको लागि दैनिक काममा चाप बढ़न सक्छ, मेहनतको परिणाम विस्तारै देखिन थाल्नेछ। धनुराशि हुनेहरूको लागि मनमा उत्साह र उमंग बढ़नेछ, सृजनात्मक काममा रुचि जाग्न सक्छ। मकर राशि हुनेहरूको लागि घर परिवारका विषयमा प्राथमिकतामा पार्न सक्छन्, पुरानो सम्झनाले मन भावुक बन्न सक्छ। कुम्भ राशि हुनेहरूको लागि संवाद क्षमताले प्रभाव बढ़ाउनेछ, छोटो दूरीको यात्रा हुन सक्छ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि आर्थिक अवसर देखा पर्न सक्छन्, मेहनत अनुसार प्रतिफल प्राप्त हुने संकेत छ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5161-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

श्रोतस्थानपछि अब सुरौं आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो वन, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे देउडा चौतारी, 3:30 बजे लोकदोहोरी गीतहरू, 4 बजे सुपरहिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रएफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश सौदालाई धन्यवाद दिँदै म ईश्वर साउद पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: रमा, के तिमीलाई थाहा छ, नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
5: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
4: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
5: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
4: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
5: अनि सेवा प्रदायक निकाय तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि।
4: सोरै आन सत्य भन्यो।
6: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैनन्, उहाँहरूसँग फरक क्षमता हुन्छ।
7: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।
8: गणेश बाबा इंग्लिस बोर्डिङ स्कूलमा भर्ना खुल्यो।
9: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलका विशेषताहरू:
9: 4 जीटीए ल्याउन सफल भएको,
8: एसईईमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
9: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने,
8: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
9: साथै खेल मैदानको सुविधा भएको गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल टिकापुर कैलाली, प्रधान अध्यापक गजेन्द्र बुढा। सम्पर्क नम्बर 9848463601 र 9742309377।
10: खुशीको खबर।
11: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा यही वैशाख 26 गते चौथो शनिबारका दिन सिनियर कन्सल्टेन्ट फिजिसियन डायबिटिज, थाइराइड तथा मुटुरोग विशेषज्ञ डाक्टर विकास रिजाल, एमबीबीएस एमडी इन्टरनल मेडिसिन आउने भएको हुँदा मौकाको फाइदा उठाई निम्न समस्या भएका बिरामीहरूले स्वास्थ्य परीक्षण, उपचार र सल्लाहका लागि यो सूचनाद्वारा जानकारी गराइन्छ। समस्याहरू: नयाँ पुरानो सबै किसिमको डायबिटिज, थाइराइड र मुटु रोगको समस्या, जोर्नी कम्मर टाउको दुखाईको समस्या, बाल रोगको समस्या, ग्यास्ट्रिक रोग, कलेजो, मृगौला रोग, नसा दुख्नु, सुन्निनु इत्यादि समस्याका साथै फिजिसियनले हेर्नुपर्ने सम्पूर्ण रोगहरूको उपचार र परामर्शका लागि अग्रिम नाम लेखाई डाक्टरलाई भेटी आफ्नो समस्याको समाधान गरौं। स्थान: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर कैलाली। समय र मिति: यही वैशाख 26 गते चौथो शनिबारका दिन बिहान 10 बजेदेखि 3 बजेसम्म। विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 9865740777, 91560228 र 9809293315।

0: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
1: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
0: जहाँ पाइन्छ
1: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
0: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
1: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
0: सुरक्षित स्वच्छ र बालमैत्री वातावरण,
2: मन्टेसरीमा एसीको व्यवस्था भएको।
1: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
0: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
1: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
0: सम्पर्क नम्बर 98484-33-677।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
6: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
7: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
6: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
7: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
8: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो वनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म ईश्वर साउदको नमस्कार। कार्यक्रम हाम्रो वन हरेक आइतबार बिहान 7:30 बजे सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz का साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। कार्यक्रम हाम्रो वनमा सामुदायिक वनका गतिविधि, वन विकास, वन संरक्षणका प्रयासहरू र असल अभ्यासहरू समेट्ने गरेका छौं। आजको कार्यक्रममा हामी टीकापुर नगरपालिका वडा नम्बर 5 स्थित भग्रैया सामुदायिक वनका गतिविधि र अवस्थाका बारेमा जानकारी प्रस्तुत गर्दैछौ। आजको कार्यक्रममा भग्रैया सामुदायिक वनको अवस्था, गतिविधि, वनको आयको स्रोतको अवस्था र वनका अध्यक्ष सिंहराज बुढामगरसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। सबैभन्दा पहिले वनको अवस्थाका बारेमा एक जानकारी प्रस्तुत गर्दैछौ। जानकारी प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी आकाश चौधरी।
1: टीकापुर नगरपालिका वडा नम्बर 5 स्थित भग्रैया वन संरक्षण समितिले स्थानीय भग्रैया वन संरक्षणको काम गरिरहेको छ। त्यो स्थानमा रहेको नर्सरी वा वन 2064 सालपछि टीकापुर नगरपालिका मार्फतमा आएपछि संरक्षण समितिले वनको संरक्षण गर्ने काम गरिरहेको हो। टीकापुर नगरपालिकासँगको सम्झौता अनुसार समितिले वनलाई जोगाउने काम गरिरहेको छ। 111 बिघा 6 कट्ठा 17 ढुरमा फैलिएको संरक्षित वनमा सिसम, सिमल, खयर, भेलर, रोहिणी, अस्ना लगायतका वन पैदावार रहेका छन्। उक्त वनमा चितुवा, बाघ, नीलगाई, बँदेल लगायतका जनावरका साथै मयूर, वन कुखुरा लगायतका चराचुरुङ्गी र अजिङ्गरहरू पनि पाइने गर्छन्। वनमा कर्मी डाँडा, साहीपुर, सिमरेनी, बसन्ता, मणिकापुर, झन्झटपुर, नुक्लीपुर, दोङपुर लगायतका 8 गाउँका 800 उपभोक्ताहरू रहेका छन्। संरक्षित वन पूर्वमा खैरेनी कर्णाली प्रस्तावित सामुदायिक वन, पश्चिममा पुरानो नुक्लीपुरको नम्बरी जग्गा, उत्तर पूर्वमा नुक्लीपुरबाट दौलतपुर जाने बाटोदेखि फिनिसिङ एरिया हुँदै टीकापुर बंगला पार्कको पिकनिक स्पटसम्म र दक्षिणमा दौलतपुरबाट मणिकापुर जाने बाटोभित्रको 4 किल्लामा रहेको छ। उपभोक्ताहरूले वनको संरक्षण गरे बापत वनमा उम्रेको खर घाँस मात्र प्रयोग गर्न पाउने गरेका छन्। वनमा ठूला रूखहरू कम भएको र संरक्षित वन भएकाले उपभोक्ताहरूलाई 18 इन्च गोलाई र 3 फिट लम्बाईसम्मका काठहरू मात्र उपलब्ध गराउने गरिएको छ। उपभोक्तालाई त्यसरी उपलब्ध गराएको वन पैदावारबाट भएको आमदानीको 25% रकम टीकापुर नगरपालिकालाई दिनुपर्ने हुन्छ। यसका साथै आमदानीको 25% रकम वन संरक्षण र विकासका लागि खर्च गर्नुपर्ने प्रावधान रहेको छ। ठूलो काठहरू बिक्री वितरण नहुने भएकाले वनको आमदानी सामान्य रहेको छ। वनको समस्याका रूपमा नदी कटान, चोरी तस्करी रहेका छन्। वन गाउँ नजिकै भएकाले वनबाट जंगली जनावरहरू, नीलगाई, बँदेल जस्ता गाउँमा पसेर किसानहरूका बालीहरू खाइदिने गरेका छन् भने चितुवा, बाघले गोठ तथा खोरबाट बाख्रा, कुखुरा, कुकुर लगायतका अन्य पशु चौपायाहरू पनि खाने गरेका छन्। यो एउटा समस्याको रूपमा रहेको छ। यसबाट छुटकारा पाउनका लागि सामुदायिक वनको चारैतिर तार जाली लगाएको भए राम्रो हुने र त्यसका लागि वन समूहले नगरपालिकालाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। वनको हेरविचारका लागि 1 जना कार्यालय सचिव र 2 जना वन हेरालु राखिएका छन्।
0: उहाँ हुनुहुन्थ्यो सहकर्मी आकाश।

0: नयाँ टिकापुर भगरैया या हाम्रो टिकापुर नगरपालिका अन्तर्गतको ज्योति नगरतिर चाहिँ त्यतातिर व्यवस्थापन गरेर यतातिर चाहिँ वन बनाउने भन्ने पूर्व मन्त्री खड्गबहादुर सिंहज्यूको परिकल्पना हो यो। त्यसै अन्तर्गत अब यो बस्तीलाई या चाहिँ पहिला भगरैया भन्ने अब भगरैया नयाँ टिकापुर लगायतका समुदायहरूलाई उतातिर चाहिँ सट्टापट्टा गरेर चाहिँ व्यवस्थापन गरिएको हो। त्यस अन्तर्गत 2044-45 नै यसमा चाहिँ नगर विकास समितिले यसमा चाहिँ अब घेर गरेर तारबार गरेर संरक्षण गरेर यसमा चाहिँ सिसौ बिरुवाहरू त्योलाई चाहिँ अब वृक्षारोपण गरेर अब यत्रो यो हुर्काइएको हो। त्यस पश्चात यो टिकापुर नगर विकास समिति विघटन भइसकेपछि फेज आउट भएपछि अब यो नगरपालिका अन्तर्गत आएपछि नगरपालिकाले अहिले समुदायसँग चाहिँ अब सम्झौता गरेर यसको संरक्षण गर्ने स्थानीयलाई नै दिने भन्ने अब त्यो अनुरूप चाहिँ अब अहिले हामीहरूले अब यसमा चाहिँ यो श्री भगरैया वन संरक्षण समिति नाम पनि यसको संरक्षण समिति नै छ। यसरी चाहिँ हामीहरू यो वडा नम्बर 5 8 गाउँहरू करिमडाँडा नुक्लीपुर झन्झटपुर मनिकापुर उत्तर साईपुर दक्षिण साईपुर सिमरेनी र डोङपुर लगायत यी 8 चाहिँ हाम्रो यो समुदायले यसलाई चाहिँ संरक्षण गर्दै अहिले आइराखेको छ। र यस अन्तर्गत हामीहरूले वर्षेनी नगरपालिकासँग चाहिँ अब सम्झौता गर्नुपर्ने हुन्छ र यसको चाहिँ आमदानीको 25% हामीले राजस्व स्वरूप चाहिँ नगरपालिकालाई चाहिँ बुझाउनु पर्ने हुन्छ। त्यस अन्तर्गत हामीले यसमा भएका वन पैदावारहरू यो दाउराको रूपमा नितान्त दाउराको रूपमा चाहिँ 18 भन्दा तल चाहिँ अब त्यो दाउराहरू चाहिँ संकलन गरेर चाहिँ उपभोक्ताहरूलाई चाहिँ वितरण गर्दै आइराखेका छौँ। र अब यसमा हामीहरूको यो जंगलमा अहिले विभिन्न किसिमका यो रुखहरू सिसौहरू भए त्यस्तै सिमल भयो खायर भयो हिल्लोर भन्ने भयो त्यसपछि अब यसमा चाहिँ रोहिणी भन्नेहरू लगायत अब जामुनहरू यस्तै खालका बिरुवाहरूलाई चाहिँ हामीले संरक्षण गरिराखेका छौँ। र पटक पटक बेला बेलामा पूर्व कार्य समितिले वनका कार्य समितिले पनि यसमा चाहिँ वृक्षारोपण गर्ने यो नदी किनारसँग जोडिएको कडल नदीसँग सटेको यो सामुदायिक वन भएको हुँदा यहाँ कटानी र पटानीको पनि समस्या हुन्छ। वर्षेनी वनलाई चाहिँ अब कटानी गरेर नदीले क्षति पुर्याइराखेको हुँदाखेरि हामीहरूले विभिन्न अब सम्बन्धित निकायसँग चाहिँ समन्वय गरेर यहाँ चाहिँ अन्य बिरुवाहरू वृक्षारोपण गर्छौँ, बाँसहरू लगाउँछौँ, त्यस्तै संरक्षण गर्ने गरेका छौँ। र अहिले यो हाम्रो जंगलमा विभिन्न किसिमका जनावरहरू पनि छन्। यसमा चाहिँ अब नजिकै यो बर्दिया राष्ट्रिय निकुञ्ज भएको हुँदाखेरि त्यहाँबाट चाहिँ कहिलेकाहीँ अब विचरण गर्ने अथवा चाहिँ चर्ने अथवा चाहिँ बर्सातकै बेलामा चाहिँ अब यो प्रजननका बेलामा हात्तीहरू यहाँसम्म आइपुग्ने र त्यस्तै गरेर बाघहरू पनि आफ्नो आफ्ना चाहिँ ती डमरूहरूलाई अब त्यो संरक्षण गर्न बाघबाट संरक्षण गर्नका लागि तिनीहरूलाई चाहिँ सुरक्षितका लागि चाहिँ यतातिर यो जंगलसम्म पनि आइपुग्ने गरेका छन्। त्यस्तै हाम्रा यहाँ चाहिँ अब चितुवा भइहाले, नीलगाई भए, बँदेल भए, मयुरहरू भयो, भनेपछि वन कुखुराहरू लगायत विभिन्न किसिमका अब चित्तलहरू पनि अब यहाँ यता कता देखिन्छन्। जरायोहरू पनि अब बर्सातका बेलामा अथवा गहुँ लगाउने सिजनमा चाहिँ उनीहरू पनि देखिएका छन्। त अब यहाँ अजिङ्गरहरू पनि छन् त्यो है अब ढुङ्सीहरू भए त्यस्ता जनावरहरू चाहिँ यहाँ चाहिँ अब देखिएका छन्। यसमा खरायोहरू भए
1: अनि यो सामुदायिक वनको क्षेत्रफलको हिसाब अनि त्यसै गर्दाखेरि उपभोक्ताहरूको अवस्था के कस्तो छ, कति जति छन्?
0: यो हामीहरूले यो नगर विकास समितिले यहाँ सट्टापट्टा गरेर यसको पहिलाको यो वनको क्षेत्रफल चाहिँ 111 बिघा 6 कट्ठा 17 धुर यो अब भन्ने नै छ। हामीहरूले सम्झौता सुरुमा गर्दा पनि त्यति नै क्षेत्रफल भनेर नै हामीहरूले पटक पटक चाहिँ सम्झौता वर्षे नि सम्झौता गर्दाखेरि यो क्षेत्रफल भनेर यति नै उल्लेख हुन्छ। तर पनि अब अहिले अब यो विभिन्न कारणले गर्दा सर यो बाढीका समस्याले गर्दाखेरि कतिपय अब यो पूर्वी भेल्डामा नदीसँग सटेको भूभागहरू जंगलका एरियाहरू कटानी भइसकेको हुँदा त्यो क्षेत्रफल घटेको छ। र अहिले यो हाम्रो केही यो भगरिया वनको अब क्षेत्रफल पनि अहिले यो टिकापुर विराट पार्कलाई चाहिँ अलिकति व्यवस्थित बनाउने हिसाबमा केही चाहिँ केही बिघा त्यता पनि गएको छ। तारबार अहिले टिकापुर विराट पार्कलाई चाहिँ घेरबार गरेको छ, त्यता गइहाल्यो। र अर्को कुरो यतातिर विभिन्न संस्थालाई नगरपालिकाबाटै अब यो धामहरू भन्ने हिसाबले पनि अब केही क्षेत्रफल त्यतातिर पनि गएको छ। अब यो वास्तविक चाहिँ अब 111 बिघा 6 कट्ठा 17 धुर भने पनि अहिले हामीहरूसँग चाहिँ हामीले संरक्षण गरेको क्षेत्रफल चाहिँ अलिकति कमै छ। र अहिले हामीहरूसँग 8 जम्मा जम्मी हामीहरूको अब 800 घरधुरी 800 उपभोक्ता यो जंगलमा हुनुहुन्छ। र उहाँहरूले यहाँबाट चाहिँ विभिन्न किसिमको अब त्यो ठुलो रूख त होइन अब त्यो दाउराहरू अब त्यो झिजाहरू त्यस्तो संकलन गरेर लाभान्वित भइराख्नु भएको छ, त्योबाट सेवा लिइराख्नु भएको छ। र अब यहाँबाट चाहिँ अब हामीहरूले संरक्षण पनि गर्छौँ र घाँसपातहरू पनि झालाहरू पनि उपभोक्तालाई उपलब्ध गराउने गरेका छौँ। त्यस बाबत हामीहरूले मासिक 150 रुपियाँको दरले चाहिँ अब घाँस पोर्जी पनि अब त्यसरी लिने गरेका छौँ। र अर्को त्यसै गरी अब हामीहरूले यहाँबाट अब आय स्रोतमा अहिले हामीहरूसँग खासै त्यस्तो केही छैन. अब हामीहरूले कहीँ कतै अब अन्य अब त्यस्तो यो आर्थिक सहयोग गर्ने खालका

0: संघ संस्थाहरू मार्फत केही अब त्यस्तो भयो भने समन्वय भयो भने चाहिँ त्यताबाट पनि अलिकति लाभहरू लिइराखेका छौँ। नत्र हाम्रो मुख्य आय स्रोत भनेको यहाँको अब यही कार्डहरू मार्फत अब यो एक पटकका हिसाबले अब आधा पटकका हिसाबले अथवा चाहिँ अन्त्येष्टिका बेलामा या अब विवाहका बेलामा चाहिँ अब त्यो दाउरा उपलब्ध गराएर त्यही मार्फत शुल्कहरू लिएर हामीले यहाँबाट चाहिँ अब त्यसरी काम गरिराखेका छौँ। र हामीसँग चाहिँ अब तीनवटा यो जंगलमा एउटा कार्यालय सचिव र दुईजना चाहिँ वन हेर्ने कर्मचारी गरेर तीनजनालाई चाहिँ अब त्यसैबाट चाहिँ हामीहरूले तीनवटा तलबहरू व्यवस्थापन गर्ने गरेका छौँ।
1: यहाँ उपभोक्ताहरूको माग कतिको आउँछ, कुन विषयमा चाहिँ बढी जसो आउँछ उपभोक्ताहरूको माग?
0: अब उपभोक्ताको माग अब यो वन जंगल यो सामुदायिक वन भएको संरक्षित वन भएको हिसाबले अब उहाँहरूको चाहिँ अब अपेक्षा अलिक ठुलै खालको चाहिँ गोलिया बन्ने खालका अलिकति चाहिँ अब झ्याल ढोकाहरू अब त्यस्ता अब फर्निचरहरू घरमा उपयोग हुने फर्निचरमा उपयोग हुने खालका अलिक ठुला खालका चाहिँ गोलियाहरू उपलब्ध गराइदिए हुन्थ्यो भन्ने हुन्छ। तर हामीहरूसँग चाहिँ अब सम्झौतामा हामीहरूलाई त्यो अधिकार नभएको हुँदाखेरि हामीहरूले 18 इन्च भन्दा तलकोबाट नै अब 3 फुटेका हिसाबले अब कटानी गरेर अब त्यसरी चाहिँ अब दिइराखेका छौँ, त्यहीबाट काम चलाइराखेका छौँ। र अर्को कुरो अब यहाँ यो अब नजिकै अब हाम्रो कृषि प्रधान देश भएको हुँदाखेरि र फेरि अब यो हाम्रो भव्य वनसँग सम्बन्धित नजिकका चाहिँ अब समुदायहरू सबै कृषि पेसामै संलग्न भएको हुँदाखेरि अब उनीहरूको चाहिँ अब खेतीपाती अब धानहरू गहुँको बेलामा चाहिँ यहाँबाट वन्य जन्तुहरूले अलिकति हानि नोक्सानी गर्ने भएको हुँदाखेरि यसको चाहिँ नियन्त्रण हुनुपर्छ र यसलाई तारबार हुनुपर्छ भन्ने नै छ उहाँहरूको। बढी बारी नोक्सानीमा नोक्सान हुन थाल्यो र पशु चौपाया छाडा पशु चौपायादेखि लिएर अन्य वन चाहिँ संरक्षण गर्नुपर्छ, रोकथाम गर्नुपर्छ भन्ने नै छ उहाँहरूको।
1: सामुदायिक वनका चाहिँ मुख्य चुनौतीको रूपमा हेर्नु पर्दा के देखिन्छ?
0: अब चुनौतीको रूपमा त अब यहाँ वन जंगल नजिक भएको हुँदाखेरि अब धेरै जसो सबै अब बेरोजगार र अब कृषिसँग सम्बन्धित भएका हुँदा यहाँ चाहिँ अब चोरी निकासीहरू नै हो, राति अब संरक्षण गर्नुपर्ने अब त्यो समस्या त छँदैछ। सबैलाई अब वन जंगल नजिक भएको हुँदाखेरि अब अलिकति ठुलै अब रुखहरू अब ठुलै अब त्यस्तो अब चाहिने भएको हुँदाखेरि उनीहरूलाई त्यही चोरी निकासी नै समस्याको कुरो हो। र अर्को कुरो वन्यजन्तु नै हो, अब वन्यजन्तुबाट धेरै प्रभावित भएको हुँदाखेरि त्यो नै छ। र अर्को कुरो अब यो वन जंगलमा अब छाडा पशु चौपायाहरू पनि अब यहाँ आइराख्नु पर्ने र बेला बेलामा तिनीहरूलाई चाहिँ अब गौशालामा छोड्नु पर्ने र अन्त धपाउनु पर्ने भएको हुँदा पशु चौपायालाई पनि समस्या पारेको छ।
1: जस्तै अब तपाईँले पनि अघि पनि भन्नुभयो, विशेष गरी मेन मुख्य समस्या भनेको यहाँको एउटा बाढ यो तटबन्ध नभएर चाहिँ अब कटानी नदीको कर्णाली नदी नजिकै छ, अनि अर्को चाहिँ यहाँभित्रबाट जो जंगली जनावरहरूले नजिकै रहेका गाउँहरूमा बस्तीहरूमा पसेर चाहिँ बाली नाली खाइदिने, अनि बाघ जस्ता चितुवा जस्ता जनावरहरूले चाहिँ कुखुरा अनि त्यसभन्दा पछि लिएर कुकुर बाख्राहरूसम्म अन्य पशु चौपाया पनि खाइदिने भन्ने सुनिन्छ होइन? अनि यस विषयमा चाहिँ के भइरहेछ, के गरेको भए हुन्थ्यो भन्ने के गर्दैछ यो वनले?
0: विशेष गरेर अब यो बरसातका बेलामा जंगली जनावरको आतंक भएको हुँदाखेरि अब यसमा चाहिँ अब यो या हाम्रा अब यो कर्मी डाँडा अब नुक्लीपुर प्रेमनगर लगायत अब यो साईपुरसम्म पनि ती समुदायमा चाहिँ अब बरसातकै बेला राति घरै आएर चाहिँ अब चितुवाहरूले बाघहरूले बाख्राहरू चाहिँ खोरैबाट लिएर जाने अनि पछि खसी बोकाहरू खाइदिने त्यो चाहिँ अब क्षति भइराखेको हुँदाखेरि अब विशेष त हाम्रो अब सामुदायिक वनबाट अब सम्बन्धित निकायमा अब नगरपालिकामा अब हामीहरू हाम्रो माग के हुन्छ भने यहाँ चाहिँ तारबार गरिदिनु पर्यो है, व्यवस्थित चाहिँ अब तारबार गरिदिनु पर्यो। नीलगाई भयो अनि त्यस्तै अब चित्तलहरू यिनीहरू आएर बँदेलहरू आएर यो बाली नाली नोक्सानी गर्नु भएको हुँदाखेरि व्यवस्थित किसिमको तारबार चाहिँ गरिदिनु पर्यो। यसका लागि चाहिँ अब हामीहरू छिटै अब नगरपालिकासँग अब त्यो माग पनि लिएर जाने भन्ने अब कार्य समितिको चाहिँ अब सरसल्लाह भएको छ र त्यही अनुरूप हामीहरू निर्णय गरेर निवेदन चाहिँ अब दर्ता गर्ने छौँ र त्यसका लागि चाहिँ अब नगरपालिकाले पनि अब पहल गरिदिनु पर्यो। र अब कसरी हुन्छ अब यहाँ चाहिँ अब बस्तीलाई जोगाउनु निमित्त भोलिका दिनमा त मान्छेहरू नै अब जोखिममा पर्ने अवस्था भएको हुँदाखेरि त्यसका लागि पनि तारबार गरिदिने नभए सम्बन्धित अब अन्य संस्था पनि पहल गरिदिनको लागि चाहिँ म त्यो अनुरोध गर्छु नगरपालिकालाई। र यो के छ भने अब सम्बन्धित निकायमा अब यो नगरपालिकाले योसँग सटेको अब यो अब राजस्व जति हामीहरूले त्यता पनि दिने भएको हुँदाखेरि होइन हाम्रो आमदानीको केही प्रतिशत त्यता पनि दिने भएको हुँदाखेरि अब यसमा चाहिँ यसरी वन संरक्षण गर्दाखेरि हिडुल गर्नलाई पनि अब बाटाघाटा यहाँदेखि लिएर यो बाटो भएर सिधै पार्क जानको लागि पनि बाटोघाटो पनि अब अहिले समस्या नै छ, त्यहाँ ग्रामीण गर्नुपर्ने त्यो छँदैछ। र अर्को कुरो अब यो अब हामीहरूसँग त्यति आय स्रोत नभएर हामीहरूले आफ्नो कर्मचारी पाल्नु पर्ने भएको हुँदा यो अलिकति अब यहाँ चाहिँ तारबार गर्नदेखि लिएर अरू चाहिँ अब यहाँ चाहिँ अब संरचनाहरू बनाउनको लागि पनि हामीहरू आर्थिक नभएको हुँदाखेरि यो तारबार गरिदिनु पर्यो। सबैभन्दा त यहाँ बस्ती पनि सुरक्षित हुने र एकातिर यतातिर वन पनि संरक्षण हुने भएको हुँदाखेरि यही आर्थिक वर्षमा चाहिँ नगरपालिकाले यो अब यसको चारैतिर चाहिँ अब यो घेरबारको व्यवस्था गरिदिनु पर्यो, त्यसको बजेटको व्यवस्था गरिदिनु पर्यो। र अर्को कुरो अब यतातिर यो अलिकति हामीहरूसँग मेन कुरो अहिले तत्कालको लागि हामीले वनलाई चाहिँ अब संरक्षण गर्ने र बस्ती जोगाउने अनुरूप अब यो यसलाई चाहिँ घेरबार चाहिँ गरिदिनु पर्यो। अर्को कुरो यहाँ अब हामीहरूको प्रत्यक्ष सम्भावित अब एकदम प्रत्यक्ष अब प्रभावित अब यो हाम्रो समुदायहरू भएको हुँदाखेरि जंगलसँग नजिक भएका समुदायहरूमा बर्सातका बेलामा चाहिँ वडा नगरपालिकाले त्यो रोड बत्तीहरू हालिदिने, प्रत्येक पोलमा चाहिँ उज्यालो बनाइदिने, त्यसो भयो भने अलिकति जंगली जनावरबाट पनि अब जोखिम कम हुन्छ भन्ने हामीलाई लाग्छ। र अब हाम्रो यो अब नयाँ कार्य समिति भर्खरै यो 2082 फागुन 30 गतेको साधारण सभा पश्चात आएको भएर अब हामीले अब धेरै कुरोहरू अब गर्न बाँकी छ र यसका लागि हामीहरू नगरपालिकामा केही अब सहयोगको अपेक्षा लिएर निवेदनहरू लिएर जाने भन्ने चाहिँ हाम्रो सरसल्लाह भएको छ।
1: यस्तो समयका बावजुद पनि कार्यक्रमलाई समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: यो वन र यो वन वातावरण सम्बन्धी र यस्तै विविध समस्याहरूको बारेमा कार्यक्रमहरू प्रसारण गरिने सिकापुर सामुदायिक एफएमलाई हाम्रो वनको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट चाहिँ हृदयदेखि धन्यवाद छ।
1: सामुदायिक वनका अध्यक्ष सिंहराज बुढा मगर संघको कुराकानी पछि अब सुनौ केही उपभोक्ताहरूका भनाई।
2: मेरो नाम शिवराज बुढा मगर, मेरो घर चाहिँ कर्मीडाँडा डलोपुरा। यो सामुदायिक वनको अवस्था चाहिँ यो जंगल एरिया जति पनि छ यो चाहिँ नगरपालिका मार्फतको हामी उपभोक्ता भनेको चाहिँ संरक्षक, त्यही भएर यो भगरिया वन संरक्षक समिति राखेको छ कि यसको अवस्था चाहिँ नि अहिले चाहिँ नि अब बिस्तारै अब दयनीय भएर गइरहेछ। भित्र जति पहिला समूहहरू थिए तीहरू कटानी हुँदै जति पनि टिकापुरका अन्त्येष्टि आउँछन् ती सबै यही जंगलले नै हेरिरहेको छ अहिलेसम्म। त्यसले गर्दाखेरि अब बोट बिरुवाहरू चाहिँ कम हुँदै गएका छन्, लगाउने कार्यक्रमहरू चाहिँ कमै भइराखेका छन् र अब बिस्तारै अब पहिला भन्दा त्यस्तो किसिमको छैन भन्नु बोट बिरुवाहरू, जस्तै अब सिसम भए अरू बोट बिरुवाहरू चाहिँ फेरि लगाउँदै गरेको भए हुन्थ्यो। यहाँ त बढी यस्ता बोट बिरुवा त छन् तर भिलोर अनि अरू जामुन यस्ता किसिमका चाहिँ र कुरी झारहरू बढी जस्तो झारै छ। यसमा झारले गर्दाखेरि अब हेर्दाखेरि जङ्गल देखिन्छ त्यतिको छैन।
3: मेरो नाम खडान जयसी, टिकापुर नगरपालिका वार्ड नम्बर 5 दक्षिण साईपुर र म यो भगरैया वन संरक्षण समितिको चाहिँ अहिलेको सदस्य। सामुदायिक वनको अवस्था भन्दाखेरि अब खासै ठिकै छ भनौँ, अब ठिकै छ। सबैको उपभोक्ताहरूको चित्त बुझाउन त सक्दैन, कसैले पनि सक्दैन र अब ठिकै छ। लगभग अब उपभोक्ताले पनि के गरिदिन्छन् भने अनि घाँस काट्दा तल रुखका माथि नकाटेर तल काट्ने एउटा त्यो गलत छ। हामी उपभोक्तामा नबुझेर भोलि हामीलाई चाहिने हो, हाम्रो वन हो, हामीले बचाउनु पर्छ, यदि चाहिँ वातावरणमा राम्रो हामीलाई घाँस दाउरा पाउँछ भन्ने त्यो चाहिँ बुझाइ छैन सबै सबैको भनौँ न। अब सबैले बुझा छैनन् र वन हामीलाई नभई नहुने प्रकारले वन चाहिँ बचाउनु पर्छ भन्ने मेरो मान्यता हो।
4: नमस्कार, मेरो नाम कुम्भकला मगर, टिकापुर 5 कर्मीडाँडामा बस्छु, उपभोक्ता। सामुदायिक वन अहिले अब राम्रै छ भनौँ, तारबारको आवश्यक छ। वन्य जन्तुहरू जस्तै बाघहरू भयो, निलगाई यताउता तिनीहरूले सता छ, तारबारको आवश्यक छ। अलि बाहिरबाट रेखदेख गरिदिएको भए, तारबारको लागि दिएको भए अलि राम्रो हुन्थ्यो। घाँस दाउराहरू पाइन्छ, अब बाल्ने दाउराहरू घाँसहरूको लागि सजिलो छ, तर वन्य जन्तुले गर्दा डर तरासले आजकल मान्छे जान सकिए छैन भित्र जंगलतिर। वनपालेहरू होइन चौकीदारहरू अलि राम्रो एउटा दुइटा राखिदिएको भए रेखदेख गर्नको लागि, अनि सरकारले वन्य जन्तुहरूलाई त्यही बाघहरूलाई आरक्षितिर लगिदिएको भए रेखदेख गरिदिएको भए हाम्रो गाउँले यहाँ बासिन्दा उपभोक्ताहरूलाई सजिलो हुन्थ्यो। घरमै आएर बाख्राहरू कुकुरहरू खाइरहेछ, अब मानुषले क्षति त बनाएको छैन, अब बाख्राहरू कुकुरहरू यताउता खाइरहेछ, डर तरास छ वनमा जान।
5: मेरो नाम धर्मराज जयसी, टिकापुर नगरपालिका वार्ड नम्बर 5 दक्षिण साइदुरको बडगर र यस भगरैया सामुदायिक वनको वन संरक्षण समितिको सदस्य। यो वनको अवस्थामा वन जंगल बचाउनु नै एउटा ठूलो भूमिका भूमिका रहेछ तर चाहिँ यहाँ अलि उपभोक्ताबाट पनि अलि लापरवाही भएको र चाहिँ यहाँ जनावरहरूले पनि सताउँछन् चितलहरू भए अनि अजिङ्गर पनि छन् यो ठाउँमा बाघहरू हर समय आइरहन्छ गाउँमा बाघले पनि नोक्सान गरेको छ अब यसलाई चाहिँ संरक्षण गर्नको लागि तारबाड यहाँको उपभोक्ता समितिले पनि अलिकति कडाईको साथ नियम लगाएर अनि यसलाई संरक्षण गर्नुपर्छ भन्ने मेरो मान्यता
6: मेरो नाम रामकृष्ण थारू सामुदायिक वनको सदस्य यहाँबाट त हुन त सबै चिज अब मिलिरहेको छ घाँस दाउरा मानौ अब केही काठ अब केही टकट पलङको लागि पनि मिलिरहेको छ हाम्रो यो भगरिया सामुदायिक जंगलबाट ठिक ठिकै छ तर यहाँ यो बाघले गर्दा यो कुकुर खाइदिने यो बाख्रा खाइदिने र यो छारा गाई गोरु यो टारबार नभएको हिसाबले पनि यो हाम्रो यो जंगल भगरिया वन सामुदायिक जंगल यो धेरै क्षति भइरहेको छ अब पशु पक्षीको हिसाबले पनि र यो मानवीय हिसाबले पनि यहाँ धेरै नोक्सान भइरहेको छ अब रोकथामको लागि त टारबार भइदिएको भए झनै राम्रो हुने थियो
7: हवस् त आजलाई कार्यक्रम हाम्रो वन यति नै अर्को साता आजकै समयमा उपस्थित हुनेछौ प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तोता ईश्वर साउत पनि बिदा हुन्छु नमस्कार।

0: नयाँ वर्ष 2083 सालको सबै शेर सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले पूर्ण पार्षद ज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानि साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल वैशाख 27 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभा हल। समय बिहान 10 बजे। सम्पर्क 091-561-022 र 98-68-43-52। अध्यक्ष कुमार राज शाही, सचिव परशुराम महतो तथा रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
2: ए बा, आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तन्खाले भोलिका दिन कि ढुक्क पारेका नआएकी छु। हो भने बुवा, पहिला महिनाको तन्खा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
4: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
5: शिखर इन्सुरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
6: त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
7: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नु पर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म
8: म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु। हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं। शंका लागे उजुरी गरौं। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ। सचेत नागरिकको भूमिका निर्वाह गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: त्रिमूर्ति ट्रेड सप्लायर्स आफ्नो ग्राहक वर्ग शुभचिन्तक आफन्त इष्टमित्र साथी भाइहरूमा नयाँ वर्ष 2083 को मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै हाम्रो यहाँ ई रिक्सा अटोका पाठ पूर्जा पाइनुका साथै ई रिक्सा बिक्री पनि गरिन्छ। त्रिमूर्ति ट्रेड सप्लायर्स सशस्त्र प्रहरी गढ नजिकै टिकापुर कैलाली।
1: संचालक चन्द्र प्रकाश रेग्मी र रविन्द्र हमाल। सम्पर्क नम्बर 98584 47244 र 98584 22233।

0: सहकारीको सिद्धान्त हातमा हात, सामुदायिक सहकारी तपाईँको साथ। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष पल बहादुर बस्नेत, व्यवस्थापक दीपक कुमार वैद्य, सामुदायिक सहकारी संस्था लिमिटेड परिवार, शक्ति कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा शक्ति कर्णाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। आज भोलि हावाहुरी धेरै चल्छ, त्यसैले आगो लाग्ने सम्भावना धेरै हुन्छ। आगो लाग्ने वस्तुहरू सुरक्षित राखौं र आगो जन्ने वस्तुहरू जथाभावी नफालौं। अध्यक्ष जीत बहादुर चौधरी, शक्ति कर्णाली सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर सात, शक्ति कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह र उमंग सहित सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ सम्पूर्ण कस्मेटिक, भान्सामा प्रयोग हुने सामान, यसै गरी जुत्ता, चप्पल, खेलौना, प्लास्टिकका सामान, सरसफाईका सामान र फास्ट फूड का सामान अब एकै ठाउँमा पाइन्छ।
0: सेभेन रेनबो मार्ट, टीएमसी रोड, जमरापुल नजिकै, टिकापुर कैलाली। संचालक बेन्तीराम चौधरी, मोबाइल नम्बर 98485002008।
2: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो।
3: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा, संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा आठसम्म भर्ना खुल्यो।
2: मल्लिका विद्यापीठका संकल्पहरू:
3: नेपाली, संस्कृत र अंग्रेजी भाषाको एकसाथ ज्ञान गराइने,
2: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको,
3: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने,
2: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने,
3: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको,
2: बेड पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 मा 5 जना विद्यार्थीको अलगै व्यवस्था भएको,
3: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद, संस्कृत, दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने,
2: कुनै पनि पढाइ शुल्क नलाग्ने,
3: संस्कृत हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कार र संस्कृति हराए मानवता नष्ट हुन्छ, त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस्। शिक्षा, संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
2: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट। सम्पर्कका लागि फोन नम्बर 98484-33226 र 98484-43320।
3: मल्लिका विद्यापीठ गुरुकुल टिकापुर, ब्लक नम्बर 2।

0: आफै डाउनलोड गर्नुहोस् नेपा एप।
1: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुरकै लाली

0: संगे मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: जेठ 2 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन जेठ 2 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: आरएमई स्कूल टिकापुरमा विद्यार्थी भर्ना खुल्यो।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टिकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: आरएमई स्कूल टिकापुर कैलाली, सम्पर्क नम्बर 0915612050 र 0915607712।
5: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडि, फोन नम्बर 9648436213।
6: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
7: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
7: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
6: जनरल फिजिसियन विशेषज्ञ सेवा,
7: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
6: दन्तरोग सेवा,
7: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
6: मनोचिकित्सक विशेषज्ञ सेवा,
8: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
6: र सिटी स्क्यान सेवा,
7: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
6: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
7: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
6: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
7: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
6: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
7: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
6: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
7: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604688, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 9762483। 22 उपेन्द्र शाह 9821607024 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरी को फोन नम्बर 9857583322 मा खबर गर्नुहोला वा टिकापुर अस्पताल को क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम
1: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाई सुरु 2083 वैशाख 7 गतेबाट।
0: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
1: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
0: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
1: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
0: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको निश्चितता भएको,
1: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
0: नेपाल सरकारको नीति अनुसार जेहेन्दार दलित जनजाति महिला अपाङ्ग अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
1: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
0: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
1: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
0: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
1: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
0: बाल मैत्री शैक्षिक वातावरण भएको,
1: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
0: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
1: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली।
0: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दैनिक उपभोग्य सामान पाइनुका साथै मसालाका विभिन्न आइटमहरू पाइन्छ, जस्तै चिया मसला, अचार मसला, चामल, दाल, तेल, नुन, कालो नुन लगायतका थुप्रै सामानहरू पाइन्छ। सेवा गर्ने मौका अवश्य दिनुहोला। रितिका मसला उद्योग, सामुदायिक रेडियो टिकापुर एफएमको अगाडि, सञ्चालक भक्त बहादुर तमट्टा। सम्पर्क नम्बर 98-484-33-821। सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: शरीरमा लाल वा फुस्तर छुअबेर ठहानी बिना स्पर्श शक्ति हेरेलको निखुजिना डाग देख पर्लसे हात ग्वारा झमझम कर्ना तथा मास सुहाक बठिना हुइलसे कुष्ठरोग हुइसेक्ठा।
3: कुष्ठरोग महिला व पुरुष जेहिफे लागसेक्ठा। कुष्ठरोग कसंका लग्तेकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गरी
2: महिला उक्र अस्पताल सम आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्नो घरक पुरुष उक्र मद्दत गरी।
3: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश।
0: नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदीबहिनीहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ, जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग, रोड टिकापुर कैलाली, सञ्चालक रामप्रसाद चौधरी। सम्पर्क नम्बर 98-484-22-373।
4: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
5: आया मरे नि बाबा, आया।
4: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
6: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो कि के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
5: ल मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
4: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
6: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु। पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
4: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै,
6: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
7: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
9: हाम्रा विशेषताहरू
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने
1: शान्त र अनुशासित शैक्षिक वातावरण भएको
9: आधुनिक शिक्षण विधिको व्यवस्था भएको
0: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने
1: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको
9: कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि
0: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
1: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली प्रधानाध्यापक भरत कुमार तिरुवा सम्पर्क फोन नम्बर 091-560-059 र 98-485-17267।
10: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हर्या।
2: कौनो व्यक्ति है लिंग, लैंगिकता, यौनिकता, सामाजिक भूमिका ओ शरीर के आधार में करल अन्याय, दमन, दुर्व्यवहार ओ नियंत्रण लैंगिक हिंसा हो।
3: कोट पेट, धक्का मुक्का, चोट पुगैना, गाली गलौज, धाक धमकी, अपमान कैना, जबरदस्ती, दुराचार, अवांछित स्पर्श, दबाव ओ शोषण।

0: व्हील देखलेसे हिंसा विरुद्ध खुल के आवाज उठाए। सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मंत्रालय महिला समुत्थान परियोजना धनगढ़ी कैलाली न्यू छाम टेरस नया वर्ष 2083 साल को पावन अवसर में संपूर्ण ग्राहक महानुभाव तथा देश विदेश में रहनु भएका इष्टमित्र नातेदार लगायत का शुभचिंतक सुख शांति समृद्धि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हाम्रो यहाँ जेन्स सुट पैंट कोट नेपाली दौरा सुरुवाल सफारी सुट आधुनिक डिजाइन अनुसार का सिलाइनु का साथ ही स्वदेशी तथा विदेशी ब्रांड का रेडीमेड शर्ट पैंट दौरा सुरुवाल कोट पोशाक पत मूल्यमा पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू अछाम ट्रेड सेन्टर बलभद्र चौक टिकापुर कैलाली संचालक मीन बहादुर थनाल सम्पर्क नम्बर 98484-33475। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक तथा देश विदेशमा रहनुभएका इष्टमित्र आफन्तजनहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ आधुनिक किसिमका दराज पलङ अफिस टेबल डाइनिङ टेबल सोफा सेटको साथै अर्डर अनुसारको फर्निचर उपलब्ध गराइन्छ र घरको इन्टेरियर डिजाइन गरिनुको साथै वाल दराज किचन दराज रेलिङ बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग संचालक प्रवेश चौधरी सम्पर्क नम्बर 98-68-56-78 टिकापुरे कैलाली ब्लक नम्बर 14। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका आधुनिक डिजाइनका जेन्ट्स कपडा शर्ट प्यान्ट तयारी कोट प्यान्ट पाउनुका साथै सम्पूर्ण जेन्ट्स आइटमहरू सिलाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
0: न्यू जीपी ट्रेड सेन्टर टिकापुर एक बलभद्र चोक संचालक गोपाल परियार मोबाइल नम्बर 98-48-42-40-36।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा प्रतीक बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। प्रतीक बुक्स टिकापुरमा सम्पूर्ण किताब तथा कपीहरू सुपथ मूल्यमा पाइन्छन्।
3: संचालक नवराज गेवाली टिकापुर कैलाली।
1: हजार तिरासी सालको नयाँ वर्षको ग्राहक महानुभाव शुभचिन्तक र देश विदेशमा रहनुहुने सम्पूर्ण इष्टमित्रहरूमा शुभकामना व्यक्त गर्दछौ।
0: साथै हाम्रो यहाँ सुपथ मूल्यमा बच्चादेखि वृद्धसम्म र लेडिजदेखि जेन्ट्ससम्मका रेडीमेडका कपड़ा उपलब्ध गराइन्छ, जसमा सानो बच्चाहरूका लागि फ्रक भेस्ट प्यान्ट वृद्धाहरूका लागि भेस्ट हाफ प्यान्ट लेडिजहरूका लागि रेडीमेड कुर्ता सुरुवाल टी शर्ट प्यान्ट र जेन्ट्सका लागि शर्ट प्यान्ट भेस्ट टोपी हाफ प्यान्ट पाउनुका साथै स्कूल ब्याग ल्यापटप ब्याग र विवाहका लागि सुटकेस पाइन्छ।
1: न्यू पपुलर फ्यान्सी स्टोर टिकापुर कैलाली संचालक वासुदेव पौडेल सम्पर्क नम्बर 98-584-88-148।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही संचालक समिति सल्लाहकार समिति कर्मचारी वर्ग शुभचिन्तक शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: व्यवस्थापक टेक बहादुर बोगटी नवजीवन सहकारी संस्था लिमिटेड टिकापुर शाखा परिवार टिकापुर कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष भगवती दास चौधरी, व्यवस्थापक कमलेश्री बोहरा, नवनिर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर, कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, एजेन्ट, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपाल लाइफ इन्सुरेन्स, टिकापुर, कैलाली, शाखा प्रमुख दीपक पन्ती, सम्पर्क नम्बर 98584-22740।
3: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
4: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट, सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
3: जहाँ पाइन्छ
4: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
3: आधुनिक तथा प्रविधि मैत्री शिक्षा प्रणाली,
4: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
3: सुरक्षित, स्वच्छ र बालमैत्री वातावरण,
1: मन्टेसरीमा एसीको व्यवस्था भएको,
4: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी।
3: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
4: युनाइटेड एकाडेमी, टिकापुर, कैलाली, उज्जवल भविष्यको सही आधार।
3: सम्पर्क नम्बर 98484-33677।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खडक स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि भर्ना खुलेको जानकारी गराइन्छ।
8: खडक स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
7: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको।
8: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने।
7: विद्यालयमा दिवा खाजा व्यवस्था भएको।
8: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने।
7: अडियो तथा भिडियोको माध्यमबाट सिकाई व्यवस्था भएको।
8: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको।
7: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको।
8: बच्चाहरूको लागि खेलकुद तथा सिकाई सामग्रीहरूको व्यवस्था भएको।
7: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावक सँग घर पठाउने व्यवस्था भएको।
8: कक्षा नर्सरीदेखि कक्षा 3 अङ्ग्रेजी माध्यमबाट सिकाई कार्य गरिने। प्रधानाध्यापक झनक राज ओझा, खडक स्मृति माध्यमिक विद्यालय टिकापुर 1 प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 98484352350 र 98145591434।
9: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
10: देख्नु भएन, औषधी हालेको।
9: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन।
9: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
9: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: टिकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखा, टिकापुर, कैलाली।
13: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गिस होस्टेल परिवार, टिकापुर, कैलाली।
8: ए बा आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
9: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
8: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
9: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
10: कामी कमल हैन बुखाई बाटो त
11: हेरिन काका, आई फुला टुरे बारीमा गेल रही सपो काट देली बीस निका देवी की कैके लैके आयल बाटो।
10: सपो कटक विषक उपचार कर सर्वदम से उपचार केन्द्र में ले जाए पठा हूँ कमल भाई, वहाँ दक्ष तथा तालीम प्राप्त चिकित्सक हूँ। बिखार सपो कटक हो कि नहीं हो के पट्टा लगा ख सर्पदम से उपचार में प्रयोग है ना, एंटी भेनम से उपचार कर
11: सर्पदम से उपचार केन्द्र के विषय में मैं फिर सुनल तो रहू
10: तर कुछ दिन कही आना तुरंत उपचार केन्द्र ले जा रही। नेपाल सरकार सर्पदंशक उपचार कर एंटी भेनम समेत निःशुल्क उपलब्ध करे था। चिंता नहीं पड़त
11: भाई ना तब ना ट्रेन कुछ फेर नहीं हुई, मैं एम्बुलेंस आना फोन कर सकली बात।
10: एम्बुलेंस आपूंगा समय लाग के था मरछवा संदेश मोटरसाइकिल में बैठा कर तुहन उपचार केन्द्र में ले जा जी। वे बाबू संदेश रोक झट बाहर आता।
12: सर्पदंश प्रभावित जिल्लामा बेरमेनका समयमा जो उपचारकै ख ज्यान जोगिन उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा बा। यी उपचार केन्द्रमा सर्पदंशक उपचार निशुल्क हुन्छ। सापनका कटाईले मनैनका मृत्यु नभएकै ख सरकार सर्पदंश उपचारमा प्रयोग हुन एन्टिभेनम निशुल्क उपलब्ध गराइला बा। आपन लखरहल सर्पदंश उपचार केन्द्र सम्पर्क नम्बर ठहर लह पठा। सर्पदंश सम्बन्धी भर पर्दो हो सही जानकारी प्राप्त कर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाई लाग। आधिकारिक वेब पेज www.snakebitenepal.org मा ह्यार सेभिथा।
13: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
14: बुढल्ला सुन्ठो कि नै वानन्दे ध्वज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना उनी ना पट्टा नि पैना त
15: अधि गहना बनाइना त हो दुकान खस्ती खस्ती परेशाना तु कहाँ बनाऊ
14: तुहार बाट अस्तर तुहार रामपुरान दिदी कहिए नि सामुएल ज्वेलर्स म से गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन ल बाटी
15: ए ले ले ठीक है बा चल हाली भाटवट खाइ औ जाइका हु सामुएल ज्वेलर्स में घर गहना बनाइ सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
14: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 ओ 98486 39261।
16: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
17: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
18: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
16: डेलिभरीका लागि
18: ड्रिंकिङ वाटर एक्वा शीतल
16: टीकापुर कैलाली
19: सम्पर्क मोबाइल नम्बर 98017 10672।
20: स्वास्थ्यका लागि पानी
21: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
22: गुणस्तरीय शिक्षा अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
23: हाम्रा विशेषताहरू
22: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने
23: शान्त र अनुशासित शैक्षिक वातावरण भएको आधुनिक शिक्षण विधिको व्यवस्था भएको
22: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने
23: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि
22: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार
23: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टीकापुर कैलाली प्रधानाध्यापक भरत कुमार तिरुवा सम्पर्क फोन नम्बर 091560059 र 98485 17267।

0: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 मा सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 मा सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: तपसिल प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म, सीट संख्या 48 जना मात्र। फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म। आवश्यक कागजातहरू कक्षा 8 मा उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
7: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
6: कर्णाली माध्यमिक विद्यालय टिकापुर एक कैलाली, प्रधानाध्यापक धर्मराज शर्मा। सम्पर्क फोन नम्बर 9895441667 र 091551411।
8: नयाँ वर्ष 2083 सालको सबै शेर सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको साधन सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलालीको पहिलो साधारण सभा तपसिलको मिति, स्थान र समयमा हुने भएकाले पूर्ण पार्षद जीवहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानि साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल वैशाख 27 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभा हल। समय बिहान 10 बजे। सम्पर्क 091551411 र 9868343562। अध्यक्ष कुमार राज शाही, सचिव परशुराम महतो तथा रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: सिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल टिकापुर कैलाली।
1: कर्णाली मावि टिकापुरमा भर्ना खुलेको सूचना।
3: नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षा प्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कर्णाली मावि टिकापुरमा शैक्षिक सत्र 2083 लागि कक्षा 1 देखि कक्षा 9 सम्म अंग्रेजी तथा कक्षा 6 देखि 9 सम्म नेपाली माध्यममा सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: कर्णाली मावि टिकापुरका विशेषताहरू।
1: बाल विकासदेखि कक्षा 8 सम्म अंग्रेजी र नेपाली माध्यममा पूर्ण रूपमा निशुल्क अध्यापन गराइने।
3: कक्षा 9 देखि 12 सम्म नेपाली र अंग्रेजी माध्यममा पढाइ हुने र सिभिल इन्जिनियरिङ विषयमा पनि अध्यापन भइरहेको।
1: कक्षा नर्सरीमा भर्ना हुन आउने बालबालिकालाई निशुल्क पोसाकको व्यवस्था भएको।
3: यस क्षेत्रकै एकमात्र प्राविधिक तथा साधारण शिक्षा प्रदान गर्ने संघीय नमूना विद्यालय।
1: योग्य दक्ष अनुभवी तथा तालिम प्राप्त शिक्षक शिक्षिका द्वारा स्वच्छ शान्त बालमैत्री वातावरणमा पठन पाठन गराइने।
3: कक्षा कोठा खेल मैदान स्वच्छ खाने पानी लगायतका पर्याप्त भौतिक पूर्वाधार भएको।
1: निरन्तर रूपमा शिक्षण क्रियाकलाप सँगै अतिरिक्त क्रियाकलाप गराइने।
3: कक्षा 1 देखि 5 सम्मका विद्यार्थीहरूका लागि स्कुल बसको व्यवस्था भएको।
1: अंग्रेजी गणित विज्ञान जस्ता मुख्य विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था भएको।
3: इन्टरनेट सहितको आधुनिक कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था भएको।
1: शिक्षण गर्दा प्रोजेक्टर स्मार्ट बोर्ड सीसी क्यामेरा लगायतका प्रविधिको प्रयोग भइरहेको।
3: आधारभूत तहमा सम्पूर्ण दलित छात्र छात्रा अपाङ्ग तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको।
1: नर्सरीदेखि कक्षा 5 सम्म सम्पूर्ण विद्यार्थीहरूलाई प्रत्येक दिन दिवा खाजाको व्यवस्था भएको।
3: सेनेटरी प्याडको व्यवस्था भएको।
1: विद्यालयको आफ्नै स्कुल बस र सुरक्षा गार्डको समेत व्यवस्था भएको।
3: भर्ना कार्यक्रम 2083 वैशाख 15 गतेदेखि बिहान 10 बजेदेखि 4 बजेसम्म। कक्षा सञ्चालन 2083 वैशाख 21 गतेबाट।
4: सबै बालबालिकाको विद्यालयमा सहभागिता स्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता।
1: कर्णाली मावि टिकापुर कैलाली। थप जानकारीका लागि फोन नम्बर 091561411 र 98584426।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी।

0: अन्य सेवाहरू: स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
2: आरएमई स्कूल टिकापुरमा विद्यार्थी भर्ना खुल्यो।
3: नयाँ वर्ष 2083 सालको पालन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टिकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: आरएमई स्कूल टिकापुर कैलाली, सम्पर्क नम्बर 091-561-250 र 091-560-712।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
7: नरेश सर, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
8: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
7: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
9: यहाँ कुर्कुचानिर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
7: नआतिनुहोस् है भाउजू, हामी छौ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेश दाइ, एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
8: यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
7: हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
10: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ।
11: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
12: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग

0: नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुकाया हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालो छिटो नलाग्यो।
2: होइन चाहिने जो माइलो के बरबर बरबर कराइरहेको छ, के भएको छ हो तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर, खकरौला रोड, टिकापुर, कैलाली।
5: गणेश बाबा इंग्लिश बोर्डिंग स्कूलमा भर्ना खुल्यो।
6: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: गणेश बाबा इंग्लिश बोर्डिंग स्कूलका विशेषताहरू:
6: 4 GPA ल्याउन सफल भएको,
5: SEEमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
6: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने
5: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
6: साथै खेल मैदानको सुविधा भएको गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल टिकापुर एक कैलाली, प्रधान अध्यापक गजेन्द्र बुढा, सम्पर्क नम्बर 9848463601 र 9742390377।
7: नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना। सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ विद्यालय भर्ना अभियान 2083 शुरू भइसकेको छ। सबै अभिभावकहरूले आफूलाई पाएक पर्ने नजिकको विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न हुन अनुरोध गरिन्छ। अध्यक्ष टोप बहादुर केसी, नारायणपुर सामुदायिक सिकाई केन्द्र तथा अध्यक्ष मणिराम ढुङ्गाना, भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्ती।
8: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ AC, फ्रिज, मोबाइल, कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ। याद राख्नुहोला है, टिभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ। इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ। समयमा सम्पर्क गरी मौकाको फाइदा उठाउनु होला। 4 चौतारी इलेक्ट्रिकल्स, टिकापुर 1 4 चौतारी, सञ्चालक काशीराम चपाई, फोन नम्बर 9848443311।

0: कृषिमा सहकार्य गरौं, कृषि उत्पादन बढाउँ। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शिर सदस्य, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष मंगल डंगौरा थारू, व्यवस्थापक मुना घरती मगर, धनसिंहपुर कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर 8, धनसिंहपुर कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा धेरु चाउमिन उद्योग टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै धेरु चाउमिन उद्योगमा चाउमिन सस उत्पादन हुने भएकाले होटेल तथा रेस्टुरेन्टले सम्पर्क गर्न सक्नुहुनेछ।
2: संचालक नारायण तिमिल सिन्हा, सिद्धार्थ होटेल अगाडि, टिकापुर कैलाली।
3: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री, पंखा, बिजुली, तार, घर वायरिङका सामान, पूजाको सम्पूर्ण सामग्री, प्लास्टिकको सामान, कुर्सी, टेबल, भाँडाकुँडा, स्टील, काँस, तामा, पित्तल, ग्यास सिलिन्डर, भाडा ऱ्याक पाइन्छ।
0: ग्रीष्म ट्रेडर्स साथी अस्पताल नजिक, संचालक कमला देवकोटा, सम्पर्क नम्बर 98498।

0: संस्थासँगै नयाँ योजना, नयाँ लक्ष्य र उज्जवल भविष्यतर्फ अघि बढौं। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हिमालयन बैंक लिमिटेड परिवार, टिकापुर शाखा, टिकापुर कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: इजा सप्लायर्स फडक चोकदेखि सिद्धार्थ चोक एनएमबी ब्याङ्क नजिकै सरेको जानकारी गराउनुका साथै हाम्रो यहाँ विवाहका सामान सुट सारी र ग्यारेन्टीका गरगहनाहरू पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: इजा सप्लायर्स संचालक अन्जु बम, सम्पर्क नम्बर 9848 61 59 र 97 61 18 71। स्थान सिद्धार्थ चौक एनएमबी ब्याङ्क नजिकै।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिपर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848 57 18 28।

0: आजलाई डाउनलोड गर्नुहोस् नेपा एप।
1: रमा, के तिमीलाई थाहा छ, नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
2: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
1: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
2: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
1: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
2: अनि सेवा प्रदायक निकाय तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि।
1: सोरै आन सत्य भन्यो।
0: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैनन्, उहाँहरूसँग फरक क्षमता हुन्छ।
3: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खडक स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: खडक स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
5: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
4: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
5: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
4: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अंग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
5: अडियो तथा भिडियोको माध्यमबाट सिकाइ व्यवस्था भएको,
4: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
5: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
4: बच्चाहरूको लागि खेलकुद तथा सिकाइ सामग्रीहरूको व्यवस्था भएको,
5: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावकसँग घर पठाउने व्यवस्था भएको,
4: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अंग्रेजी माध्यमबाट सिकाइ कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खडक स्मृति माध्यमिक विद्यालय टिकापुर एक, प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 9848342350 र 9814551934।
6: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
7: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
6: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
7: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
8: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915605095, मोबाइल नम्बर 9844827359।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
2: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने,
0: शान्त र अनुशासित शैक्षिक वातावरण भएको,
2: आधुनिक शिक्षण विधिको व्यवस्था भएको,
1: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने,
0: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको,
2: कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि।
1: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
0: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली, प्रधानाध्यापक भरत कुमार तिरुवा, सम्पर्क फोन नम्बर 0915600059 र 98485017267।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली। विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना। 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, टिकापुर, कैलाली।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षक बुद्धिजीवी समाजसेवी दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि आईटी कम्प्युटर टेक्नोलोजी संचालक संजय चौधरी मोबाइल नम्बर 9848 69 60 20 पुरानो खाने पानीदेखि 100 मिटर तल।
2: सामुएल ज्वेलर्स बलभद्र चोक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 9864841208 ओ 9846939261।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जगतपुर सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य संचालक समिति सल्लाहकार समिति लगायतका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जगतपुर सामुदायिक वन उपभोक्ता समूह परिवार जानकी छ जगतपुर कैलाली।

0: खुसीको खबर खुसीको खबर।
1: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा यही वैशाख 26 गते चौथो शनिबारका दिन सिनियर कन्सल्टेन्ट फिजिसियन डायबिटिज थाइराइड तथा मुटुरोग विशेषज्ञ डाक्टर विकास रिजाल एमबीबीएस एमडी इन्टरनल मेडिसिन आउने भएको हुँदा मौकाको फाइदा उठाई निम्न समस्या भएका बिरामीहरूले स्वास्थ्य परीक्षण उपचार र सल्लाहका लागि यो सूचनाद्वारा जानकारी गराइन्छ। समस्याहरू नयाँ पुरानो सबै किसिमको डायबिटिज थाइराइड र मुटु रोगको समस्या जोर्नी कम्मर टाउको दुखाईको समस्या बाल रोगको समस्या ग्यास्ट्रिक रोग कलेजो मृगौला रोग नसा दुख्नु सुन्निनु इत्यादि समस्याका साथै फिजिसियनले हेर्नुपर्ने सम्पूर्ण रोगहरूको उपचार र परामर्शका लागि अग्रिम नाम लेखाई डाक्टरलाई भेटी आफ्नो समस्याको समाधान गरौं। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर कैलाली। समय र मिति यही वैशाख 26 गते चौथो शनिबारका दिन बिहान 10 बजेदेखि 3 बजेसम्म। विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 98-685-40-777 091-560-228 र 98-089-29-315।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड सम्पूर्ण शेयर सदस्य ग्राहक कर्मचारी वर्ग इष्टमित्र शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख चन्द्रकान्त रेग्मी किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड टिकापुर शाखा परिवार टिकापुर एक नापी शाखा नजिकै।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही संचालक समिति सल्लाहकार समिति कर्मचारी वर्ग शुभचिन्तक शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष निरप भण्डारी व्यवस्थापक छविलाल जैसी जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही संचालक समिति सल्लाहकार समिति कर्मचारी वर्ग शुभचिन्तक शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: व्यवस्थापक दुर्गा प्रसाद उपाध्याय किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार शाखा कार्यालय टिकापुर कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 बासी दाजुभाइ दिदी बहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख समृद्धि दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतौ जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक कैलाली। लक्ष्मी आभूषण भण्डार नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक इष्टमित्र आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ एक नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना पाउनुका साथै राशि अनुसार पत्थर पाउनुका साथै अर्डर अनुसारका गहनाहरू सुपथ मूल्यमा पाइन्छ।
5: संचालक प्रकाश भण्डारी सम्पर्क नम्बर 98-485-3615-98-14-63-08-10 स्थान टिकापुर एक सिद्धार्थ चौक कैलाली।

नयाँ वर्ष 2083 सालको पावन अवसरमा जनशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य महानुभाव, उपभोक्ता समिति, सल्लाहकार समिति, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गर्मी महिनामा आग लागि धेरै हुन्छ, त्यसैले जथाभावी चुरोट, सलाईका ठुट्टा, लाइटर जथाभावी नफालौं, केटाकेटीले भेट्ने ठाउँ नफालौं, आगलागीले धन जनको क्षति हुन्छ, वन जंगलको विनाश हुन्छ, त्यसैले सबै उपभोक्ताहरू ख्याल गरौं। अध्यक्ष दीर्घ बहादुर तिरुवा, फोन नम्बर 9848 45 97 52, जनशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर 2, राजीपुर, कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माछा पाल्ने सानैदेखि सोच छ, तर कसरी माछा पाल्ने होला? दोधारमा परे म त।
1: दाई किन टोलाइराख्नु भएको?
0: हेर न बहिनी, माछा पाल्ने भनेको माछा कसरी पाल्छन् केही थाहा छैन, त्यही भएर सोचेर बसेको।
1: ल दाईलाई थाहै रहेन रहेछ। लक्ष्मी फिट तथा फिट सप्लिमेन्ट सप्लायर्समा गई त भइहाल्यो नि, त्यहाँ त माछा पालन सम्बन्धी परामर्श दिन्छ नि।
0: ए बहिनी तिमीलाई धन्यवाद, अब म त्यही जान्छु।
1: त्यति मात्रै कहाँ हो र, त्यहाँ त माछा पशु पन्छीको प्राविधिक सेवा परामर्श तथा दानाहरू सुपथ मूल्यमा पाइन्छ। गुणस्तरीय स्वदेशी तथा विदेशी दाना फिट सप्लिमेन्ट र औषधिहरू पाउनुका साथै माछा पालन सम्बन्धी परामर्शहरू उपलब्ध गराइन्छ नि।
0: प्रोपराइटर हरिराम चौधरी, फोन नम्बर 9848449916 र 9807235584, स्थान प्रगति भेट सप्लायर्स रहेको भवनमा, टिकापुर 1 कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
3: सञ्चालक गुमान सिंह हिमाल, लम्की खकरोला रोड, टिकापुर, कैलाली।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धि

0: खुटेना भूराखानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै सामुदायिक वनमा अहिले पालुवाहरू पलाइरहेकोले घसाराहरूले साल, सिसम, खैर, जामुन, सिरिस लगायतका बिरूवाहरू नै काटिरहेको देखिएकोले त्यसो नगर्न पनि सामुदायिक वन सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक अनुरोध गर्दछ। वनमा गएर घाँस काट्ने बहानामा बिरूवा नै काटेको भेटिएमा कानून अनुसार कारवाही गरिनेछ।
1: अध्यक्ष भूपेन्द्र साउत, सचिव चन्द्रकला धामी, खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर, कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा महिला जागरण बहुद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो सम्पूर्ण शेर सदस्य महानुभाव, कार्य समिति, बचतकर्ता, कर्मचारी, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष राधा रावल, महिला जागरण बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, टिकापुर, कैलाली।

0: वसन्त ऋतुको बहार सँगै नवीनतम सन्देश बोकेर आएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उत्तरोत्तर प्रगति उन्नति सुख शान्ति एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्छ।
1: हाम्रो यहाँ एनटीसी एनसेलका सिम कार्डहरू पाइनुका साथै फोटोकपी लेमिनेसन प्रिन्टिङ र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ। हराएको मोबाइल UMBS MBS प्रणालीद्वारा दर्ता गरिन्छ र मोबाइलका सम्पूर्ण पाठहरू पाइनुका साथै मर्मत पनि गरिन्छ, साथै म्युजिक सिस्टम पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स टिकापुर कैलाली सामुदायिक रेडियो टिकापुर FM नजिकै नेपाल टेलिकम जाने बाटोमा सञ्चालक खगेन्द्र चौधरी सम्पर्क नम्बर 9868551000

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टिल दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 98 68 56 49 59।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष कपूर सिंह कडायत, व्यवस्थापक यज्ञराज खनाल, लक्ष्मीनारायण बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, टिकापुर 6 नारायणपुर कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड, शाखा कार्यालय नारायणपुर, सहकारी संस्था नारायणपुर शाखा सम्पूर्ण शेयर सदस्य, ग्राहक, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख नवराज देवकोटा, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड, नारायणपुर शाखा परिवार।
3: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफै बाटी सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01 5970 2170 सम्पर्क हरे।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम
1: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट।
0: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
1: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
0: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
1: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
0: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको निश्चितता भएको,
1: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
0: नेपाल सरकारको नीति अनुसार जेहेन्दार दलित जनजाति महिला अपाङ्ग अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
1: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
0: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
1: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
0: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
1: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
0: बाल मैत्री शैक्षिक वातावरण भएको,
1: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
0: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
1: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली।
0: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: जेठ 2 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन जेठ 2 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-67-72-72।

0: सामुदायिक रेडियो टीकापुर एफएमको दिउँसो 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट म चिता चौधरीको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapuraefm.org मलाभ सम्रपात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। शक्तिमा खुलेको वेदवास उद्योगले महिलालाई गाउँघरमै रोजगार दिँदै गाउँमै रोजगार पाउन महिलाहरू खुशी। एसी नतिजा एसएमएस आईभीआर र वेबसाइटबाट सार्वजनिक हुने। धनुषामा बस दुर्घटना हुँदा चालक सहित 17 जना घाइते। र राष्ट्रसंघका महासचिवद्वारा स्टेट अफ होमर्जमा तनाव कम गर्न आह्वान। अब मध्याह खबर विस्तारमा। टीकापुर नगरपालिका साथ शक्तिमा खुलेको तिलीगंगा वेदवास उद्योगले महिलाहरूका लागि गाउँमै आयोजनको बाटो खुलेको छ। मलेसिया र भारतमा काम गरेर सिप सिकेका भरतलाल विश्वकर्माले वेदवास उद्योग खोल्नु भएपछि यहाँका महिलाका लागि अवसर खुलेको हो। भरतलालले खोल्नु भएको तिलगंगा वेदवास उद्योगमा 31 जना महिलाले काम गरिरहनु भएको छ। 4 वर्षदेखि वेदवासका सामग्री बनाउने काम गरिरहनु भएकी स्थानीय शान्ति चौधरी सन्तुष्ट हुनुहुन्छ। घरेलू तथा साना उद्योग कार्यालय धनगढ़ीको आर्थिक सहयोगमा शक्ति कर्णाली सामुदायिक वनमा 3 महिनाको वेदवासका सामग्री बनाउने तालिम पाउनुभएकी शान्ति घर खर्च चल्ने गरी ज्याला पाउने गरेको बताउनुहुन्छ। काममा आउने जाने समय श्रमिकको इच्छाअनुसार भएकाले श्रमिकहरूको फुर्सदको समयमा आफ्नो इच्छाअनुसार काम गर्ने श्रमिक कार्ती चौधरी भन्नुहुन्छ। उद्योगका मालिक भरतलाल विश्वकर्मा उद्योगमा 31 जना जति महिला र 13 जना पुरूषले काम गरिरहेको भन्नुहुन्छ। शक्ति कर्णाली सामुदायिक वनमा प्रशस्तै पानी वेद उत्पादन हुने भएकाले यहाँ टीकापुर नगरपालिका शक्ति कर्णाली सामुदायिक वन घरेलू तथा साना उद्योग कार्यालय लगायतले युवाहरूलाई वेदवासका सामग्री बनाउने तालिमहरू दिएका छन्। यसरी तालिम पाएकाहरू सजिलै रोजगार पनि भएका छन्। टीकापुर नगरपालिकाको आर्थिक विकास समितिका संयोजक यज्ञ प्रसाद न्यूपाने यसअघि सबै कच्चा पदार्थ भारतमा बेच्नु परेकोमा उद्योग स्थापना भएपछि रोजगारी पनि सृजना भएको बताउनुहुन्छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा 10 परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसई 2082 नतिजा एसएमएस आईभीआर तथा वेबसाइट मार्फत सार्वजनिक हुने जनाएको छ। कार्यालयले जारी गरेको सूचना अनुसार एसई 2082 नियमित तथा गेट वृद्धि परीक्षाको नतिजा विभिन्न सेवा प्रदायक संस्था मार्फत मोबाइल एसएमएस आईभीआर सेवा र वेबसाइट हेर्न सकिने व्यवस्था गरिएको हो। नतिजा हेर्नका लागि नेपाल टेलिकमको 16 सय जानकी टेक्नोलोजी प्रणाली 35,001 र एमबीएसएन गुरु प्रणाली 31,061 एसएमएस यूएसएचडी तथा ईआईभी सेवा उपलब्ध गराइनेछ। साथै अन्य प्राविधिक साझेदार मार्फत विभिन्न वेबसाइट तथा मोबाइल एप मार्फत पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ। बोर्डका अनुसार नतिजा प्रकाशनपछि विद्यार्थीले एसएमएस आईभीआर सेवा आधिकारिक वेबसाइट मोबाइल एप तथा अन्य डिजिटल प्लेटफर्म प्रयोग गर्न सक्नेछन्। परीक्षा नियन्त्रण कार्यालयले नतिजा हेर्दा आधिकारिक स्रोत मात्र प्रयोग गर्न र गलत सूचनाबाट सचेत रहन विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको छ। एसी 2082 नतिजा सार्वजनिक भएपछि देशभरका लाखौं विद्यार्थीले अनलाइन तथा मोबाइल माध्यमबाट सहजै नतिजा हेर्न सक्ने व्यवस्था गरेको बोर्डले जनाएको छ। टीकापुर नगरपालिका वड़ा नम्बर 5 स्थित भगरहिया वन संरक्षण समितिले भगरहिया वन संरक्षणको लागि सरकारवालालाई गुहार्न योजना बनाएको छ। जंगली जनावरहरू रातीको समयमा गाउँमा पसेर बाली नाली र घर पलुवा जनावरहरू खान थालेपछि उनीहरूले टीकापुर नगरपालिकालाई गुहार्न योजना बनाएका छन्। विशेष गरी वर्षातको समयमा राति जंगली जनावरहरू गाउँमै पसेर पशु चौपाएर बाली नालीमा क्षति पुगाउन थालेपछि त्यसको रोकथामका लागि नगरपालिकालाई तार जालीको माग गर्ने योजना बनाएको भगरहिया वन संरक्षण समितिका अध्यक्ष सिंहराज बुढामगरले जानकारी दिनुभयो। अध्यक्ष बुढामगरका अनुसार एकातिर वनबाट आएर जंगली जनावरहरूले नोक्सान गर्ने गरेको र अर्कोतिर चोरी तस्करी र छाडा छोडिएका पशु चपाएका कारण जंगल जोगाउन पनि चुनौती भइरहेको छ। 111 बिघा 6 कट्ठा 17 धुरमा फैलिएको भगरहिया सामुदायिक वनमा 8 गाउँका 800 उपभोक्ता रहेका छन्। वनले वन पैदावारबाट भएको आमदानीको 25% रकम टीकापुर नगरपालिकालाई दिनुपर्ने र 25% रकम वन संरक्षण र विकासका लागि खर्च गर्नुपर्ने प्रावधान रहेको छ। मध्याह खबरमा एकैछिन विश्राम, अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गीस होस्टेल परिवार, टीकापुर कैलाली।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टीकापुर कैलाली।
4: जानकी गाउँपालिकाको अत्यन्त जरुरी सूचना।
5: नेपालको संविधानको भाग 3 मौलिक हकको धारा 39 अन्तर्गत बाल बालिकाको व्यवस्था भएको र बाल बालिका एन 2075, बाल श्रम एन 2056, स्थानीय सरकार सञ्चालन एन 2074 समेतलाई कार्यान्वयन गर्न गराउन 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराइएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वतः बदर हुने भएकोले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउन हुन हार्दिक अनुरोध गर्दछौ। 18 वर्ष मुनिका बाल बालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर, ग्यारेज, होटल, कारखाना, गिट्टी, बालुवा, घरेलु कामदार, गाडीमा सहचालक नलगाउन साथै धूम्रपान, मध्यपान, सुर्तीजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बाल बालिकालाई संलग्न नगर्न हुन हार्दिक अनुरोध छ। यदि कसैबाट कानून विरूद्धका कार्यहरू भए वा गरे गराइएमा कानून बमोजिम कार्यवाही हुने बेहोरा सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
4: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन, गाउँपालिका जानकी कैलाली।
0: विश्रामपछि पुनः स्वागत छ। पूर्व पश्चिम सदरखण्ड अन्तर्गत जिल्लाको मिथिला नगरपालिका 09 फुटबल ग्राउण्ड नजिक आज बिहान बस दुर्घटना हुँदा 17 जना घाइते भएका छन्। काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश 01006 5237 नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सड़कमै पल्टिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय ढल्के ओवरका अनुसार बसमा 33 यात्रु भएकामा चालक सहित 17 जना घाइते भएका हुन्। घाइतेहरूको लालगढ़ी स्थित मोडल अस्पतालमा उपचार भइरहेको छ। गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुन चाँदीको मूल्यमा सामान्य उतार चढ़ाव आएको छ। सुन तोलामा रू 1000 घटेको छ भने चाँदीको मूल भने 25 बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल प्रति तोला रू 2,98,900 र त्यति नै परिमाणको सेतो धातुको मूल्य रू 5,300 कायम भएको छ। गत शुक्रबार 1 तोला छापावाल सुन रू 2,99,900 र त्यति नै परिमाणको चाँदी रू 5,275 खरिद बिक्री भएको थियो। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक सुन 4,715 त्यति नै परिमाणको चाँदी 80 अमेरिकी डलरमा कारोबार भइरहेको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेद्वार मन नपरेको भनेर रूख बाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले क्रियाशील सदस्यहरूले रूख भएको चुनाव चिन्हलाई मतदान गर्न पाउने व्यवस्था आफ्नो शब्दकोशमा नभएको बताउनुभयो। कांग्रेसको मान्छेले चुनावको दिन रूख चिन्ह बाहेक अर्को चिन्हको बारेमा सोच्न पनि सक्दैन, सोच्न पनि पाउँदैन भन्ने बुझाई राखेर आफू हुर्केको भन्दै उहाँले पनि त्यति नै कुरा बुझ्ने गरेको बताउनुभयो। सभापति थापाले पार्टीको जिम्मेवारीमा बसेर 21 फागुनको निर्वाचनमा उम्मेद्वारलाई असहयोग गरेको नेताहरूलाई केही समयका लागि जिम्मेवारी मुक्त गरिने पनि बताउनुभयो। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश सरकार परिवर्तनको बहस र पार्टी एकताबद्धताको विषय उठाउँदै वर्तमान नेतृत्वलाई सचेत भएर अघि बढ़न आग्रह गर्नुभएको छ। मुख्यमन्त्री शाहले भदौ 23 र 24 गते देउबा दम्पतिमाथि भएको आक्रमण स्वाभाविक हो कि अस्वाभाविक हो भन्ने प्रश्न उठाउँदै देउबालाई टिकट नदिने विषय पनि स्वाभाविक हो कि होइन भन्ने कार्यकर्तालाई स्पष्ट जवाब चाहिने बताउनुभयो। मध्याह खबरमा पुनः विश्राम, अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: युनाइटेड एकाडेमी टीकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
7: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
7: टीकापुर कैलालीमा अवस्थित उत्कृष्ट सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
6: जहाँ पाइन्छ
7: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
6: आधुनिक तथा प्रविधि मैत्री शिक्षा प्रणाली,
7: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
6: सुरक्षित, स्वच्छ र बाल मैत्री वातावरण,
8: मन्टेसरीमा एसीको व्यवस्था भएको।
7: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
6: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
7: युनाइटेड एकाडेमी टीकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
6: सम्पर्क नम्बर 98484-33-677।
1: नयाँ वर्ष 2083 सालको सबै शेर सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टीकापुर कैलालीको पहिलो साधारण सभा तपसिलको मिति, स्थान र समयमा हुने भएकाले पूर्ण पार्षद ज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानि साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल वैशाख 27 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभा हल। समय बिहान 10 बजे। सम्पर्क 0915-61-022 र 98-68-43-53। अध्यक्ष कुमार राज शाही, सचिव परशुराम महतो तथा रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टीकापुर कैलाली।
8: खुशीको खबर।
9: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा यही वैशाख 26 गते चौथो शनिबारका दिन सिनियर कन्सल्टेन्ट फिजिसियन डायबिटिज, थाइराइड तथा मुटुरोग विशेषज्ञ डाक्टर विकास रिजाल, एमबीबीएस एमडी इन्टरनल मेडिसिन आउने भएको हुँदा मौकाको फाइदा उठाई निम्न समस्या भएका बिरामीहरूले स्वास्थ्य परीक्षण, उपचार र सल्लाहका लागि यो सूचनाद्वारा जानकारी गराइन्छ। समस्याहरू: नयाँ पुरानो सबै किसिमको डायबिटिज, थाइराइड र मुटु रोगको समस्या, जोर्नी कम्बर टाउको दुखाईको समस्या, बाल रोगको समस्या, ग्यास्ट्रिक रोग, कलेजो, मृगौला रोग, नसा दुख्नु, सुन्निनु इत्यादि समस्याका साथै फिजिसियनले हेर्नुपर्ने सम्पूर्ण रोगहरूको उपचार र परामर्शका लागि अग्रिम नाम लेखाई डाक्टरलाई भेटी आफ्नो समस्याको समाधान गरौं। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर कैलाली। समय र मिति यही वैशाख 26 गते चौथो शनिबार दिन बिहान 10 बजेदेखि 3 बजेसम्म। विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 98-685-40-777, 091-560-228 र 98-089-29-315।
10: आरएमई स्कूल टीकापुरमा विद्यार्थी भर्ना खुल्यो।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टीकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: आरएमई स्कूल टीकापुर कैलाली सम्पर्क नम्बर 091561250 र 091560712।
0: विश्रामपछि पुनः स्वागत छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा बेगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। विभागका अनुसार देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने छ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भूभाग लगायत बाँकी प्रदेशको पहाड़ी र हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको हिमपातको सम्भावना छ। अब विदेशका खबर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले होर्मुजको जल क्षेत्रमा इरान र अमेरिका बीचको व्याप्त गोलीबारी बारे चिन्ता व्यक्त गर्दै आगामी दिनमा तनाव बढ़न नदिन संयमता अपनाउन आह्वान गर्नुभएको छ। पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले महासचिवले वर्तमान समयलाई सम्झौताका लागि महत्वपूर्ण छैन भन्दै थप तनाव रोक्न सबै पक्षलाई अधिकतम समयताका साथ अघि बढ़न आग्रह गर्नुभएको हो। गुटेरेसले सबै पक्षहरूलाई तनावलाई उत्पन्न गर्ने वा चलिरहेको कूटनीतिक प्रयासहरूलाई कमजोर पार्ने कुनै पनि कार्यबाट टाढा रहन आह्वान गरेको डुजारिकरले बताउनु भएको छ। शान्ति स्थापनार्थ भएका अनेकौं प्रयासको बावजूद संयुक्त राज्य अमेरिका र इरानले शुक्रबार होर्मुजको जलक्षेत्रमा आक्रमण तथा गोलीबारी गरेपछि महासचिव गुटेरेसको आह्वान आएको जनाएको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जान नदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सतीमा खुलेको वेदवास उद्योगले महिलालाई गाउँमै रोजगार दिँदै गाउँमै रोजगार पाउँदा महिलाहरू खुशी। यसी नतिजामा एसएमएस आईभीआर र वेबसाइटबाट सार्वजनिक हुने। धनुषामा बस दुर्घटना हुँदा चालक सहित 17 जना घाइते। र राष्ट्रसंघका महासचिवद्वारा स्टेप अफ होर्मुजमा तनाव कम गर्न आह्वान। हौस् त अहिलेलाई मध्याह खबर यति नै। प्राविधिक मित्र छपिलाला चौधरीलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म सीता चौधरी बिदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडि, फोन नम्बर 98648 36213।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा टिकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सम्पूर्ण शेयर सदस्य, मानुभाव, कार्य समिति, बचतकर्ता, कर्मचारी, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष भरत रावल, उपाध्यक्ष ध्रुव बहादुर रावल, सचिव पुष्पराज केसी, व्यवस्थापक दीपक बहादुर थापा र टिकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण उद्योगी, व्यापारी, समाजसेवी, बुद्धिजीवी, सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष सन्तोष खड्का, महासचिव प्रकाश तिमिल सेना, कोषाध्यक्ष टीका शाही, टिकापुर उद्योग वाणिज्य संघ, टिकापुर एक कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ग्राहक, कार्य समिति, कर्मचारी, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष खड्क बहादुर धामी, टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था परिवार, टिकापुर कैलाली। त्रिमूर्ति ट्रेड सप्लायर्स आफ्नो ग्राहक वर्ग, शुभचिन्तक, आफन्त, इष्टमित्र, साथीभाइहरूमा नयाँ वर्ष 2083 को मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै हाम्रो यहाँ ई रिक्सा, अटोका पाटपूर्जा पाइनुका साथै ई रिक्सा बिक्री पनि गरिन्छ। त्रिमूर्ति ट्रेड सप्लायर्स, सशस्त्र प्रहरी गढ नजिकै टिकापुर कैलाली।
2: संचालक चन्द्र प्रकाश रेग्मी र रविन्द्र हमाल। सम्पर्क नम्बर 98584 47244 र 98584 22233।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा शीतल सामुदायिक वन उपभोक्ता समूहले आफ्ना सम्पूर्ण उपभोक्ता लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
2: अध्यक्ष कर्ण बहादुर बुढा, सचिव पवित्र चौधरी, कोषाध्यक्ष सन्देश चौधरी, शीतल सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर, कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सत्य कर्णाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो शीर्ष सदस्य, संचालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। आज भोलि हावाहुरी धेरै चल्छ, त्यसैले आगो लाग्ने सम्भावना धेरै हुन्छ। आगो लाग्ने वस्तुहरू सुरक्षित राखौं र आगो जन्ने वस्तुहरू जथाभावी नफालौं। अध्यक्ष जीत बहादुर चौधरी, सत्य कर्णाली सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर साथ सत्य कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह र उमङ्ग सहित सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ सम्पूर्ण कस्मेटिक, भान्सामा प्रयोग हुने सामान, यसै गरी जुत्ता, चप्पल, खेलौना, प्लास्टिकका सामान, सरसफाईका सामान र फास्ट फूड का सामान अब एकै ठाउँमा पाइन्छ।
0: सेभेन रेनबो मार्ट, टीएमसी रोड, जमरापुल नजिकै, टिकापुर कैलाली। संचालक भेन्टीराम चौधरी, मोबाइल नम्बर 98485002008।
2: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
3: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदी बहिनीहरूमा, देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका आधुनिक डिजाइनका जेन्ट्स कपडा, शर्ट, प्यान्ट, तयारी कोट प्यान्ट पाउनुका साथै सम्पूर्ण जेन्ट्स आइटमहरू सिलाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
0: न्यू जीपी ट्रेड सेन्टर, टिकापुर एक, बलभद्र चोक, संचालक गोपाल परियार, मोबाइल नम्बर 9848424036।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा प्रतीक बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। प्रतीक बुक्स टिकापुरमा सम्पूर्ण किताब तथा कपीहरू सुपथ मूल्यमा पाइन्छन्।
3: संचालक नवराज गेवाली, टिकापुर कैलाली।
1: हजार 83 सालको नयाँ वर्षको ग्राहक महानुभाव, शुभचिन्तक र देश विदेशमा रहनुहुने सम्पूर्ण इष्टमित्रहरूमा शुभकामना व्यक्त गर्दछौ।
0: साथै हाम्रो यहाँ सुपथ मूल्यमा बच्चादेखि वृद्धसम्म र लेडिजदेखि जेन्ट्ससम्मका रेडिमेडका कपडा उपलब्ध गराइन्छ, जसमा सानो बच्चाहरूका लागि फ्रक, भेस्ट, प्यान्ट, वृद्धाहरूका लागि भेस्ट, हाफ प्यान्ट, लेडिजहरूका लागि रेडिमेड कुर्ता, सुरुवाल, टी शर्ट, प्यान्ट र जेन्ट्सका लागि शर्ट, प्यान्ट, भेस्ट, टोपी, हाफ प्यान्ट पाउनुका साथै स्कूल ब्याग, ल्यापटप ब्याग र विवाहका लागि सुटकेस पाइन्छ।
1: न्यू पपुलर फ्यान्सी स्टोर, टिकापुर कैलाली। संचालक वासुदेव पौडेल। सम्पर्क नम्बर 9854888148।
0: नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदी बहिनीहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ, जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग, मुनुवा रोड, टिकापुर कैलाली। संचालक रामप्रसाद चौधरी। सम्पर्क नम्बर 9844222373। जनप्रकाश आधारभूत विद्यालयमा भर्ना खुल्यो।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बगमारामा शैक्षिक सत्र 2083 सालका लागि नर्सरीदेखि कक्षा 8 सम्म विद्यार्थी भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: जनप्रकाश आधारभूत विद्यालयका विशेषताहरू:
4: नर्सरी केजी र 1 सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
0: अनुभवी शिक्षकद्वारा पठन पाठन गराइने,
4: नयाँ प्रविधि र सरल तरिकाले स्मार्ट बोर्डमा अध्ययन गराइने,
0: सुरक्षित भवन, पर्खाल, खाने पानी र पुस्तकालयको व्यवस्था भएको,
4: विद्यार्थीहरूको हेरचाहको राम्रो व्यवस्था भएको, कम्प्युटर ल्याबको व्यवस्था भएको, तातो र चिसो खाने पानीको सुविधा र सफा शौचालयको व्यवस्था समेत भएको
0: र टाई बेल्ट र आईडीको पनि व्यवस्था भएको।
4: जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बागमारा।
0: प्रधान अध्यापक रघुनाथ उपाध्याय। सम्पर्क नम्बर 9854833733।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष भगवती दास चौधरी, व्यवस्थापक कमलेशी बोहरा, नवनिर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली।
0: न्युवा छाम ट्रेडर्स, नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाव तथा देश विदेशमा रहनुभएका इष्टमित्र, नातेदार लगायतका शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ जेन्ट्स सुट, प्यान्ट, कोट, नेपाली दौरा सुरुवाल

0: सफारी सुट आधुनिक डिजाइन अनुसारका सिलाइनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडिमेड सर्ट प्यान्ट दौरा सुरुवाल कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू अछाम ट्रेड सेन्टर बलभद्र चौक टिकापुर कैलाली संचालक मीन बहादुर थनाल सम्पर्क नम्बर 98484375। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक एजेन्ट नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपाल लाइफ इन्सुरेन्स टिकापुर कैलाली शाखा प्रमुख दीपक पन्ती सम्पर्क नम्बर 98584-22740। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक तथा देश विदेशमा रहनुभएका इष्टमित्र आफन्तजनहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ आधुनिक किसिमका दराज पलङ अफिस टेबल डाइनिङ टेबल सोफा सेटको साथै अर्डर अनुसारको फर्निचर उपलब्ध गराइन्छ र घरको इन्टेरियर डिजाइन गरिनुको साथै वाल दराज किचन दराज रेलिङ बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग संचालक प्रवेश चौधरी सम्पर्क नम्बर 98-68-56-78 टिकापुर एक कैलाली ब्लक नम्बर 14।
1: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
2: शिखर इन्सुरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण सेयर सदस्य सेवाग्राही संचालक समिति सल्लाहकार समिति कर्मचारी वर्ग शुभचिन्तक शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष कपूर सिंह कडायत व्यवस्थापक यज्ञराज खनाल लक्ष्मीनारायण बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार टिकापुर छ नारायणपुर कैलाली।

0: वसन्त ऋतुको बहार सँगै नवीनतम सन्देश बोकेर आएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उत्तरोत्तर प्रगति उन्नति सुख शान्ति एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्छ।
1: हाम्रो यहाँ एनटीसी एनसेल का सिम कार्डहरू पाइनुका साथै फोटोकपी लेमिनेसन प्रिन्टिङ र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ। हराएको मोबाइल यूएमबीएस एमबीएस प्रणाली द्वारा दर्ता गरिन्छ र मोबाइल का सम्पूर्ण पाठहरू पाइनुका साथै मर्मत पनि गरिन्छ, साथै म्युजिक सिस्टम पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स टिकापुर कैलाली सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा संचालक खगेन्द्र चौधरी सम्पर्क नम्बर 9868551000। नयाँ वर्ष 2083 सालको पावन अवसरमा महिला जागरण बहुद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो सम्पूर्ण शीर्ष सदस्य महानुभाव कार्य समिति बचतकर्ता कर्मचारी इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष राधा रावल महिला जागरण बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही संचालक समिति सल्लाहकार समिति कर्मचारी वर्ग शुभचिन्तक शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: व्यवस्थापक तेज बहादुर बोगटी नवजीवन सहकारी संस्था लिमिटेड टिकापुर शाखा परिवार टिकापुर कैलाली।
4: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली
2: सम्पर्क मोबाइल नम्बर 9870106772। स्वास्थ्यका लागि पानी।
7: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही संचालक समिति सल्लाहकार समिति कर्मचारी वर्ग शुभचिन्तक शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: व्यवस्थापक दुर्गा प्रसाद उपाध्याय किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार शाखा कार्यालय टिकापुर कैलाली।
1: लक्ष्मी आभूषण भण्डार नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक इष्टमित्र आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ एक नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना पाउनुका साथै राशि अनुसार पत्थर पाउनुका साथै अर्डर अनुसारका गहनाहरू सुपथ मूल्यमा पाइन्छ।
0: संचालक प्रकाश भण्डारी सम्पर्क नम्बर 9845695 9814608010। स्थान टिकापुर 1 सिद्धार्थ चौक कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड सम्पूर्ण शेयर सदस्य ग्राहक कर्मचारी वर्ग इष्टमित्र शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख चन्द्रकान्त रेग्मी किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड टिकापुर शाखा परिवार टिकापुर 1 नापी शाखा नजिकै।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माछा पाल्ने सानैदेखि सोच छ, तर कसरी माछा पाल्ने होला? दोधारमा परे म त।
1: दाई किन टोलाइ राख्नु भएको?
0: हेर न बहिनी, माछा पाल्ने भनेको माछा कसरी पाल्छन् केही थाहा छैन, त्यही भएर सोचेर बसेको।
1: ल दाईलाई थाहै रहेन रहेछ। लक्ष्मी फिड तथा फिड सप्लिमेन्ट सप्लायर्समा गए त भइहाल्यो नि, त्यहाँ त माछा पालन सम्बन्धी परामर्श दिन्छ नि।
0: ए बहिनी तिमीलाई धन्यवाद, अब म त्यही जान्छु।
1: त्यति मात्रै कहाँ हो र, त्यहाँ त माछा पशु पन्छीको प्राविधिक सेवा परामर्श तथा दानाहरू सुपथ मूल्यमा पाइन्छ। गुणस्तरीय स्वदेशी तथा विदेशी दाना फिड सप्लिमेन्ट र औषधिहरू पाउनुका साथै माछा पालन सम्बन्धी परामर्शहरू उपलब्ध गराइन्छ नि।
0: प्रोप्राइटर हरिराम चौधरी, फोन नम्बर 98844419 16 र 98073235584, स्थान प्रगति भेट सप्लायर्स रहेको भवनमा, टिकापुर 1 कैलाली। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजी देखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम,
2: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ शुरू 2083 वैशाख 7 गतेबाट।
0: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
2: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
0: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
2: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
0: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको निश्चितता भएको,
2: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
0: नेपाल सरकारको नीति अनुसार जेहेन्दार, दलित, जनजाति, महिला, अपाङ्ग, अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
2: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
0: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
2: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
0: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
2: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
0: बाल मैत्री शैक्षिक वातावरण भएको,
2: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
0: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
2: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली,
0: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनिर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर 1 बलभद्र चोक क्याम्पस रोड, सञ्चालक मदन राज न्युपाने, सम्पर्क नम्बर 98-48-49-94। नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड शाखा कार्यालय नारायणपुर, सहकारी संस्था नारायणपुर शाखा सम्पूर्ण शेयर सदस्य, ग्राहक, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख नवराज देवकोटा, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड नारायणपुर शाखा परिवार।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टील दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 9868569959।
2: नयाँ वर्षको शुभकामना।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा खुटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै सामुदायिक वनमा अहिले पालुवाहरू पलाइरहेकोले घसाराहरूले साल, सिसम, खैर, जामुन, सिरिस लगायतका बिरूवाहरू नै काटिरहेको देखिएकोले त्यसो नगर्न पनि सामुदायिक वन सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक अनुरोध गर्दछ। वनमा गएर घाँस काट्ने बहानामा बिरूवा नै काटेको भेटिएमा कानून अनुसार कारवाही गरिनेछ।
3: अध्यक्ष भूपेन्द्र साउत, सचिव चन्द्रकला धामी, खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर कैलाली।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही संचालक समिति सल्लाहकार समिति कर्मचारी वर्ग शुभचिन्तक शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष निरपप भण्डारी, व्यवस्थापक छविलाल जैसी, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार टीकापुर कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 वासी दाजुभाइ दिदीबहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख समृद्धि दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतौ, जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जनशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य महानुभाव, उपभोक्ता समिति, सल्लाहकार समिति, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गर्मी महिनामा आगो लागि धेरै हुन्छ, त्यसैले जथाभावी सुरोट, सलाईका ठुट्टा, लाइटर जथाभावी नफालौ, केटाकेटीले भेट्ने ठाउँ नफालौ, आगलागीले धन जनको क्षति हुन्छ, वन जंगलको विनाश हुन्छ, त्यसैले सबै उपभोक्ताहरू ख्याल गरौ। अध्यक्ष दीर्घ बहादुर तिरुवा, फोन नम्बर 9848 45 97 52, जनशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर 2 राजीपुर कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
2: संचालक गुमान सिंह हिमाल, लम्की खगरोला रोड, टिकापुर, कैलाली।
3: टिकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखा, टिकापुर, कैलाली।
4: नयाँ वर्ष सँगै नयाँ योजना, नयाँ लक्ष्य र उज्जवल भविष्यतर्फ अघि बढौं। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हिमालयन बैंक लिमिटेड परिवार, टिकापुर शाखा, टिकापुर, कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: इजा सप्लायर्स खडक चोकदेखि सिद्धार्थ चोक एनएमबी ब्याङ्क नजिकै सरेको जानकारी गराउनुका साथै हाम्रो यहाँ विवाहका सामान, सुट, सारी र ग्यारेन्टीका गरगहनाहरू पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: इजा सप्लायर्स संचालक अन्जु बम, सम्पर्क नम्बर 9848 61 59 र 97 61 18 71। स्थान सिद्धार्थ चौक एनएमबी बैंक नजिकै। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जगतपुर सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जगतपुर सामुदायिक वन उपभोक्ता समूह परिवार जानकी छ जगतपुर कैलाली।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ एसी, फ्रिज, मोबाइल, कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ। याद राख्नुहोला है, टिभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ। इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ। समयमा सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोला। चार चौतारी इलेक्ट्रिकल्स, टिकापुर एक चार चौतारी, सञ्चालक काशीराम चपाई, फोन नम्बर 9848443311।
1: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टिकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य र लकोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रान यह सूचना से जानकारी कराइती। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।
0: कृषिमा सहकार्य गरौं। कृषि

0: जब जब गर्मी महीना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा कति मिठो, मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दूधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु। अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू। एकचोटि खोजी खोजी खाऊ है।
1: यदि तपाई अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग टिकापुर 1 ब्लक नम्बर 13, सम्पर्क नम्बर 98584 89455 र 98673 69622।
0: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम, खोजी खोजी खाऊ, यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा धेरू चाउमिन उद्योग टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै धेरू चाउमिन उद्योगमा चाउमिन सस उत्पादन हुने भएकाले होटेल तथा रेस्टुरेन्टले सम्पर्क गर्न सक्नुहुनेछ।
3: संचालक नारायण तिमिल्सिना, सिद्धार्थ होटेल अगाडि, टिकापुर, कैलाली।
4: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री, पंखा, बिजुली, तार, घर वायरिङका सामान, पूजाको सम्पूर्ण सामग्री, प्लास्टिकको सामान, कुर्सी, टेबल, भाँडाकुँडा, स्टील, काँस, तामा, पित्तल, ग्यास सिलिन्डर, भाडा र्याक पाइन्छ।
5: ग्रीष्म ट्रेडर्स साथी अस्पताल नजिक, संचालक कमला देवकोटा, सम्पर्क नम्बर 98498 51808।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष टेकेन्द्र बहादुर धामी, व्यवस्थापक धन बहादुर बुढा मगर, हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर, कैलाली।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: तपसिल प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म, सीट संख्या 48 जना मात्र। फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म। आवश्यक कागजातहरू कक्षा 8 उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
4: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
3: कर्णाली माध्यमिक विद्यालय टिकापुर एक, कैलाली। प्रधानाध्यापक धर्मराज शर्मा। सम्पर्क फोन नम्बर 9858 41 67 र 091 5 61 411।
2: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
5: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरी गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान, मद्यपान, स्वतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
2: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
6: शरीरमा लाल वा फुस्दर छुअबेर ठहानी बिना स्पर्श शक्ति हेरेलको निखुन्जिना डाग देख पर्लसे हात गुरा झमझम गर्न तथा मास सुहाक बठिना हुलसे कुष्ठरोग हुइसेक्ठा।
7: कुष्ठरोग महिला व पुरुष जेहीफे लागसेक्ठा। कुष्ठरोगको शंका लगेकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गरी
6: महिला उक्र अस्पताल सम आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्न घर पुरुष उक्र मद्दत गरी।
7: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: ए बा आइगई क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली
2: तनखा खाइकन होइन बुवा तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु हो भन्या बुवा पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन् भाइका लागि बाल भविष्य योजना तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे
1: ठिक गरिबा आफैबाट सुरु गर्नु पर्दछ हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ
2: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त होइन बुवा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: जेठ 2 गते पहिलो शनिबार
3: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या इक्जेमा सोब्रियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या
5: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ
4: आउने दिन जेठ 2 गते पहिलो शनिबार
3: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली सम्पर्क नम्बर 98688-0008 र 98-25-63-77-72
6: कानून कलिक भ्रष्टाचार रोक नै सेकी जब सम हाम्रे सबको भ्रष्टाचार विरोधी नै हुइबी भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सबको जाने सहयोग गरी
7: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा टिकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सम्पूर्ण शेयर सदस्य मानुभाव कार्य समिति बचतकर्ता कर्मचारी इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष भरत रावल, उपाध्यक्ष ध्रुव बहादुर रावल, सचिव पुष्पराज केसी, व्यवस्थापक दीपक बहादुर थापा र टिकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार। नयाँ वर्ष 2083 सालको पावन अवसरमा ग्राहक कार्य समिति कर्मचारी इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष खड्क बहादुर धामी, टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था परिवार, टिकापुर कैलाली। त्रिमूर्ति ट्रेड सप्लायर्स आफ्नो ग्राहक वर्ग शुभचिन्तक आफन्त इष्टमित्र साथीभाइहरूमा नयाँ वर्ष 2083 को मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै हाम्रो यहाँ ई रिक्सा अटोका पाटपूर्जा पाइनुका साथै ई रिक्सा बिक्री पनि गरिन्छ। त्रिमूर्ति ट्रेड सप्लायर्स सशस्त्र प्रहरी गढ नजिकै टिकापुर कैलाली।
1: संचालक चन्द्र प्रकाश रेग्मी र रविन्द्र हमाल। सम्पर्क नम्बर 98584744244 र 98584222233।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण उद्योगी व्यापारी समाजसेवी बुद्धिजीवी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष सन्तोष खड्का, महासचिव प्रकाश तिमिल सेना, कोषाध्यक्ष टीका शाही, टिकापुर उद्योग वाणिज्य संघ टिकापुर एक कैलाली। आरएमई स्कूल टिकापुरमा विद्यार्थी भर्ना खुल्यो।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टिकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: आरएमई स्कूल टिकापुर कैलाली, सम्पर्क नम्बर 091561250 र 091560712। नयाँ वर्ष 2083 सालको पावन अवसरमा शीतल सामुदायिक वन उपभोक्ता समूहले आफ्ना सम्पूर्ण उपभोक्ता लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: अध्यक्ष कर्ण बहादुर बुढा, सचिव पवित्र चौधरी, कोषाध्यक्ष सन्देश चौधरी, शीतल सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य संचालक समिति सल्लाहकार समिति इष्टमित्र शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष भीम बहादुर साउद, सचिव राजेश्वरी खत्री, शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, जानकी नौ पाताबार।

0: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो।
0: मल्लिका विद्यापीठका संकल्पहरू:
1: नेपाली, संस्कृत र अंग्रेजी भाषाको एकसाथ ज्ञान गराइने,
0: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको,
1: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने,
0: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने,
1: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको,
0: बेड पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 मा 5 जना विद्यार्थीको अलगै व्यवस्था भएको,
1: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद, संस्कृत, दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने,
0: कुनै पनि पढाइ शुल्क नलाग्ने,
1: संस्कृत हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कार र संस्कृति हराए मानवता नष्ट हुन्छ, त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस्। शिक्षा संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
0: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट। सम्पर्कका लागि फोन नम्बर 98484-33226 र 98484-43320।
1: मल्लिका विद्यापीठ गुरुकुल टिकापुर ब्लक नम्बर 2।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा, देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका आधुनिक डिजाइनका जेन्ट्स कपडा, शर्ट, प्यान्ट, तयारी कोट प्यान्ट पाउनुका साथै सम्पूर्ण जेन्ट्स आइटमहरू सिलाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
2: न्यू जीपी ट्रेड सेन्टर, टिकापुर 1 बलभद्र चोक, सञ्चालक गोपाल परियार, मोबाइल नम्बर 98-48-42-40-36।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा प्रतीक बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। प्रतीक बुक्स टिकापुरमा सम्पूर्ण किताब तथा कपीहरू सुपथ मूल्यमा पाइन्छन्।
5: सञ्चालक नवराज गेवाली, टिकापुर कैलाली।
3: ८३ सालको नयाँ वर्षको ग्राहक महानुभाव, शुभचिन्तक र देश विदेशमा रहनुहुने सम्पूर्ण इष्टमित्रहरूमा शुभकामना व्यक्त गर्दछौ।
2: साथै हाम्रो यहाँ सुपथ मूल्यमा बच्चादेखि वृद्धसम्म र लेडिजदेखि जेन्ट्ससम्मका रेडिमेडका कपडा उपलब्ध गराइन्छ, जसमा सानो बच्चाहरूका लागि फ्रक, भेस्ट, प्यान्ट, वृद्धाहरूका लागि भेस्ट, हाफ प्यान्ट, लेडिजहरूका लागि रेडिमेड कुर्ता, सुरुवाल, टी शर्ट, प्यान्ट र जेन्ट्सका लागि शर्ट, प्यान्ट, भेस्ट, टोपी, हाफ प्यान्ट पाउनुका साथै स्कूल ब्याग, ल्यापटप ब्याग र विवाहका लागि सुटकेस पाइन्छ।
3: न्यू पपुलर फ्यान्सी स्टोर, टिकापुर कैलाली। सञ्चालक वासुदेव पौडेल। सम्पर्क नम्बर 98-584-88-148।
2: नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदीबहिनीहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ, जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग, रोड, टिकापुर कैलाली। सञ्चालक रामप्रसाद चौधरी। सम्पर्क नम्बर 98-484-22-373।
6: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
7: यो ओसीएमसी भनेको के आयो फेरि? ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: ओसीएमसीले के सहयोग गर्छ त?
7: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
9: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण सेयर सदस्य सेवाग्राही संचालक समिति सल्लाहकार समिति कर्मचारी वर्ग शुभचिन्तक शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष भगवती दास चौधरी, व्यवस्थापक कमलेशी बोहरा, नवनिर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक एजेन्ट नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपाल लाइफ इन्सुरेन्स टिकापुर कैलाली शाखा प्रमुख दीपक पन्ती, सम्पर्क नम्बर 9854222740। निवा छाम ट्रेडर्स नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाव तथा देश विदेशमा रहनुभएका इष्टमित्र नातेदार लगायतका शुभचिन्तकहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ जेन्ट्स सुट, प्यान्ट कोट, नेपाली दौरा सुरुवाल, सफारी सुट, आधुनिक डिजाइन अनुसारका सिलाइनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट प्यान्ट, दौरा सुरुवाल, कोट पोसाकहरू रूपत मूल्यमा पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू अछाम ट्रेड सेन्टर बलभद्र चौक टिकापुर कैलाली, संचालक मीन बहादुर थनाल, सम्पर्क नम्बर 9844433475। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक तथा देश विदेशमा रहनुभएका इष्टमित्र आफन्तजनहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ आधुनिक किसिमका दराज, पलङ, अफिस टेबल, डाइनिङ टेबल, सोफा सेटको साथै अर्डर अनुसारको फर्निचर उपलब्ध गराइन्छ र घरको इन्टेरियर डिजाइन गरिनुको साथै वाल दराज, किचन दराज, रेलिङ, बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग, संचालक प्रवेश चौधरी, सम्पर्क नम्बर 9868564678, टिकापुरे कैलाली, ब्लक नम्बर 14।
3: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
10: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष कपुर सिंह कडायत, व्यवस्थापक यज्ञराज खनाल, लक्ष्मीनारायण बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, टिकापुर 6 नारायणपुर कैलाली।
3: वसन्त ऋतुको बहार सँगै नवीनतम सन्देश बोकेर आएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई उत्तरोत्तर प्रगति, उन्नति, सुख शान्ति एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्छ।
2: हाम्रो यहाँ एनटीसी, एनसीएल का सिम कार्डहरू पाइनुका साथै फोटोकपी, लेमिनेसन, प्रिन्टिङ र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ। हराएको मोबाइल यूएमबीएस एमबीएस प्रणाली द्वारा दर्ता गरिन्छ र मोबाइल का सम्पूर्ण पाठहरू पाइनुका साथै मर्मत पनि गरिन्छ, साथै म्युजिक सिस्टम पनि उपलब्ध गराइन्छ।
3: लक्की ट्रेडर्स टिकापुर कैलाली, सामुदायिक रेडियो टिकापुर एफएम नजिकै, नेपाल टेलिकम जाने बाटोमा, संचालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000। नयाँ वर्ष 2083 सालको पावन अवसरमा महिला जागरण बहुद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो सम्पूर्ण शेर सदस्य, महानुभाव, कार्य समिति, बचतकर्ता, कर्मचारी, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष राधा रावल, महिला जागरण बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली।

बाल्य बच्चा जन्मायो भने आफ्नो करियर बिग्रन्छ भन्ने ठान्थिन उनी। त्यसैले त्यो अबोध बालकलाई मेरो हातमा थमाउँदै आफ्नो बाटो लाग्ने निर्णय गरे।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: व्यवस्थापक तेज बहादुर बोगटी, नवजीवन सहकारी संस्था लिमिटेड, टिकापुर शाखा परिवार, टिकापुर कैलाली।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।
4: लक्ष्मी आभूषण भण्डार, नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, इष्टमित्र, आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ 1 नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना

नारायणपुर सहकारी संस्था नारायणपुर शाखा सम्पूर्ण शेर सदस्य ग्राहक कर्मचारी वर्ग इष्टमित्र शुभ चिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख नवराज देवकोटा, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड, नारायणपुर शाखा परिवार।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माछा पाल्ने सानैदेखि सोच छ, तर कसरी माछा पाल्ने होला? दोधारमा परे म त।
1: दाई किन टोलाइराख्नु भएको?
0: हेर न बहिनी, माछा पाल्ने भनेको माछा कसरी पाल्छन् केही थाहा छैन, त्यही भएर सोचेर बसेको।
1: ल दाईलाई थाहै रहेन रहेछ। लक्ष्मी फिट तथा फिट सप्लिमेन्ट सप्लायर्समा गए त भइहाल्यो नि, त्यहाँ त माछा पालन सम्बन्धी परामर्श दिन्छ नि।
0: ए बहिनी तिमीलाई धन्यवाद, अब म त्यही जान्छु।
1: त्यति मात्रै कहाँ हो र, त्यहाँ त माछा पशु पन्छीको प्राविधिक सेवा परामर्श तथा दानाहरू सुपथ मूल्यमा पाइन्छ। गुणस्तरीय स्वदेशी तथा विदेशी दाना फिट सप्लिमेन्ट र औषधिहरू पाउनुका साथै माछा पालन सम्बन्धी परामर्शहरू उपलब्ध गराइन्छ नि।
0: प्रोप्राइटर हरिराम चौधरी, फोन नम्बर 9848449916 र 9807235484, स्थान प्रगति भेट सप्लायर्स रहेको भवनमा, टिकापुर 1 कैलाली।
2: गणेश बाबा इंग्लिस बोर्डिङ स्कुलमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलका विशेषताहरू:
1: 4 GPA ल्याउन सफल भएको,
2: SEEमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
1: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने
2: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
1: साथै खेल मैदानको सुविधा भएको गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल टिकापुर 1 कैलाली, प्रधानाध्यापक गजेन्द्र बुढा, सम्पर्क नम्बर 9848463601 र 9742390377।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा खुटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै सामुदायिक वनमा अहिले पालुवाहरू पलाइरहेकोले घसाराहरूले साल, सिसम, खैर, जामुन, सिरिस लगायतका बिरूवाहरू नै काटिरहेको देखिएकोले त्यसो नगर्न पनि सामुदायिक वन सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक अनुरोध गर्दछ। वनमा गएर घाँस काट्ने बहानामा बिरूवा नै काटेको भेटिएमा कानून अनुसार कारवाही गरिनेछ।
2: अध्यक्ष भूपेन्द्र साउत, सचिव चन्द्रकला धामी, खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर कैलाली।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड सम्पूर्ण शेयर सदस्य, ग्राहक, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख चन्द्रकान्त रेग्मी, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड, टिकापुर शाखा परिवार, टिकापुर 1 नापी शाखा नजिकै। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनिर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर 1 बलभद्र चोक क्याम्पस रोड, सञ्चालक मदन राज न्युपाने, सम्पर्क नम्बर 9848549।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: व्यवस्थापक दुर्गा प्रसाद उपाध्याय, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, शाखा कार्यालय टीकापुर, कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 वासी दाजुभाइ, दिदी बहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख समृद्धि, दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतौ, जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक, कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जनशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेयर सदस्य महानुभाव, उपभोक्ता समिति, सल्लाहकार समिति, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गर्मी महिनामा आगो लागि धेरै हुन्छ, त्यसैले जथाभावी सुरोट, सलाईका ठुट्टा, लाइटर जथाभावी नफालौ, केटाकेटीले भेट्ने ठाउँ नफालौ, आगलागीले धन जनको क्षति हुन्छ, वन जंगलको विनाश हुन्छ, त्यसैले सबै उपभोक्ताहरू ख्याल गरौ। अध्यक्ष दीर्घ बहादुर तिरुवा, फोन नम्बर 9848 45 97 52, जनशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, टीकापुर 2, राजीपुर, कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टीकापुर सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टीकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
0: संचालक गुमान सिंह हिमाल, लम्की खगरोला रोड, टीकापुर, कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टील दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 9868569959।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: इजा सप्लायर्स फडक चोकदेखि सिद्धार्थ चोक NMB ब्याङ्क नजिकै सरेको जानकारी गराउनुका साथै हाम्रो यहाँ विवाहका सामान, सुट, सारी र ग्यारेन्टीका गरगहनाहरू पाइन्छ। एकचोटि सेवा गर्ने अवश्य दिनुहोला।
7: इजा सप्लायर्स सञ्चालक अन्जु बम। सम्पर्क नम्बर 98481651 र 97618176। स्थान सिद्धार्थ चोक NMB ब्याङ्क नजिकै। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, बुद्धिजीवी, समाजसेवी, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि IT कम्प्युटर टेक्नोलोजी। सञ्चालक सञ्जय चौधरी। मोबाइल नम्बर 98486960 20। पुरानो खाने पानीदेखि 100 मिटर तल। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जगतपुर सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, सञ्चालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जगतपुर सामुदायिक वन उपभोक्ता समूह परिवार जानकी छ जगतपुर कैलाली।
9: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेर सदस्य, सेवाग्राही, सञ्चालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: अध्यक्ष निरप भण्डारी, व्यवस्थापक छविलाल जैसी, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली।
11: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
8: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खडक स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि भर्ना खुलेको जानकारी गराइन्छ।
11: खडक स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
8: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
11: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
8: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
11: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
8: अडियो तथा भिडियोको माध्यमबाट सिकाई व्यवस्था भएको,
11: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
8: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
11: बच्चाहरूको लागि खेलकुद तथा सिकाई सामग्रीहरूको व्यवस्था भएको,
8: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावकसँग घर पठाउने व्यवस्था भएको,
11: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अङ्ग्रेजी माध्यमबाट सिकाई कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खडक स्मृति माध्यमिक विद्यालय, टिकापुर 1, प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 98484352350 र 98145194434।
9: नयाँ वर्ष 2083 सालको पावन अवसरमा धेरु चाउमिन उद्योग टिकापुर सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै धेरु चाउमिन उद्योगमा चाउमिन सस उत्पादन हुने भएकाले होटेल तथा रेस्टुरेन्टले सम्पर्क गर्न सक्नुहुनेछ।
10: संचालक नारायण तिमिल्सिना, सिद्धार्थ होटल अगाडि, टिकापुर, कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: अध्यक्ष टेकेन्द्र बहादुर धामी, व्यवस्थापक धनबहादुर बुढा मगर, हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर, कैलाली।
8: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री, पंखा, बिजुली, तार, घर वायरिङका सामान, पूजाको सम्पूर्ण सामग्री, प्लास्टिकको सामान, कुर्सी, टेबल, भाँडाकुँडा, स्टील, काँस, तामा, पित्तल, ग्यास सिलिन्डर, भाडा र्याक पाइन्छ।
7: ग्रीष्म ट्रेडर्स साथी अस्पताल नजिक, संचालक कमला देवकोटा, सम्पर्क नम्बर 9849581808।

0: वर्ष सँगै नयाँ योजना, नयाँ लक्ष्य र उज्जवल भविष्यतर्फ अघि बढौं। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हिमालयन बैंक लिमिटेड परिवार, टिकापुर शाखा, टिकापुर कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

राइसल्ला धुपी का दौरा बलि थमस्कार राइसल्ला धुपी का दौरा बलि थमस्कार पहिली बार श्रोता साथ्या जद्दौ नमस्कार पहिली बार श्रोता साथ्या जद्दौ नमस्कार कति राम्रो सेलपाड्याको बडामका छायाले कति राम्रो सेलपाड्याको बडामका छायाले आश्वन आइगया साथ्यौ तमारै मायाले आश्वन आइगया साथ्यौ तमारै मायाले हजुर आश्वन आइगया साथ्यौ तमारै मायाले नमस्कार नमस्कार नमस्कार गर्या कार्यक्रम देउडा चौतारी सुनिकन बसेका तमी सबै सबै श्रोता साथ्याकन आश्वन तमीसँग निका निका कुराकानी गर्नका लागि तिनै देउडा गीत तमरामा जमी सुनाउनका लागि र तमीले झिक्कै टाढाबाटी लेखी पठाएका देउडा गीत वाचन गर्नका लागि सधैँका दिनका जसरी आश्वन हामी आइसकेका छौं। पल्तिर बाटी छन् प्राविधिक साथ्या छपीजी भने त्यसै गरी ओल्तिर बाटी छु म तमरी दुःख सुख कि साथ्या फागेकोर अहिले तुमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने कार्यक्रम हो देउडा चौतारी। यही कार्यक्रमले आफ्नै गाउँघर बोलिने भाषा आफ्नै लेखौ लगाउने गीत आफ्नै संस्कृति आफ्नै रीतिरिवाज आफ्नै पहिचानसँग जोडिएका कुराकानी गर्दछौ। यो हो कार्यक्रम देउडा चौतारी। तमी हामीलाई www.samudayikradio.tikapurfm.org मार्फत देश विदेशमा सुन्न सक्नेहौ। झिक्कै साथी भन्दा छन् कार्यक्रम देउडा चौतारी भाग्यजी खुबै निको लाग्दो छ हामी सुन्दा छौ तम्रो आवाज खुबै मन पर्दो छ आफ्नो भाषा आफ्नो संस्कृतिको कार्यक्रम तमीले जगेर्ना गरेकी छौ सामुदायिक रेडियो टिकापुर एफएमबाट आउँदो छ हामी खुसी लाग्दो छ भनेर भन्दा छन्। झिक्कै साथै माया गर्दा छन् खुसी लाग्दो छ तमी माया गर्दा छौ रो हामी त क्या तमीसँग छौ यदि तमीले नै हामीलाई माया गरेन भने हामी कसरी तमीसँग आउनेौ। त्यही भएर तमी सबै सबै साथ गर्न गली गली छ यसरी साथ सपोर्ट सधैँभरि दिने छौ भन्ने आशा राखेका छौ। अब तमीले पठाएका देउडा गीत त छँदैछन् क्या लेखी पठाएका झिक्कै साथ बाटो हेरिपन बसेका होला। अब तमरा गीत हामी पाले पालो पढ्ने हौ तमी काहीँ नजाएदे क्या अब दिउँसो पखाको समय छ झिक्कै साथ घरै पनि बसेका होला कोही साथी आफ्ना काममा पनि गएका होला अब गर्मी पनि झिक्कै छ क्या आफ्नो नाप ख्याल पनि गरे हामी कि सुन्दैछौ भनेपछि 1 घण्टासम्म सुनिखेन्न साथ दिए तिनै देउडा गीत संगीतमा रमाया कोही भने उकाला होला कोही भने ओह्राला होला तमी जहाँ भए पनि जसो अवस्थामा भए पनि हामी कि सुनिखेन्न र फोन गरी पनि तमी साथ दिने वा फोन पनि गर्न सक्ने हो तमी मिठो देउडा गीत ठाडी भाका गाउँदा छौ भनेपछि 091-5-61-255 का लाइनमी फोन पनि गर्न सक्ने हो र तम्रा देश विदेश भएका साथीभाइ आफन्तजनलाई तमी सम्झना पनि छोड्न सक्ने हो। यी कुराकानी छँदैछन् तमीले लेखी पठाएका देउडा गीत छँदैछन् आज भने हामी कार्यक्रम देउडा चौतारीका शुरूमा राख्दा भयो यो खुबै राम्रो देउडा गीत त्यहाँ पछि भने तमीले लेखी पठाएका तीनै देउडा गीत पढ्न हामी आउने हौ तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुन्नै रह्या

हजुर, खुबै राम्रा देउडा गीतबाटी हामीले कार्यक्रम देउडा चौतारीका शुरूमा जोडिसकेका छौं। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जबाटी। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी, आफ्नै गाउँघरका कुराकानी गर्ने, आफ्नै संस्कृति, आफ्नै रीतिरिवाज, आफ्नै चालचलनका कुराकानी हर्ने कार्यक्रम हो देउडा चौतारी। तमी हामीलाई www.samudayikradiotikapureFM.org मार्फत देश विदेश पनि सुन्न सक्ने हो क्या। झिक्कै साथीहरू सुन्दा पनि छन्, हामी कि माया पनि गर्दा छन्, झिक्कै टाढाबाटी देउडा गीत लेखी पनि पठाउँदा छन्, आफ्ना गाउँठाउँको माया मान्दा छन्, आफ्ना अर्खाका देश भए पनि आफ्ना देशको माया मानी हामी गीत लेखी पठाउँदा छन्। खुसी लाग्दो छ। अब तमीले लेखी पठाएका तिनै देउडा गीत वाचन नेपालो भएको छ क्या। झिक्कै साथ्या कुरी पनि बसेका होला हाम्रा गीत कैतक पढ्ने हाम्री भाग्य साथ्या भइसन। अब बसेका पनि होला दे क्या, केही हतार नगरे ठिकै छ। हामी बिस्तारै पालो आउने हो, तम्रा गीत हामी वाचन गर्ने हौ। आज भने पहिलीका साथीले हाम्रा फेसबुकमा लेखी पठाएका छन्, उनले देउडा गीतबाटी लेखी पठाएका छन् क्या। देउडा मेरो जीवन साथी लागिरहन्छ माया, देउडा मेरो जीवन साथी लागिरहन्छ माया, परदेशी जिन्दगी बैना धेरै दिनको आया, परदेशी जिन्दगी बैना धेरै दिनको आया, परदेशीको मन बुझाउने कार्यक्रम आइग, परदेशीको मन बुझाउने कार्यक्रम आइग, हुँदैन सोचेका जसो वैशाख पन बाइग, हुँदैन सोचेका जसो वैशाख पन बाइग। हजुर नमस्कार, शुभ प्रभात, शुभ दिनको कामना सँगै आज पनि मैले खुबै राम्रा देउडा गीत लेखी पठाएको छु, वाचन गरिदिया। मेरो नाम टंक महर, म देउडा पारखियो, ठेगाना सुन्दर सुदूरपश्चिम अछाम जिल्ला मिल्लेख गाउँपालिका गाजरी गाउँ हो। हाल म मुम्बईबाटी मैले खुबै राम्रा आफ्ना गाउँठाउँको आफ्नो भाषा आफ्नो संस्कृतिको माया माने मैले गीत लेखी पठाएको छु, वाचन गरिदिया भनेर भनेका छन्। अवश्य पनि टंकजी हामी कि सधैँ माया गर्दछौ, हाम्रा नियमित साथी पनि हुन्थे क्या। आफू जहाँ भए पनि आफ्ना गाउँठाउँको आफ्ना देशको आफ्ना स्वदेशको आफ्नो भाषा आफ्नो संस्कृतिको माया माने हामी कि सधैँ देउडा गीत लेखी पठाउँदा छन्, खुसी लाग्दो छ। अब उनका गीत यस्ता रहेका छन्। दुखी छन् अछामी जनता गरीब जनता सारा, दुखी छन् अछामी जनता गरीब जनता सारा, जति नेता भयापन अझ उसै पारा, जति नेता भयापन अझ उसै पारा, हिमाल कस्तुरी झल्का पाट न मोरका, हिमाल कस्तुरी झल्का पाट न मोरका, रन्का जाँदा कानभित्र देस्तो चोरका, रन्का जाँदा कानभित्र देस्तो चोरका, दुःख मान्दा दाजु भैना म सत्य बोल्याले, दुःख मान्दा दाजु भैना म सत्य बोल्याले, मेरो जिल्ला गरिब भयो तम्ज साई झोल्याले, मेरो जिल्ला गरिब भयो तम्ज साई झोल्याले, सबैको विरोधी मै हुँ मैकी कैको डर छ, सबैको विरोधी मै हुँ मैकी कैको डर छ, 30 वर्षको हिसाब किताब बाले सरकार गर्छ, एकजुट हुँ नेपाली जनता देश बनाउनु पर्छ, कोठा भाडा धनी बस्दा सरकार छैन कर, कोठा भाडा धनी खाँदा सरकार छैन कर, सुकुम्बासी बस्ती भित्र आर्त लाको घर छ, सुकुम्बासी बस्ती भित्र आर्त लाको घर छ, पाटन कस्तुरी बाइग मृग रानी बन, पाटन कस्तुरी बाइग मृग रानी बन, नहर अबका नेता केपी देउबाजन, नहर्या अबका नेता केपी देउबाजन, हाँगो राम्रो सिलङ्गीको रुख राम्रो सानोको, हाँगो राम्रो सिलङ्गीको रुख राम्रो सानोको, देश बनाउँछ बालेन सरकार भन्याको मानन, देश बनाउँछन् बालेन सरकार भन्याको मानन, हुकुमवासी बस्ती खाली घरै धुलो धुलो, हुकुमवासी बस्ती खाली घरै धुलो धुलो, कोही सम्पत्ति हुने छैन कानून भन्दा ठुलो, कोही सम्पत्ति हुने छैन कानून भन्दा ठुलो। यिनै गीत मार्फत पहिली त तमीलाई देख्या, त्यहाँपछि सामुदायिक रेडियो टीकापुर एफएम सुनिखेन बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, र मेरा घर देश परदेशका दाजु भाइनालाई पनि झिक्कै झिक्कै माया छ, फेरि पनि अर्का आइतबार भेटुली हा भनेर भनेका छन्। झिक्कै झिक्कै धन्यवाद छ देउडा पारखी टंक महर्जी, आगामी दिनमा पनि यसै यसै देउडा गीत आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाज आफ्नै चालचलनका जगेर्ना गर्ने कार्यक्रम देउडा चौतारीमा गीत लेखी पठाउन जनभुल्या।
यसै गरी अर्का साथीले लेखि पठाएका छन्। सर्वप्रथम कार्यक्रम सञ्चालिका ज्यू, रेडियो टिकापुरका मौकबिला प्राविधिक ज्यू र मेरा सम्पूर्ण साथीहरूमा नमस्कार। म नियमित श्रोता चन्द्र कुमार चन्द्रमा बुढाकोट लुइयाटा अछाम घर भई आज भोलि धनगढ़ी बाटी बुढाकोटवासी आफन्तजन मेरो घर परिवार सम्पूर्ण अछामवासीको सम्झना गर्दै कार्यक्रम सुन्दै आज पनि मैले देउडा गीत लेखी पठाएको छु। पढिदिए हात भन्ने भनेका छन्। अवश्य पनि अब नपढ्ने त कुरै भएन चन्द्रजी, हामीलाई छिक्कै माया गरिदिएका स्वदेशवाटी भए पनि विदेशवाटी भए पनि हामी सधैँ देउडा गीत लेखी पठाउँदा छौ, कार्यक्रम सम्झिँदा छौ, हामी खुबै खुसी लाग्दो छ। तमी यति झिक्कै माया गर्दा छौ र हामी तम्रा माझनी छु क्या, यदि तमीले नै माया गरेनौ, तमीले नै आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो देउडा गीत संगीतलाई माया गरेनौ, तमी हामीले गरेनौ भने कसले गरिदिने हो क्या। त्यही भएर तमी हामी सबै मिलिकन आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजको हामीले जगिन्ना गर्नु पर्दो छ। हामीले गरिराखेको हाम्रा पछिका आउने युवा पिढीले गर्ने हुन्थ्यो क्या, यदि हामीले नै बोल्न छाड्यौं, हामीले नै बोल्न गाउन छाड्यौं, हामीले नै आफ्नो संस्कृति आफ्नो रीतिरिवाजलाई बिर्स्यौं भने पछि कसले सम्झिदिने हो क्या। त्यही भएर तमी सबै सबै साथीकन गली गली छ, तमी हामी सबै मिलिकन आफ्नो भाषा आफ्नो संस्कृति आफ्ना देउडा गीत संगीतको जगेर्नाहरू। अब उनका गीत रहेका छन्, समय बलवान रहेछ कोही सक्दैन जिती, समय बलवान रहेछ कोही सक्दैन जिती, नराम्रो समय आउँछ आफै जान्छ बिन्ती, नराम्रो समय आउँछ आफै जान्छ बिन्ती, हृदय दुखेको पीडा आफै जानिदो छ, हृदय दुखेको पीडा आफै जानिदो छ, घाम लागेको दिन मधुरो किन मानिदो छ, घाम लागेको दिन मधुरो किन मानिदो छ, कतिसम्म दुखी हुनु हौसला जागिजा, कतिसम्म दुखी हुनु हौसला जागिजा, फाटिजा दुःखका बादल मुटु घाम लागिजा, फाटिजा दुःखका बादल मुटु घाम लागिजा। यिनै गीत मार्फत मलाई चन्द्र कुवर चन्द्रमा भनिखेन राउने नराउने सबै सबै साथीलाई मुटुभरिको माया छ र सामुदायिक रेडियो टिकापुर एफएम सुनिकन बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया सम्झना गर्दै फेरि पनि अर्का आइतबार भेटुलिहा भनिन्छ भनेका छन्। तमिकन झिक्कै झिक्कै धन्यवाद छ चन्द्र कुवर चन्द्रमाजी, आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन झनबुल्ले। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि तमरा माझमी आउँदा छौ हामी तमीसँग यसै दुःख सुखका कुराकानी गर्दा छौ, आफ्नै भाषा आफ्नै संस्कृतिका कुराकानी गर्दा छौ। तमी हामीलाई www.samudayikradiotikapureFM.org मार्फत देश विदेश पनि सुन्न सक्ने हो। दिउँसो पखको समय छ, अब कोही साथी भने घरै बसेका होला, कोही साथी भने गाउँ घरतिर देखा बनपाख पनि गएका होला, बाख्रा गोरु पनि चराउन गएका होला, घाम छ गर्मी छ देखे आफ्नो नाप स्वास्थ्यको पनि ख्याल गरे, नाप काम गर्ने बेला नाप सेलथी पनि बसिरहे, किनभने अब झिक्कै काम गरेपछि पनि यसो घामडो बिरामी पढिदो छ देखे, त्यही भएर आफ्नो स्वास्थ्यको पनि ख्याल गरे। झिक्कै साथी भन्दा छन् सुन्ना छु हामी कार्यक्रम देउडा चौतारी मन पर्दो छ, तम्रो बोल्याको तमले गाएको खुबै मन पर्दो छ, हामी कि यसरी सधैँभरि कार्यक्रम चलाइराख्या भन्दा छन् तमी, हामी कि यसरी सुझाव सल्लाह दिँदा छौ र पत देखे हामी तम्रा माझमी अगाडि छौ, हामी कि पनि गाउने मन लाग्दो बोल्ने मन लाग्दो कार्यक्रम चलाउने मन लाग्दो छ क्या तमी साथी, हामीलाई साथ दिदारे फेरि पनि तम्रा माझमी यो खुबै राम्रो देउडा गीत राख्थ्यौं, त्यहाँपछि भने हामी आउनेौ तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुन्नाइरहे र सुनेका छौ भनेपछि तमी आफ्ना आवाजबाट गीत गाउन चाहन्छौ र साथीभाइ गीत सम्झन चाहन्छौ भनेपछि 091-561-255 लाई नमी फोन पनि गर्न सक्ने हो र सामुदायिक रेडियो टिकापुर एफएम पनि सुन्नै रह्या हा।

हजुर, यो खुबै राम्रो देउडा गीत तमरामा आज मिराखेपछि अझ पनि तमीकी झिक्कै झिक्कै स्वागत छ। पहिला तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हामी कि www.samudayikradiotikapurfm.org मार्फत देश विदेश पनि सुन्न सक्ने हो। झिकै साथी भन्दा छन् कार्यक्रम सुन्दा छु खुबै खुशी लाग्दो छ। भाग्यजी भन्दा छन् फेरि भन तमीले लेखी पठाएका तिनै देउडा गीत वाचन गर्ने पालो भएको छ। झिकै साथी बसेका पनि होला दे क्या पुरी खेल्न। फेरि भन तमीले लेखी पठाएका देउडा गीत पढ्ने पालो भएको छ। हेलो दिदी नमस्ते, जदौ गरे हा, मेरो नाम खकेन्द्र कडायत, साथे बगर नगरपालिका 12 खप्तड़ माथि तुका घर भई आज भोलि बिरानो शहर भारत छु भनेका छन्। मैले केटाकेटीका गीत खुबै राम्रा देउडा गीत लेखी पठाएको छु, वाचन गरिदिए हा भनेका छन्। अवश्य पनि खुबै राम्रा देउडा गीत केटाकेटीका बारेमा उनीले लेखी पठाएका छन्। अब पढ्ने पालो भएको छ। अब पहिले केटी भन्ने मैले क्या दुःखले लेखेका देउडा जन गरे हाँसो, दुःखले लेखेका देउडा जन गरे हाँसो, साईका लागि मर्छु अब ल्याचुन्नीको पासो, साईका लागि मर्छु अब ल्याचुन्नीको पासो। अब केटा भन्ना भए मनमा पीड़ा भए पनि मुख आउँदो हाँसो, मनमा पीड़ा भए पनि मुख आउँदो हाँसो, दुई दिनको जिन्दगी सुवा जन लाया पासो, दुई दिनको जिन्दगी सुवा जन लाया पासो। अब केटी भन्ने भएन कैका लागि देवीलाई पूजु पूर्णिमाका जुनका, कैका लागि देवी पूजु पूर्णिमाका जुनका, आफ्नो भन्दो कोही आछिन दुःख छन् कुनिका, आफ्नो भन्दो कोही आछिन दुःख छन् कुनिका। त्यसै गरी केटा भन्दा भए सालघाडी सल्लीका सिउता भयौँदा झड्या हुन, सालघाडी सल्लीका सिउता भयौँदा झड्या हुन, बाली वैंस बिचारीलाई क्या दुःख पड्या हुन, बाली वैंस बिचारीलाई क्या दुःख पड्या हुन। त्यसै गरी केटी भन्ने भएन रात निन्नाई दिन भोक्नाई काम गति तर्फनो, रात निन्नाई दिन भोक्नाई काम गति तर्फनो, मेरा जसो कैकी होला जिन्दगी खेल्नु, मेरा जसो कैकी होला जिन्दगी खेल्नु। त्यसै गरी केटा भन्न भए हातमा छ सिसाको चुडी ओठमा बढ्यो हाँसो, हातमा छ सिसाको चुडी ओठमा बढ्यो हाँसो, भोलि म आउँदैछु घर नला सुवा पासो, भोलि म आउँदैछु सुवा घर नला पासो। यसै गीत मार्फत सम्झनु पर्दा पहिला त तमिकी त्यहाँपछि सामुदायिक रेडियो टिकापुर एफएमका मौकविलाकी त्यहाँपछि मलाई चिन्ने नचिन्ने स्वदेश विदेशका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ। फेरि अर्खाबाई आइतबार भेटुली हा भनेका छन् तमिकन झिक्कै झिक्कै धन्यवाद छ। आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्या। त्यसै गरी हाम्रा अर्का साथीले लेखी पठाएका छन् हेलो दिदी नमस्ते, मेरो घर अछाम जिल्ला मेल्लेख गाउँपालिका साथ नन्देगडा हो, अठाडे हो, मेरो नाम दीर्घ साउद, हाल बिरान मुलुक भारतवाटी, मैले गीत लेखी पठाएको छु वाचन गरिदिए हा भनेर भनेका छन्। अवश्य पनि दीर्घजी हामी खुबै माया गर्दछौ, गीत लेखी पठाउँदा छौ, हरेक हप्ताको आइतबार सम्झिँदा छौ, खुबै खुशी लाग्दो छ। तमी माया गर्दछौ र पदे क्या हामी तमरा माझमी छौ, यदि तमीले हामीलाई माया गराउनु भनेपछि हामी तमी माझमी कसरी आउने हुँदै क्या, त्यही भएर खुबै खुशी लाग्दो। अब उनका गीत यस्ता रहेका छन् सुन्दर नेपाल राम्रो लाग्दो हरिया बनले, सुन्दर नेपाल राम्रो लाग्दो हरिया बनले, सोच्याको भएन कहिल्यै बैरागी मनले, सोच्याको भएन कहिल्यै बैरागी मनले, हिमाल चुल्ली हिउँ पड्याको चाँदी छिटल्कियो, हिमाल चुल्ली हिउँ पड्याको चाँदी छिटल्कियो, मनका जसो नभएर जवान ढल्कियो, मनका जसो नभएर जवान ढल्कियो, अधिकै उराइटो लाग्दो कोइलीले गाएको, अधिकै उराइटो लाग्दो कोइलीले गाएको, उति मात्रै पाइने रहेछ भाग्यमा आएको, उति मात्रै पाइने रहेछ भाग्यमा आएको। पक्कै पनि दीर्घजी आफ्नो भाग्यमा जति छ ज्या लेखेको छ त्यो हामीले भोग्नै पर्ने हुन्छ, त्यति हो धे क्या, हामीले नदेखेको हुन्छ नसुनेको हुन्छ, आफ्नो भाग्यमा ज्या छ जसो छ त्यो हामीले भोग्नै पर्ने हुन्छ। खुबै राम्रा देउडा गीत लेखी पठाए खुसी लाग्दो छ। कहिल्यै दुःखका कहिल्यै सुखका, कहिल्यै हाँसो कहिल्यै आँसु, कहिले आमा कहिले बुवाका, खुबै राम्रा झिक्कै टाढाबाट हामी कि देउडा गीत लेखी पठाउँदा छौ, खुबै खुसी लाग्दो छ।
माया पनि लाग्दो छ। अझ पनि यसै यसै देउडा गीत लेखि पठाउन जनभुल्या तमी साथ्याकन गली गली छ। फेरि अर्का साथीले लेखी पठाएका छन्, नमस्कार बैना, म खेमराज खड्का ठेगाना अछाम जिल्ला साथे बगर नगरपालिका 11 देवीस्थान, म हाल मुम्बईमा छु, कार्यक्रम सुन्दो पनि छु, खुबै खुशी लाग्दो छ। तपाईँले पढ़ाएको देउडा गीत वाचन गरेको म कि झिक्कै झिक्कै निको लाग्दो छ। आज मैले जानी नजानी भए पनि एकै गीत लेखी पठाएको छु, आ वाचन गर्दिए भनेर भनेका छन्। अवश्य पनि खेमराजी, हामी कि सधैँ यसरी माया गरे, सधैँ गीत लेखी पठाए, आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजलाई जगेर्ना गर्न जनभुल्ले हा उनको गीत यसा रहेका छन्। बाजा गुराउँछका दाउरा बले र खरानी, बाजा गुराउँछका दाउरा बले र खरानी, एमेरी मुटुकी टुक्रा ताजै छ परानी, एमेरी मुटुकी टुक्रा ताजै छ परानी। यिनै गीत मार्फत मलाई खेमराज खड्का भनिकन राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, सम्झना छ, र सामुदायिक रेडियो टिकापुर एफएमका मौकबिलालाई पनि झिक्कै झिक्कै माया छ। फेरि पनि अर्का आइतबार झिक्कै गीत लेखी पठाउला हा, अहिलेलाई छुट्टी भाइ जाँदा भ्यौ नमस्कार भनेर भनेका छन्। तमिकन झिक्कै झिक्कै धन्यवाद छ खेमराजी, आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्या। अहिले तपाईँ सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेघार्ज राटी, हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने कार्यक्रम हो देउडा चौतारी, आफ्नै देउडा संस्कृतिसँग जोडिएको, आफ्नै भाषासँग जोडिएको, आफ्नै रीतिरिवाजसँग जोडिएको यो हो कार्यक्रम देउडा चौतारी। फेरि पनि तम्रा माझमी अर्को गीत राख्ने पालो भएको छ, त्यहाँपछि भने हामी तपाईँले लेखी पठाएका तिनै देउडा गीत वाचन गर्न आउने हौ। तपाईँ भन्या सामुदायिक रेडियो टिकापुर एफएम सुन्नै रह्या।

हजुर, यो खुबै राम्रो देउडा गीत तम्रामा आज मि राख्यौं। अझ पनि तमीकी झिक्कै झिक्कै स्वागत छ। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने कार्यक्रम देउडा चौतारी। यही कार्यक्रममा आफ्नै गाउँघर बोलिने भाषा आफ्नै लेख लगाउने गीत गाउँदा सुनेका दिउँसो पखको समय छ। झिक्कै साथी सुनेका पनि होला। आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो रीतिरिवाज, आफ्नो चालचलनका कुराकानी गर्ने कार्यक्रम सुनिखेन बसेका होला, आनन्द पनि लागेको होला। देखि दिउँसो पखको समय छ, कहीँ अमन पनि लाग्दो छ। यसा यसा देउडा गीत सुनेपछि मन पनि अमनसम्म कहाँ जाँदो छ देखि, खुबै खुसी लाग्दो छ। झिकै साथी माया गर्दा छन्। फेरि पनि हाम्रा अर्का साथीले फेसबुकमा लेखी पठाएका छन्, उनले पनि लेखेका छन्। हेलो दिदी नमस्कार, क्या छ तम्रा सामुदायिक रेडियो टिकापुर एफएमका मौकबल आको म साफे बगर नगरपालिका 10 घुगुरकोट, हाल अहिले म सुरतमा छु, गुजरातमा छु। मेरो नाम कमल प्रसाद जोशी हो। मैले जानी नजानी भए पनि गीत लेखेको छु, तमिकन सम्झेको छु, मेरा गीत राम्ररी पढिदिए हा भनेर भनेका छन्। अवश्य पनि यदि खुबै झिक्कै माया गरी झिक्कै टाढाबाटी आफ्ना गाउँठाउँको माया मानी आफ्नो भाषा आफ्नो संस्कृति

काला लेख माइका गात पानी का मूल फुट्या, काला लेख माइका गात पानी का मूल फुट्या, साथी संगी आफन्तजन कहाँ छुट्या, साथी संगी आफन्तजन कहाँ छुट्या, सजै हण्डो कर नाली फाला हल्लो फेरी, सजै हण्डो कर नाली फाला हल्लो फेरी, छुट्या काती साथी संगी भेट लागी फेरी, छुट्या काती साथी संगी भेटो लागी फेरी। यिनै गीत मार्फत मलाई कमल प्रसाद जोशी भनिहेन, राउन्या नराउन्या सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, मुटुभरिको सम्झना छ, फेरि पनि अर्थाबार यसै यसै देउडा गीत लेखी पठाउने छु, हा भला भोलि आजलाई छुट्टी जाउँ भनेर भनेका छन्। तमिकन झिक्कै झिक्कै धन्यवाद छ कमलजी, आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जन भुल्या। त्यसै गरी हाम्रा अर्का साथीले लेखी पठाएका छन्, नमस्कार सञ्चालिका ज्यू, क्या छ निकी छौ कि तम्रा सामुदायिक रेडियो टिकापुर एफएमका मौको बिलाको क्या छ, हामी कार्यक्रम सुन्दैछौ, मेरो घर अछाम साफे बगर नगरपालिका 10 भुकुरपुर बाटियो, मैले लेखी पठाएको छु, मेरो नाम लक्ष्मी भट्ट हो, मैले जानी नजानी भए पनि एकै दुम्मै देउडा गीत लेखी पठाएको छु, वाचन गर्थी हा भनेर भनेका छन्। अवश्य पनि कार्यक्रम देउडा चौतारीलाई मन पराई गीत लेखी पठाउँदा छ, आफ्नो भाषा आफ्नो संस्कृतिको माया मानि गीत लेखी पठाउँदा छ, खुबै खुसी लाग्दो छ, तमी यसरी माया गर्दा छ र पो हामी अगाडि छौँ क्या, फेरि पनि उनका गीत पढ्ने पालो भएको छ। सान्तोला सुन्थैल्या बन गाई चर्न जान्छ कि, सान्तोला सुन्थैल्या बन गाई चर्न जान्छ कि, कहिल्यै काहीँ मेरो पन सम्झना आउँछ कि, कहिल्यै काहीँ मेरो पन सम्झना आउँछ कि, लामा तोला सिल्याहारा रबा सेरो फेरो, लामा तोला सिल्याहारा रबा सेरो फेरो, बाँचुन्जेल भेट होइजाऊ बाज तेरो मेरो, बाँचुन जेल भेट होइजाऊ बाज तेरो मेरो। यिनै गीत मार्फत मलाई लक्ष्मी भट्ट भनिकन राउन्या नराउन्या सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, मुटुभरिको सम्झना छ, स्वदेश विदेश बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, र पछिल्ला आइतबार फेरि पनि भेटुलिया, आजलाई छुट्टी जाउँ नमस्कार भनेर भनेका छन्। तमिकन झिक्कै झिक्कै धन्यवाद छ लक्ष्मी भट्टजी, आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जन भुल्या। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेघाजबाटी, हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने कार्यक्रम हो देउडा चौतारी। यही कार्यक्रमले देख्या आफ्नै गाउँघर बोलिने भाषा, आफ्नै लेखौ लगाउने गीत, आफ्नै संस्कृति, आफ्नै रीतिरिवाजसँग जोडिएका कुराकानी गर्दछौ। आज भने क्या गर्ने देख्या, अब 3:43 भइगयो, तमीसँग कुराकानी तमीले लेखी पठाएका तिनै देउडा गीत पढ्ने मन हुँदाहुँदै कार्यक्रमको समय सकिग हो भाग्यजी भनी हाम्रा पल्तिर बाटीका साथीहरूले हात हल्लाइसकेका छन्। केही छैन, आज जाँदछौ देख्या, पछिल्ला आइतबार आउँदछौ, तमी झिक्कै माया गर्दछौ, झिक्कै टाढा बाटी हामी कि देउडा गीत लेखी पठाउँदा छौ, आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजलाई जगेर्ना गर्ने कार्यक्रम देउडा चौतारीमी झिक्कै टाढा बाटी गीत लेखी पठाउँदा छौ, तमीकन झिक्कै झिक्कै धन्यवाद छ। यतिखेरसम्म सुनिकन साथ दिया तमी सबै सबै साथीलाई झिक्कै झिक्कै धन्यवाद नाछु, विशेष गरी www.samudayikradio.tikapurfm.org मार्फत देश विदेश सुनिकन साथ दिया तमी सबै सबै साथीलाई झिक्कै झिक्कै धन्यवाद नाछु, आशा छ पछिल्ला आइतबार पनि तमीसँग आउनेऊ, यसै यसै देउडा गीत लेखेर आउनेऊ। अहिलेसम्म सुनिकन साथ दिया फोन तमी सबै सबै साथीलाई झिक्कै झिक्कै धन्यवाद दाछु, विशेष गरेर त मेरो आवाज तम्रा घर घरका रेडियो सेट हात हातका मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्ने हाम्रा प्राविधिक मित्र भन्दा भन्दै कोही साथी आया भाग्यजी, लास्ट जाने जाने बेला कोही साथी आएका छन् भनेर भनेका छन्। को साथी आएका छन् हाम्रा, उनलाई म स्वागत गर्दै हजुर नमस्कार। हजुर नमस्कार नमस्कार, कहाँबाटी को बोल्ला छ? डोटी बाटी, डोटी बाटी को नाम भने, नाम क्या भने? डोटीको बडी केदार बाटी, तम्रो नाउँ ठ्याक्कै भन्न साथ्यौ नि, गरी सुन्याएको छैन ना, पटावर हुने ठाउँ दिभाइ जा। राम बहादुर रोकाया त होइन काई हो क्या साथ्यौ? ल खुसी लाग्यो राम बहादुर जी, खुसी लाग्यो, अहिले तमी लास्ट कहाँ बाटी आए त पखन अघि आउनु पर्ने रा, बेली 3 बजे सधैँ आइजा भनेको तमी त अहिले लास्ट आयो, अनि क्या छ तम्रो हाल खबर?

0: कार्यक्रम सुने कि नहीं यहाँ अगाड़ी तम्रो त्यो त्यो टिला काट्नु काउँ त फुटाया त हो पर तीन बजेदेखि कार्यक्रम आयो अब कार्यक्रम टाइम पनि भइगयो अब बाइजा भन्ने बेला पर साथी आयो भन्नु भयो हाम्रो पल्तेरबाटीका साथीहरूले त्यही भएर खुसी लाग्यो अनि अब के छ त अनि नास्ता पानी खाइ लाग्यो त कहाँ छौ त अहिले घरै छौ कि बन्द छौ त काफल हो हामी किन पठाएर त है रामजी आउ ल पठाइदियो हाम्रा पर पल्तिरबाटीका साथै जिउडो चुगाउन लागि पठाइदियो भने हुन्छ साथी हुन्छ हुन्छ उसो भए त्यसो भए सबै हरि खबरी निकै छ उसो कहाँ यसो बन्न गएका छौ कि नै त बन्नतिर दैन बनतिर गएपछि त झन् रमाइलो हुँदो आज भोलि त चल्ला बना कु गर्दा हुन्न काफल पाकेका हुन्न खुबै रमाइलो होला क्या
1: रमाइलो त अब तम्मी भाउजू कहिले हाँस्छ नाचिकन अबै सिर्की चिया लेख लिदी कहिले काली बोका दिदी कहिले चुल्लु अब चियाहरू हर चियाहरू त अब म त त्यसै त मेरा लागि त
0: पठाइदैन राम बहादुरजी क्या गर्नु त देख्या जसो भए पनि चित्त ठुक्लाउनु पर्यो अब दुःख सुख भन्ने जिन्दगीमा यसै हो देख्या जसो जे भए पनि जसो भगवान बान्ने दियो उसै सहनु पर्दो छ जसो जे भए पनि दुःख पनि छैन सुख पनि छैन भन्नु पर्दो छ देखे आफूले मन बुझाउनु पर्दो छ बस्नु पर्दो छ दुई दिनको जिन्दगी किन मेरो नाम थाहा छैन कि त ल अब पछिल्लो आइतबार पनि सुरुदेखि तीन बजेदेखि ठ्याक्कै आउँदछ तीन बजेदेखि ठ्याक्कै सुन्नु अछि शनिबार त सुनेका होला न कार्यक्रम हो त्यही नाम हो त मेरो भाग्य कुवर ल साथी आज कुराकानी पनि भयो खुबै खुसी लाग्यो अब क्या छ त कोसेली अछि नान नानु नै ठुलै पारी तपाईँ कोसेली फुका हो हामी यहाँ आतुर छौँ ल ल हुन्छ सुरु गर

0: कसैदैन अगाडि साइकना पुलिस पछाडि दौडा पछाडि दौडा अगाडि साइकना पुलिस पछाडि दौडा जित्ने जाबला क्या भाग्यले बनाइदियो त्यतिने
1: भात खाने तिर्खा रहिगयो रहिगयो सौराई पना लागेकी छ भेट पना भइगयो धिका साथी खुबै खुसी लाग्यो खुबै राम्रा आवाजबाटी खुबै राम्रो थाली भएका गीत गाए तमके झिक्कै झिक्कै धन्यवाद नाछु रामजी आगामी दिनमा पनि पछिल्लो आइतबार नभुल्ले हा 3 बजे ठ्याक्कै आइजाए
0: आमा म त 28 महिना मूल्य पढ्यो भने क्या मेरो घर 7 महिना मूल्य पढ्यो उसले आमा दिदी भनेर कहाँ पनि भनिदिएको होला मेरो घर अछामका रामा रसुन हो त्यो आमा दिदी अघि भन्यो कहिले कहिले याद आउँदो कटै हुँदैन मेरी आमा यसै त हुन् नि भन्दो याद आउँदो कहिले कहिले जाने मन लागि जाने भेट्या तपाईँ
1: कटै हुँदैन क्या गर्नु रामजी यस्तै हो अब मै कि भयो जान सोचे सबै के हो भन्ने सोधे क्या त्यसो केही नमाने अब ठिकै छ जसो जे भए पनि देख्या खुसी हुनु पर्दो छ मनलाई सुखी राख्नु पर्दो छ दुःख सुख भन्ने जिन्दगीमा यसै हो देख्या कार्यक्रम नि आया खुबै खुसी लाग्यो खुबै निका कुराकानी भया गाउँघरका कुराकानी भया खुबै राम्रा रमाइला कुराकानी भया पछिल्लो आइतबार पनि आउन जान भुल्ले आजले हामीले छुट्नु पर्ने हुन्छ अब समय पनि सकि गयो देख्या आजलाई छुट्नु पर्ने हुन्छ छुट्नुभन्दा पहिला साथीभाइकी सम्झन सक्ने हो
0: मेरी बहिनी सञ्जाली तमुगन सम्झिँदो
1: हजुर हजुर झिक्कै झिक्कै तमिकी भन्न आया छ
0: प्रबन्धन भाउजन सम्झिँदो त्यहाँभन्दा पछाडि तमी बजुर यहाँदेखि बसेछ दुईजना काँडा ल्याइकन चकाएर बुढा पिरै पिरो खुर्सानी हाले बुढा जिरो हालेर मुखै डर भन्दा त्यहीकन सम्झिँदो
1: हजुर हजुर
0: त्यहाँबाट यहाँ पढाउँदा मेरा एक साडुले साली र साडु आए सुते चिन्गन भने सम्झिँदो भन्दा पछाडि मेरा बुढा जन सम्झिँदो त्यहाँभन्दा पछाडि त्यहाँ दुर्गौली बसे मेरा मामा जेठा मामा माइज्यो अनित गोप्ता बसे मेरा मामा माइज्यो सबैजना तमुगन टिजापुर बस्ने मेरा छोराहरू सब जयजना मुकन ज्योतिष बाबु भनी चिन्न नचिन्ने सबैजना चिनाउँदो सुनाउँदो बहिनी अहिलेलाई छुट्टी त व्यवस्था
1: हजुर छुट्टी जाउँ नमस्कार पछिल्लो आइतबार आउन जनभुल्ले रामजी हा छुट्टी जाउँ नमस्कार हजुर नमस्कार नमस्कार अहिले भने डोटी बदी केदारबाटी हो भन्ने भन्दा चाहिँ हाम्रा साथी आया राम बहादुरजी खुबै राम्रो ठाडी भाका गाए खुबै खुसी लाग्यो तमी साथी यसरी माया गर्दा छौ र पदे क्या हामी तम्रामा आजमी छौ काफल पाकेका छन् क्या गर्ने यसै छ गाउँघरको हालखबर भन्ने भन्दा चाहिँ खुबै रहडी मान्छे खुबै राम्रा गीत गाया खुबै राम्रो ठाडी भाका गाया साथीभाइकी सम्झी गया तमकी झिक्कै झिक्कै धन्यवाद दिन्छु रामजी आगामी दिनमा पनि आउन जनभुल्ले हा तमीकन गली गली छ तमी बाहेक तम्रा गाउँघरका सबै सबै साथीलाई पनि भन्या कार्यक्रम देउडा चौतारी आउँदो छ आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको कार्यक्रम आउँदो छ सुन्न जनभुल्ले फोन गर्न जनभुल्ले भनिकन सबै सबै साथीकी गुनासो गरे हा आज भन्या क्या गर्ने तमीले लेखी पठाएका तिनै देउडा गीत तमीसँग कुराकानी गर्ने मन हुँदा हुँदै कार्यक्रमको समय सकिग भाग्यजी छिटो र भन्ने पत्रबाटीका साथीहरूले हात हल्लाइसकेका छन् अहिलेसम्म सुनिकन साथ दिए फोन गरी साथ दिए तमी सबै सबै साथीलाई झिक्कै झिक्कै धन्यवाद दिन्छु पछिल्लो आइतबार अझ पनि तम्रै आवाजबाटी तिनै देउडा गीत सुन्न तमीले लेखी पठाएका तिनै देउडा गीत वाचन गर्न हामी आउनेछु भन्दै गीत लेखी पठाया फेसबुक कमेन्टमा तमी सबै सबै साथीलाई झिक्कै झिक्कै धन्यवाद नाछु पछिल्लो आइतबार तम्रामा जमी तिनै देउडा गीत लेखेर आउनेछु भन्दै आजका यही कार्यक्रम देउडा चौतारीका बसैबाटी म भाग्य कुँवर पनि छुट्टी भाइ जाँदो भ्या नमस्कार तमी सबै सबै साथीकन झिक्कै झिक्कै भलाभली छ।

0: नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना। सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ विद्यालय भर्ना अभियान 2083 शुरू भइसकेको छ। सबै अभिभावकहरूले आफूलाई पाएक पर्ने नजिकको विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न हुन अनुरोध गरिन्छ। अध्यक्ष टोप बहादुर केसी, नारायणपुर सामुदायिक सिकाई केन्द्र तथा अध्यक्ष मणिराम ढुंगाना, भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्ती।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ एसी, फ्रिज, मोबाइल, कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ। याद राख्नुहोला है, टिभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ। इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ। समयमा सम्पर्क गरी मौकाको उठाउनु होला। चार चौतारी इलेक्ट्रिकल्स, टिकापुर एक चार चौतारी, संचालक कांशीराम चपाई, फोन नम्बर 9848443311। कृषिमा सहकार्य गरौ, कृषि उत्पादन बढाऊ। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शिर सदस्य, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष मंगल डंगौरा थारू, व्यवस्थापक मुना घरती मगर, धनसिंहपुर कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर 8, धनसिंहपुर, कैलाली।
2: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल,
2: टिकापुर, कैलाली।
5: सम्पर्क मोबाइल नम्बर 9870106072। स्वास्थ्यका लागि पानी।
6: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक, आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: अर्जुन वाच सेन्टर, बलभद्र चौक, टिकापुर, कैलाली।
1: नयाँ वर्ष 2083 सालके पावन अवसरमे सबको ग्राहक, व्यापारी, शुभचिन्तक, दाडु भैया, दिदी बहिनी हुक्रानमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगति के हार्दिक मंगलमय शुभकामना व्यक्त करती।
8: हमारे यहाँ थारू पहिरन के लहंगा, चोलिया, धोती, सिलाई कना के संगे रेडीमेड भी उपलब्ध कराया जाए और कुर्ता सुरुवाल, फैशन डिजाइन के कपड़ा सिलेना और सिलाई कटाई के तालीम फे करा जाए। एक तो सेवा करना मौका जरूर देवी।
1: अभी फैशन बुटीक, सामुदायिक पुस्तकालय भवन, टिकापुर, कैलाली। संचालक प्रतीक्षा चौधरी, फोन नम्बर 9868707825।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हौ तलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठक्रोला रोड टिकापुर कैलाली
5: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
6: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
5: भर्ना कार्यक्रम
6: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट
5: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू
6: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको
5: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने
6: एकै परिवारका 3 एकजनालाई निशुल्क छात्रवृत्ति दिइने
5: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बालबालिकाको सुरक्षाको निश्चितता भएको
6: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने
5: नेपाल सरकारको नीति अनुसार जेहेन्दार दलित जनजाति महिला अपाङ्ग अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने अंग्रेजी मिडियममा पढाइ हुने पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको
6: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको
5: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको
6: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने
5: स्काउट प्रशिक्षणको व्यवस्था भएको
6: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको
5: बाल मैत्री शैक्षिक वातावरण भएको
6: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
5: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको
6: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली
5: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911
7: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं
8: यो ओसीएमसी भनेको के आयो फेरि
9: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
8: ओसीएमसीले के सहयोग गर्छ त
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
10: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 98-584-89-213 इमेल ocmcticapur@gmail.com
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गिस होस्टेल परिवार, टिकापुर, कैलाली।
1: नरेश सर, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
2: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
1: भाउजू, कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
3: यहाँ कुर्कुचानेर टोकेको हो नानी। उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ, कति बेरमा पो आइपुग्ने हो?
1: नआतिनुहोस् है भाउजू, हामी छौ, तपाईँलाई केही हुँदैन। बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेश चाहिँ एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
2: यति बेला त खालि कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
1: हो हो, तपाईँले ठिक भन्नुभयो। चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
4: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
8: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
9: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
7: डेलिभरीका लागि
9: ड्रिंकिङ वाटर एक्वा शीतल,
7: टिकापुर, कैलाली।
10: सम्पर्क मोबाइल नम्बर 9807106772।
11: स्वास्थ्यका लागि पानी।
12: बाबु, ए बाबु, काल मनिष मेडिकल में जाइस तो?
13: मैं नहीं जाइ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छु।
12: उहे मारे तो तू ही वहाँ पठाई दो। यहाँ हेर, ये पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए।
13: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहू तब तू मैं अब भी जाए।
14: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा।
15: मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रप, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खटिरा ओ यौन दुर्बलता उपचार होती रहल बा।
14: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 9860071024 ओ 9846774417।
16: घरेको भए हैन, गरिहाल्नुस् ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
11: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
16: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
11: शिखर इन्सुरेन्सको सहकार्यमा
16: अस्पताल खर्च सहाराले गर्छ।
11: ई सेवा सबै सधैँ सँगै।
17: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
18: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
17: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
18: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
17: जहाँ पाइन्छ
18: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
17: आधुनिक तथा प्रविधि मैत्री शिक्षा प्रणाली,
18: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
17: सुरक्षित स्वच्छ र बाल मैत्री वातावरण, मन्टेसरीमा एसीको व्यवस्था भएको।
18: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
17: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
18: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
17: सम्पर्क नम्बर 98484-33-677।
19: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
20: मैले चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
19: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
20: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
21: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
22: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
23: के तपाईलाई थाहा छ,
24: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
23: हो र?
24: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
23: अनि
24: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
23: के छ त विकल्प?
24: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
23: विस्तारै गर्दा हुँदैन?
24: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
23: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
24: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: कर्णाली मावि टिकापुरमा भर्ना खुलेको सूचना।
1: नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षा प्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कर्णाली मावि टिकापुरमा शैक्षिक सत्र 2083का लागि कक्षा 1 देखि कक्षा 9 सम्म अंग्रेजी तथा कक्षा 6 देखि 9 सम्म नेपाली माध्यममा सिमिट सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: कर्णाली मावि टिकापुरका विशेषताहरू:
0: बाल विकासदेखि कक्षा 8 सम्म अंग्रेजी र नेपाली माध्यममा पूर्ण रूपमा निशुल्क अध्यापन गराइने,
1: कक्षा 9 देखि 12 सम्म नेपाली र अंग्रेजी माध्यममा पढाइ हुने र सिभिल इन्जिनियरिङ विषयमा पनि अध्यापन भइरहेको,
0: कक्षा नर्सरीमा भर्ना हुन आउने बाल बालिकालाई निशुल्क पोसाकको व्यवस्था भएको,
1: यस क्षेत्रकै एकमात्र प्राविधिक तथा साधारण शिक्षा प्रदान गर्ने संघीय नमूना विद्यालय,
0: योग्य दक्ष अनुभवी तथा तालिम प्राप्त शिक्षक शिक्षिका द्वारा स्वच्छ शान्त बालमैत्री वातावरणमा पठन पाठन गराइने,
1: कक्षा कोठा खेल मैदान स्वच्छ खाने पानी लगायतका पर्याप्त भौतिक पूर्वाधार भएको,
0: निरन्तर रूपमा शिक्षण क्रियाकलाप सँगै अतिरिक्त क्रियाकलाप गराइने,
1: कक्षा 1 देखि 5 सम्मका विद्यार्थीहरूका लागि स्कूल बसको व्यवस्था भएको,
0: अंग्रेजी गणित विज्ञान जस्ता मुख्य विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था भएको,
1: इन्टरनेट सहितको आधुनिक कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था भएको,
0: शिक्षण गर्दा प्रोजेक्टर स्मार्ट बोर्ड सीसी क्यामेरा लगायतका प्रविधिको प्रयोग भइरहेको,
1: आधारभूत तहमा सम्पूर्ण दलित छात्र छात्रा अपाङ्ग तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको,
0: नर्सरीदेखि कक्षा 5 सम्म सम्पूर्ण विद्यार्थीहरूलाई प्रतिदिन दिवा खाजाको व्यवस्था भएको,
1: सेनेटरी प्याडको व्यवस्था भएको,
0: विद्यालयको आफ्नै स्कूल बस र सुरक्षा गार्डको समेत व्यवस्था भएको।
1: भर्ना कार्यक्रम 2083 वैशाख 15 गतेदेखि बिहान 10 बजेदेखि 4 बजेसम्म, कक्षा सञ्चालन 2083 वैशाख 21 गतेबाट।
2: सबै बालबालिकाको विद्यालयमा सहभागिता, स्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता।
0: कर्णाली मावि टिकापुर कैलाली। थप जानकारीका लागि फोन नम्बर 091-561-411 र 98-584-24-167।
3: शरीरमा रातो वा फुस्रो छुँदा थाहा नहुने, स्पर्श शक्ति हराएको र नचिलाउने दाग देखा परेमा, हात खुट्टा झमझम गर्नु तथा स्नायुहरू सुन्निएर पीड़ा भएमा कुष्ठरोग हुन सक्छ।
4: कुष्ठरोग महिला वा पुरुष जो कोहीलाई पनि लाग्न सक्छ। कुष्ठरोगको शंका लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गर्नुहोस्।
3: महिलाहरू अस्पतालसम्म आउन र स्वास्थ्य परीक्षण गराउनको लागि आफ्नै घरको पुरुषहरूले मद्दत गर्नुहोस्।
4: कुष्ठरोग मुक्त समाज निर्माणको लागि साइनिङ अस्पताल INF नेपाल बाँकेद्वारा जनहितमा जारी सन्देश।

0: सुल्तानपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण विभाग तथा सरकारवाला ज्यूहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
1: आइगई क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
2: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
2: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हरे।
3: ए सन्तेकी आमा, तर कान्छा खालाको बिहाको न्युता आएको छ, कसो हो त जाने विचार छ कि नै त?
4: आफ्ना कान्छा भाइको बे नगरिकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन भाँची गयो।
3: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
4: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हो त बाई जाउँ।
5: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।
6: एक गतिना हाम्रो सहयोग कैखल डेन्टी बाटी बिहान मोटरसाइकल घुमाकर धर्ने करिना
7: एकजना ब्रह्माना पकड़का बैठी उपचार केन्द्र सम पुगाइबेर ब्रह्मा बेहोश विशेष नाफिला कोर्से पाछा से पकड़का बैठा पर्था का
8: ब्रह्माना अगर हुना कही का मैं पकड़का बैठा टू सुनील जी अपना देशिन मोटरसाइकिल स्वयं सेवक हुईलक कारण सर्पडंसक ब्रह्मान उपचार केन्द्र लैजिना सजिलो हुई बा
7: एम्बुलेंस और चार पहिया सवारी से मोटरसाइकिल जो सब कुछ हमारा सजिला पादी था कतना ठावट मई असक मोटरसाइकिल स्वयं सेवक उपलब्ध बाट सजिला से वो झट्ट पाजिला से ब्रह्मान चार पहिया का सवारी साधन में सजिलो हुईना मेर का सुचा का लगभग एंटी भेनम हुईला उपचार केन्द्र में लै जाए पड़ता
6: अपना हुआ जैने करी ना मैं द्वान लगा करके ला दे
7: वहां न कतलक सपा का फोटो खिंचला बाटी कर से उठेनन बिहार फोटो हुईला से सपक चिन्ह सजिलो बैठा उपचार करना से सजिलो बैठा
8: फोटो मोर मोबाइल में बा अब हमारा जा जाए नहीं तो ढील हुई
9: सफर डस डायरल कवश्य उपचार कला मोटरसाइकिल चालक व मोटरसाइकिल स्वयं सेवक से सहयोग ली बिरमे अपना वो मोटरसाइकिल चालक का बीच में सुरक्षित हिना मेर से बैठाई वो लगत एंटीभेनम उपलब्ध होना सर्पदंश उपचार केन्द्र में लै जा रही सप कटल से मोटरसाइकिल चालक बनाई लगत सर्पदंश उपचार केन्द्र पुगाई जीवन रक्षा करी
10: सर्पदंश संबंधी भर पर्द वो सही जानकारी प्राप्त कर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाइक लाख आधिकारिक वेबसाइट www.snakebitenepal.org मा ह्यार सेर्दिथा।
11: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाण्डौ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
12: आरएमई स्कूल टिकापुरमा विद्यार्थी भर्ना खुल्यो।
13: नयाँ वर्ष 2083 सालको पालन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टिकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: आरएमई स्कूल टिकापुर कैलाली, सम्पर्क नम्बर 091-561-250 र 091-560-712।
14: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
15: यो ओसीएमसी भनेको के आयो फेरि?
16: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
15: ओसीएमसीले के सहयोग गर्छ त?
16: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
12: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
1: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
0: जहाँ पाइन्छ
1: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
0: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
1: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
0: सुरक्षित स्वच्छ र बालमैत्री वातावरण, मन्टेसरीमा एसीको व्यवस्था भएको।
1: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
0: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
1: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
0: सम्पर्क नम्बर 98484 33677।

0: फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: के तपाईलाई थाहा छ,
5: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
4: हो र?
5: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
4: के छ त विकल्प?
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
4: विस्तारै गर्दा हुँदैन?
5: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
6: ए, भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
7: ए, त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
8: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
9: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
6: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
10: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98-484-6673 र 98-1468-0204।
12: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
13: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खडक स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि भर्ना खुलेको जानकारी गराइन्छ।
12: खडक स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
13: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
12: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
13: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
12: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
13: अडियो तथा भिडियोको माध्यमबाट सिकाइ व्यवस्था भएको,
12: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
13: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
12: बच्चाहरूको लागि खेलकुद तथा सिकाइ सामग्रीहरूको व्यवस्था भएको,
13: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावक सँग घर पठाउने व्यवस्था भएको,
12: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अङ्ग्रेजी माध्यमबाट सिकाइ कार्य गरिने। प्रधानाध्यापक झनक राज ओझा, खडक स्मृति माध्यमिक विद्यालय, टिकापुर, प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 98-48-43-32-50 र 98-14-55-91-34।
14: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
15: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो डर लाग्छ।
14: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
15: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
14: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
15: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
16: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल शैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल शैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
17: जब जब गर्मी महिना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा हा, कति मिठो, मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दुधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु। अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू। एकचोटि खोजी खोजी खाउँ है।
18: यदि तपाईँ अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग टिकापुर 1 ब्लक नम्बर 13, सम्पर्क नम्बर 98584-89455 र 98673-69622।
17: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम, खोजी खोजी खाऊ, यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।
19: शरीरमा लाल वा फुस्तर छुअबेर ठहानी बिना स्पर्श शक्ति हेरेलको निखुञ्जिना डाग देख पर्लसी हात गरा झमझम गर्ना तथा मास सुहाक बठिना हुलसे कुष्ठरोग हुइसेक्ठा।
20: कुष्ठरोग महिला वा पुरुष जेहेफे लागसेक्ठा। कुष्ठरोगको शंका लगेकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गरी
19: महिला उग्र अस्पताल सम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्ना घर पुरुष उग्र मद्दत गरी।
20: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश।
21: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
22: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
21: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
22: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
21: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
22: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
21: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
22: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
21: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
22: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
21: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
22: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
21: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
22: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: भर्ना खुल्यो।
1: टीकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम
1: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट नयाँ शैक्षिक सत्रको पढाइ शुरू 2083 वैशाख 7 गतेबाट
0: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू
1: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको
0: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने
1: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने
0: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको सुनिश्चितता भएको
1: सीसीटीभी क्यामेरा द्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने
0: नेपाल सरकारको नीति अनुसार जेहेन्दार दलित जनजाति महिला अपाङ्ग अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने अंग्रेजी मिडियममा पढाइ हुने पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको
1: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको
0: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको
1: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कभर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने
0: स्काउट प्रशिक्षणको व्यवस्था भएको
1: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको
0: बाल मैत्री शैक्षिक वातावरण भएको
1: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
0: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको
1: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टीकापुर कैलाली
0: फोन नम्बर 0915602020 र मोबाइल नम्बर 98584223220 र 98678809011।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: आदरणीय अभिभावक शिक्षक कर्मचारी प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गिस होस्टेल परिवार टिकापुर कैलाली।
2: हाम्रो सहयोग कैखल डेन्टीबाटी देन मोटरसाइकल घुमाकर धर्ने करिना
3: ब्रह्माना रसरस मर पार्छ बैठाई को एकजना ब्रह्माना पकड़का बैठी उपचार केन्द्र सम पुगाइबेर ब्रह्म्या बेहोस हुइसेक नापुला कोर्से पार्छ से पकड़ का बैठा पर्था का
4: ब्रह्माना अर्गर हुइना कै के मै पकड़ का बैठा टू सुनील जी अपना देशी मोटरसाइकल स्वयं सेवक हुइलक कारण सर्पदंशक ब्रह्म्यान उपचार केन्द्र लैजिना सजिलो हुइल बा
3: एम्बुलेन्स और चार पहिया सवारी से मोटरसाइकल जो सब कुछ हम सजिला पाजी था कतना ठाउँबाट मै असक मोटरसाइकल स्वयं सेवक उपलब्धबाट सजिला से वो झट्ट पाजिला से ब्रह्म्यान चार पहियाका सवारी साधनमा सजिलो हुइना मेरक सुचाक लगभग एन्टी भेनम भइलक उपचार केन्द्रमा लैजाइ पर्था
2: अपना उम्र दैनी करी ना मैं द्वार लगा के राजे
3: वहां न कतलक सपक फोटो खींचना बाची कर से उठेलन बिहा फोटो खिला से सपक चिन्ह सजिलो बैठा उपचार करना से सजिलो बैठा
4: फोटो मोर मोबाइल में बा अब हमरा जा जाए नहीं तो ढील हुई जी
5: सफर डज दारण कल से उपचार कला मोटरसाइकिल चालक व मोटरसाइकिल स्वयं सेवक से सहयोग ली बिरमे अपना वो मोटरसाइकिल चालक का बीच में सुरक्षित हिना मेर से बैठाई वो लगभग एंटीभेनम उपलब्ध होना सर्पदंश उपचार केन्द्र में लै जाई सप्प कटल से मोटरसाइकिल चालक बनाई लगभग सर्पदंश उपचार केन्द्र पुगाई जीवन रक्षा करी
6: सर्पदंश संबंधी भर पर्द ओ सही जानकारी प्राप्त कर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाई लाख आधिकारिक वेबसाइट www.snakebitenepal.org मा हेर सेर्दिथा
7: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
8: गणेश बाबा इंग्लिश बोर्डिंग स्कूल में भर्ना खुल्यो
9: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
8: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलका विशेषताहरू
9: 4 GPA ल्याउन सफल भएको
8: एसईईमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल
9: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने
8: आफ्नै पूर्वाधारको व्यवस्था भएको
9: साथै खेल मैदानको सुविधा भएको गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल टिकापुर कैलाली प्रधान अध्यापक गजेन्द्र बुढा सम्पर्क नम्बर 9848463601 र 9742390377
8: आई हो बड्डो घर कहिया सिर्जैबो पाछ से शुरू करल मने घर सिर्जा सेकल
10: अरे का करूरी बुढ़िया कठुआ खोजत खोजत परेशान हो गिल बाटू मिलबो मिलबो नी करत का कहीं ना हो का
8: मिस्तरान बर्जन हो का ना घर हेरो ना पटा सुगुर बने लबाट आलमोनियम के मुआ का द्वार लगा का टूफे ओस्ट बनी हो ना वट्र फे पटानी हुई कि गुंगुआ बुरो हो ना कबू कहूँ रा घूम जाए तो था पाए
11: UPVC ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए
10: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरकी उपार, टिकापुर, कैलाली। प्रोप्राइटर मोहन राज भाट। मोबाइल नम्बर 9848543426।
12: कर्णाली मावि टिकापुरमा भर्ना खुलेको सूचना।
13: नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कर्णाली मावि टिकापुरमा शैक्षिक सत्र 2083का लागि कक्षा 1 देखि कक्षा 9 सम्म अंग्रेजी तथा कक्षा 6 देखि 9 सम्म नेपाली माध्यममा सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: कर्णाली मावि टिकापुरका विशेषताहरू:
12: बाल विकासदेखि कक्षा 8 सम्म अंग्रेजी र नेपाली माध्यममा पूर्ण रूपमा निशुल्क अध्यापन गराइने,
13: कक्षा 9 देखि 12 सम्म नेपाली र अंग्रेजी माध्यममा पढाइ हुने र सिभिल इन्जिनियरिङ विषयमा पनि अध्यापन भइरहेको,
12: कक्षा नर्सरीमा भर्ना हुन आउने बालबालिकालाई निशुल्क पोसाकको व्यवस्था भएको,
13: यस क्षेत्रकै एकमात्र प्राविधिक तथा साधारण शिक्षा प्रदान गर्ने संघीय नमूना विद्यालय,
12: योग्य, दक्ष, अनुभवी तथा तालिम प्राप्त शिक्षक शिक्षिका द्वारा स्वच्छ, शान्त, बालमैत्री वातावरणमा पठन पाठन गराइने,
13: कक्षा कोठा, खेल मैदान, स्वच्छ खाने पानी लगायतका पर्याप्त भौतिक पूर्वाधार भएको,
12: निरन्तर रूपमा शिक्षण क्रियाकलाप सँगै अतिरिक्त क्रियाकलाप गराइने,
13: कक्षा 1 देखि 5 सम्मका विद्यार्थीहरूका लागि स्कुल बसको व्यवस्था भएको,
12: अंग्रेजी, गणित, विज्ञान जस्ता मुख्य विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था भएको,
13: इन्टरनेट सहितको आधुनिक कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था भएको,
12: शिक्षण गर्दा प्रोजेक्टर, स्मार्ट बोर्ड, सीसी क्यामेरा लगायतका प्रविधिको प्रयोग भइरहेको,
13: आधारभूत तहमा सम्पूर्ण दलित छात्र छात्रा, अपाङ्ग तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको,
12: नर्सरीदेखि कक्षा 5 सम्म सम्पूर्ण विद्यार्थीहरूलाई प्रत्येक दिन दिवा खाजाको व्यवस्था भएको,
13: सेनेटरी प्याडको व्यवस्था भएको,
12: विद्यालयको आफ्नै स्कुल बस र सुरक्षा गार्डको समेत व्यवस्था भएको।
13: भर्ना कार्यक्रम 2083 वैशाख 15 गतेदेखि बिहान 10 बजेदेखि 4 बजेसम्म, कक्षा सञ्चालन 2083 वैशाख 21 गतेबाट।
14: सबै बालबालिकाको विद्यालयमा सहभागिता, स्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता।
12: कर्णाली मावि टिकापुर कैलाली। थप जानकारीका लागि फोन नम्बर 091551411 र 98584424167।
15: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
6: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
6: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट, सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
5: जहाँ पाइन्छ
6: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
5: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
6: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
5: सुरक्षित, स्वच्छ र बालमैत्री वातावरण,
7: मन्टेसरीमा एसीको व्यवस्था भएको।
6: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
5: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
6: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
5: सम्पर्क नम्बर 98484633677।

0: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो।
0: मल्लिका विद्यापीठका संकल्पहरू:
1: नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाको एकसाथ ज्ञान गराइने,
0: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको,
1: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने,
0: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने,
1: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको,
0: वेद पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 मा 5 जना विद्यार्थीको अलगै व्यवस्था भएको,
1: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद, संस्कृत, दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने,
0: कुनै पनि पढाइ शुल्क नलाग्ने,
1: संस्कृत हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कार र संस्कृति हराए मानवता नष्ट हुन्छ, त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस्। शिक्षा संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
0: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट। सम्पर्कका लागि फोन नम्बर 98484-33226 र 98484-43320।
1: मल्लिका विद्यापीठ गुरुकुल टिकापुर ब्लक नम्बर 2।
2: आई बुढल्ला सुन्टो कि नै वानन्दे भुवाज आगिलिन अब समय एक ठो घर गहना नै हो बनाइना पट्टा।

0: 41208 ओ 98486 39261।
1: खड़क स्मृति माध्यमिक विद्यालय में भर्ना खुल्यो।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। खड़क स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: खड़क स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
2: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
1: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
2: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
1: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अंग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
2: अडियो तथा भिडियोको माध्यमबाट सिकाई व्यवस्था भएको,
1: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
2: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
1: बच्चाहरूको लागि खेलकुद तथा सिकाई सामग्रीहरूको व्यवस्था भएको,
2: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावकसँग घर पठाउने व्यवस्था भएको,
1: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अंग्रेजी माध्यमबाट सिकाई कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खड़क स्मृति माध्यमिक विद्यालय, टीकापुर प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 9848 43 32 50 र 9814 55 91 34।
3: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
6: जेठ 2 गते पहिलो शनिबार
5: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
7: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
6: आउने दिन जेठ 2 गते पहिलो शनिबार
5: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: शैक्षिक सत्र 2083 का लागि हिमालय मावि घियामा भर्ना खुल्यो। नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावकहरूमा हार्दिक मंगलमय शुभकामना सहित शैक्षिक सत्र 2083 का लागि हिमालय मावि घियामा कक्षा बाल विकासदेखि कक्षा 9 सम्म भर्ना खोलेकाले आफ्ना नानी बाबुहरूलाई समयमै भर्ना गर्न हुन सम्पूर्ण अभिभावकहरूमा हार्दिक अनुरोध गरिन्छ। हिमालय मावि घियाका विशेषताहरू: शान्त वातावरण, सृजनात्मक तथा दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने कम्प्युटर ल्याब तथा विज्ञान ल्याबको व्यवस्था भएको प्रधानाध्यापक हिमालय मावि घिया कैलाली।
1: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किङ, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस, टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
0: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678825।
5: कौनो व्यक्ति है, लिंग, लैंगिकता, यौनिकता, सामाजिक भूमिका और शरीर के आधार में करल अन्याय, दमन, दुर्व्यवहार और नियंत्रण लैंगिक हिंसा हो।
6: कोट पेट, धक्का मुक्का, चोट पुगैना, गाली गलौज, धाक धमकी, अपमान गैना, जबरदस्ती, दुराचार, अवांछित स्पर्श, दबाव ओ शोषण, पैसा में नियंत्रण रखना, कौनो ठाव में पैठे नहीं देना, बोले नहीं देना जैसी गतिविधि से लैंगिक हिंसा के उदाहरण हुई था।
5: ऐसी गतिविधि कोई कई ना करैना कानूनी रूप में दंडनीय अपराध हो। तब मारे हिंसा देखले से ओ भोगले से मौन नहीं बैठी। OCMC स्थानीय निकाय, सुरक्षित आवास गृह, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केंद्र, महिला सेल में संपर्क करी।
6: अठवा पैसा नहीं लगना नंबर नेपाल प्रहरी के 100, महिला आयोग के 1145, बाल हेल्पलाइन नेपाल के 1098 नंबर में सीधा संपर्क करी। ओ सीधा अदालत में थे जय से जय।
5: हिंसा अपने फैनाई करी, यदि हुईल देखले से हिंसा विरुद्ध खुल के आवाज उठाई। सुदूर पश्चिम प्रदेश सरकार, सामाजिक विकास मंत्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी कैलाली। जनप्रकाश आधारभूत विद्यालय में भर्ना खुल्यो।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बगमारामा शैक्षिक सत्र 2083 सालका लागि नर्सरीदेखि कक्षा 8 सम्म विद्यार्थी भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: जनप्रकाश आधारभूत विद्यालयका विशेषताहरू:
2: नर्सरी केजी र 1 सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
5: अनुभवी शिक्षक द्वारा पठन पाठन गराइने,
2: नयाँ प्रविधि र सरल तरिकाले स्मार्ट बोर्डमा अध्ययन गराइने,
5: सुरक्षित भवन, पर्खाल, खाने पानी र पुस्तकालयको व्यवस्था भएको,
2: विद्यार्थीहरूको हेरचाहको राम्रो व्यवस्था भएको, कम्प्युटर ल्याबको व्यवस्था भएको, तातो र चिसो खाने पानीको सुविधा र सफा शौचालयको व्यवस्था समेत भएको
5: र ट्राइबेल्ट र आईडीको पनि व्यवस्था भएको
2: जनप्रकाश आधारभूत विद्यालय टिकापुर चार बागमारा
5: प्रधान अध्यापक रघुनाथ उपाध्याय सम्पर्क नम्बर 98584 33773

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
2: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी डब्लूपीसी र फ्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कण पछाडि फोन नम्बर 98648 36213।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: भर्ना कार्यक्रम
1: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7
3: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू
1: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको
3: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने
1: एकै परिवारका 3 एकजनालाई निशुल्क छात्रवृत्ति दिइने
3: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बालबालिकाको सुरक्षाको निश्चितता भएको
1: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने
3: नेपाल सरकारको नीति अनुसार जेहेन्दार दलित जनजाति महिला अपाङ्ग अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने अंग्रेजी मिडियममा पढाइ हुने पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको
1: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको
3: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको
1: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने
3: स्काउट प्रशिक्षणको व्यवस्था भएको
1: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको
3: बाल मैत्री शैक्षिक वातावरण भएको
1: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
3: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको
1: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली
3: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मा एकैसाथ सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट शीत भण्डार गृह संचालन तथा व्यवस्थापन समितिको प्रथम साधारण सभा, शीत भण्डार निर्माणको बाँकी काम निर्माण शुरू, सामुदायिक स्वास्थ्य इन्स्टिच्यूट टीकापुरको चौथो चुनावी साधारण सभा शुरू, भोलिदेखि संसदको बजेट अधिवेशन शुरू हुने, भोलि नै नीति तथा कार्यक्रम प्रस्तुत हुने, वैशाखभित्र एसी नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय र टीकापुरमा युथ क्लबको आयोजनामा खुला महिला फुटबल प्रतियोगिता शुरू। खोज खबर अब विस्तारमा। रानी जमला कुरिया शीत भण्डार गृह संचालन तथा व्यवस्थापन समितिको प्रथम साधारण सभा भएको छ। सभाले शीत भण्डार संचालन समितिको नयाँ नेतृत्व चयन गर्ने भएको छ। रानी जमला कुलरिया शीत भण्डार गृह संचालन तथा व्यवस्थापन समितिको नेतृत्वका लागि आज गणपूरक संख्या नपुगेपछि जेठ 10 गते अर्को भेला बोलाउने निर्णय भएको छ। थप खबर छविलाल चौधरीबाट।
1: रानी जमरा कुलरिया सिंचाई प्रणाली जल उपभोक्ता संस्था मूलकुला समिति टीकापुरका अध्यक्ष कुमारा शाहीको अध्यक्षतामा भएको कार्यक्रममा रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भरत कडेलले शीत भण्डार निर्माणको अहिलेसम्मको अवस्थाबारे जानकारी दिनुभयो। आयोजनाको सहयोगमा शीत भण्डार निर्माण अन्तिम चरणमा पुगेको छ। शीत भण्डार निर्माण गत वर्ष 85% निर्माण सम्पन्न भएको र यस वर्ष बाँकी काम पूरा भएको छ। शीत भण्डार निर्माणको बाँकी काम पूरा गर्नका लागि निर्माण व्यवसायीलाई 2083 को मंगिरसम्मको म्याद दिइएको छ। यसै वर्षबाट शीत भण्डार सञ्चालन गर्ने आयोजनाको तयारी छ। बाँकी रहेको निर्माण कार्य र विद्युत तथा रेफ्रिजरेटर कार्य भइरहेको छ। यी दुई कार्यका लागि छुट्टा छुट्टै ठेक्का गरी 1,34,66,915 निर्माण कार्य शुरू भएको छ। अहिले आयोजनाको 75% र उपभोक्ताको 25% लगानी छ।
2: भनेको दुवै एउटै मात्रै पर्यो र उनी दुवैसँग सम्झौता गरियो। धेरै बजेट घटेको छैन। 60 लाख भएको ठाउँमा 59 लाख र 76 लाख भएको ठाउँमा 75 लाखमा एकदमै थोरै मात्र गरेको हुन्छ। 100% कम्प्लिट मान्दाखेरि बाँकी रहेको जुन 85% भनेपछि त 14-15% काम छ। त्यो इको ब्यालेन्ट भने कति हो त 1,34,00,000।
1: यसअघि आयोजनाको 80% र उपभोक्ताको 20% लगानीमा 7,06,69,000 शीत भण्डार निर्माण भएको हो। 1,000 मेट्रिक टन क्षमताको शीत भण्डार विशेष गरी आलु भण्डारणका लागि प्रयोग गर्ने योजना छ। आयोजनाले शीत भण्डार सञ्चालनका लागि कार्यविधि निर्माण गर्दैछ र व्यावसायिक योजना बनाइसकेको छ। भवन निर्माणपछि जल उपभोक्ता मूल समितिलाई हस्तान्तरण गर्ने र केही समय सञ्चालनका लागि सघाउने आयोजना प्रमुख कडेलको भनाइ छ।
2: अथवा 11,00,000 कम्ती हुन्छ। अब त्यो पनि फेरि उहाँहरूले अथवा उहाँहरू भनेको जल उपभोक्ता समितिले तपाईँले प्रयास गरिराख्नु भएको छ। अब जब 33,00,000 ग्यारेन्टीबाट गर्नु हो भने हामीले 2026 साल डिसेम्बरमा भनेको अब आउने मङ्सिरमा अथवा आएको सपना भन्दाखेरि अब आलु लगाएर आलु कोरिसकेपछि अथवा हार्भेस्ट गरिसकेपछि त्यो आलु कोल्ड स्टोरमा राख्ने किसिमले हामीले काम गरेका छौँ।
1: शीत भण्डार सञ्चालनका लागि उपभोक्ताले यसअघि 1,31,00,000 लागत सहभागिता जनाएका छन्। यसपटक 33 लाख लगानी गर्नुपर्नेछ। यस वर्ष जल उपभोक्ता समितिले 7 लाख लगानी गरेको, बाँकी रकम उठ्ने क्रममा रहेको जनाइएको छ। उपभोक्ताले शीत भण्डार निर्माणका लागि तिर्नुपर्ने रकममा 2081 सालमा टीकापुर नगरपालिकाले 74 लाख सहयोग गरेको थियो भने चालू आर्थिक वर्षमा जानकी गाउँपालिकाले पनि 15 लाख छुट्याएको छ। उपभोक्ता समितिमा 4,596 शेयर सदस्य रहेका छन्, जसमा 71,683 शेयर कित्ता रहेको छ भने शेयर रकम 71,68,300 पुगेको छ। अहिलेको साधारण सभाका लागि 6 678 जना पार्षद रहेका थिए। कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले आयोजना शुरू गर्दा सिंचाई सुविधा पुगाउने र कृषि उत्पादन बढ़ाउने उद्देश्य मात्र रहे पनि विस्तारै शीत भण्डार, विद्युत उत्पादन जस्ता कार्य गरी सुविधा विस्तार गरेको बताउनुभयो। उहाँले पुर्खाका कुला आधुनिकीकरण भएका, बिजुली उत्पादन गरी वार्षिक 15 करोड़को विद्युत बिक्री भइरहेकाले हाइड्रो पावरको किसानले पनि शेयर पाउनुपर्ने बताउनुभयो।
3: हाइड्रो पावरबाट 4.8 मेगावाट बिजुली निकालिएको छ र त्यो बिजुलीबाट प्रति वर्ष 15 करोड रुपियाँको बिजुली उत्पादन हुँदो रहेछ र त्यो उत्पादित बिजुलीबाट हामीले शेयर पाउने कि नपाउने भनेर कुलमान घिसिङ मन्त्री हुँदाखेरि जानकी गाउँपालिकाले त्यो आयोजनामा एउटा छलफल कार्यक्रम पनि हामीले राखेका थियौँ र त्यसमा उहाँले अब त्यो प्रोजेक्टबाट निस्किएको हाइड्रो पावरको बिजुलीको सेयर चाहिँ यहाँ चाहिँ कसरी कन्ट्रिब्युट डिस्ट्रिब्युट गर्ने भनेर एक खालको ड्राफ्ट बनेको छ, सुझाव सल्लाह पनि पठाएका छौँ र आशा गरौँ त्यो प्रोजेक्ट हाइड्रो पावरको जुन खालको अब सेयरको कुरा छ त्यो चाहिँ छिट्टै डिस्ट्रिब्युट हुन्छ होला।
1: अध्यक्ष चौधरीले हरेक परियोजनाबाट लक्षित वर्गलाई फाइदा हुनुपर्ने कुरामा ध्यान दिनुपर्ने बताउँदै शीत भण्डार सञ्चालनले पनि यहाँका किसानको आर्थिक स्तरमा सुधार आउनुपर्नेमा जोड़ दिनुभयो।
3: अहिले हाम्रो कोल्ड स्टोर बन्छ, त्यसपछि हाम्रो आउटपुट के आउँछ, कोल्ड स्टोर बन्यो भन्ने होला, त्यसपछि यहाँका किसानहरूले उत्पादन गरेको कुराहरू चाहिँ त्यो कोल्ड स्टोरमा राख्न पाए भन्ने होला, तर अल्टिमेटली किसानको अब आर्थिक स्तर, आर्थिक वृद्धि कति भयो भन्ने इम्प्याक्ट पार्छ कि पार्दैन भन्ने ढङ्गले सोच्नु जरुरी।
1: टिकापुर साना शहरी खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष खड्ग धामीले सिंचाई आयोजनाले किसानको क्षमता अभिवृद्धि, उत्पादन वृद्धि सँगै उत्पादन भण्डारणमा समेत सघाउँदा खुसी लागेको बताउनुभयो।
4: किसानको उत्पादन भएको यो कतैदेखि फलफुल खेतीसम्म व्यवस्थापन गर्नका लागि अब शीत भण्डारण पोलिसो बनाएर पनि यहीँका उपभोक्ताले सञ्चालन गर्नका लागि दिनका लागि साधारण सभाले सक्षम नेतृत्व चयन गर्नेछ भन्ने
1: पहिले रानी जमराको कमाण्ड क्षेत्र टिकापुर जानकी भजनी नगरपालिका मात्र थियो भने अहिले तेस्रो चरणसम्म पुग्दा क्षेत्र विस्तार भएर लम्कीचुहा, जोशीपुर, बर्दगोरिया, घोडाघोडी नगरपालिका पनि थपिएकाले त्यहाँका किसानहरू शेयर सदस्य बन्न पाउने व्यवस्था छ। कार्यक्रम जल उपभोक्ता संस्थाका सचिव परशुराम महतोले सञ्चालन गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष कीर्त बहादुर रोकायाले गर्नुभएको थियो।
0: संघीय संसदको बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ। भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। नेपालको संविधानको धारा 95 अनुसार राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उहाँले जानकारी दिनुभयो। उक्त धारामा प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपरान्ह 3:45 बजे अगावै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यहरूलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि अपरान्ह 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक हुनेछन्। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुर एफएम।
5: भूकम्पबाट जोगिन सचेत बनौ।
6: भूकम्पको समयमा जोगिने उपायको पूर्ण अभ्यास गरौ।
5: भूकम्पबाट जोगिन पूर्ण तयारी गरौ।
6: आफ्नो घरको संरचना भूकम्प प्रतिरोधी बनाऊ।
5: परिवार र समुदायलाई भूकम्प सुरक्षा बारे जानकारी गराऊ।
6: भूकम्पको समयमा सुरक्षित स्थानमा बसौ।
5: आपतकालीन सामग्री, पिउने पानी, औषधि, बत्ती, खाजा तयार राखौ।
6: भूकम्पको सम्भावित जोखिमबाट बचौ र बचाऊ।
5: सुदूर पश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, धनगढी, कैलाली।
7: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गिस होस्टेल परिवार, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। सामुदायिक स्वास्थ्य इन्स्टिच्युटको चौथो चुनावी साधारण सभा शुरू भएको छ। साधारण सभाको उद्घाटन गर्दै टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर भण्डारले कुनै पनि संस्थालाई बलियो बनाउनका लागि त्यसको व्यवस्थापन बलियो हुनुपर्ने बताउँदै व्यवस्थापनमा ध्यान दिन सुझाव दिनुभयो। उपाध्यक्ष रंगप्रसाद अधिकारीले स्वागत गर्नुभएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गणेश प्रसाद ओझा, वीरेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख द्वारिका भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। संस्थाका अध्यक्ष बिर्खबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रम संचालन सचिव जनक खड्काले गर्नुभएको थियो। पहिले सीएमए कार्यक्रम संचालन गरिरहेको सामुदायिक स्वास्थ्य इन्स्टिच्यूट त्यो कार्यक्रम बन्द भएपछि अहिले सामान्य चिकित्सा एसटीए कार्यक्रम संचालन गरिरहेको छ। भेट जेटीएमा भने विद्यार्थी भर्ना नभएकाले अहिले त्यो कार्यक्रम बन्द छ। तेस्रो वर्षमा चलिरहेको सामान्य चिकित्सा एचए कार्यक्रममा अहिले 119 जना विद्यार्थी अध्ययनरत छन्। चुनावी साधारण सभाले आगामी 3 वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। परीक्षा नियन्त्रण कार्यालयले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशनको तयारी थालेको छ। गत चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको परीक्षाका उत्तर पुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षण थालेको कार्यालयले यही वैशाख 29 गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ। परीक्षा नियन्त्रक टुक्राज अधिकारीका अनुसार हाल 35 जना कर्मचारी टेबल टेनिसमा व्यस्त छन्। वैशाख 29 गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य रहेको छ। माध्यमिक शिक्षा परीक्षा व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षा निर्देशिका 2082मा परीक्षा सम्पन्न भएको बढ़ीमा 3 दिनभित्र उत्तर पुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था छ। गत वर्ष नियमित र स्तर वृद्धितर्फ गरी 5,12,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए। परीक्षा प्रकाशनका लागि 35 जना कर्मचारी टेबुलेशनमा व्यस्त रहेका छन्। नेपाली कम्युनिष्ट पार्टीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी परिवर्तन गरेको छ। यसअघि इन्चार्ज तोकिएका भीम रावलले जिम्मेवारी स्वीकार नगरेपछि जिम्मेवारी भानुभक्त जोशीलाई दिएको छ। जोशी यसअघि सह इन्चार्जको भूमिकामा रहनुभएको थियो। यस्तै सह इन्चार्जको जिम्मेवारी पाएकी रञ्जिता श्रेष्ठलाई कृषि तथा भूमि व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी समेत दिएको छ। अब सुदूरपश्चिम प्रदेशको सह इन्चार्जको जिम्मेवारी भने खगराज भट्टले मात्रै सम्हाल्ने भएका छन्। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि जनावाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टीकापुर एफएम।
8: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
10: हाम्रा विशेषताहरू
9: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने
10: शान्त र अनुशासित शैक्षिक वातावरण भएको आधुनिक शिक्षण विधिको व्यवस्था भएको
9: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने
10: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि
9: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
10: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टीकापुर कैलाली प्रधानाध्यापक भरत कुमार तिरुवा सम्पर्क फोन नम्बर 091560059 र 98485 17267।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, इसिजी सेवा, मेडिकल सेवा, इएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक, गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273059।
3: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
4: बाफ्रे,
3: अब चाहिँ के हुने हो?
4: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
3: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। थारू समुदायको परम्परागत मटवा बर्गर बलमन्चा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेश स्तरीय सम्मेलन आयोजना हुँदैछ। मटवा बर्गर बलमन्चा संघ केन्द्रीय समितिको आयोजनामा वैशाख 28 गतेदेखि दंगी शरण गाउँपालिका 3 चखौरा स्थित थारू सांस्कृतिक संग्रहालय परिसरमा 2 दिने थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटवा बर्गर बलमन्चाको अन्तर प्रदेश स्तरीय सम्मेलन तथा अनुभव आदान प्रदान कार्यक्रम हुन लागेको हो। सम्मेलनमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चपुर, सुर्खेत, कपिलवस्तु, रूपन्देही र नवलप्रासी लगायत जिल्लाबाट करिब 1000 भन्दा बढ़ी मटवा बर्गर बलमन्चा तथा थारू अगुवाहरू सहभागी हुने मटवा बर्गर बलमन्चा संघका केन्द्रीय अध्यक्ष दिल्ली बहादुर चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार थारू समुदायमा आदिमकालदेखि चलिआएको प्रथा, गाउँ समाज सञ्चालन गर्ने परम्परागत संरचना तथा अलिखित कानूनी अभ्यासका रूपमा स्थापित छ। जिल्ला अनुसार फरक नामले चिन्ने पनि यसको उद्देश्य र भूमिका एउटै रहेको उहाँले बताउनुभयो। खोज खबरमा अब पालो जनावाजको। सरकारले देशैभरि सुकुम्बासीले अतिक्रमण गरेका जग्गा खाली गराउन थालेको छ। आज टिकापुरमा पनि विभिन्न बस्तीमा अव्यवस्थित रूपमा बसिरहेकाहरूले आफूहरूलाई तत्काल नहटाउन, व्यवस्थित गरेर मात्रै हटाउनु पर्ने भन्दै टिकापुरमा र्याली र कार्यक्रम गरेका छन्। आजको जनावाजमा हामीले र्यालीमा सहभागी केहीलाई किन र्याली प्रदर्शन गर्नुभएको हो भनी सोधेका छौं।
9: मेरो नाम चम्फा भारती, ठेगाना एकतापुर 1। हामी चाहिँ सुकुम्बासीको लागि आन्दोलन गर्न आएको, लाल पूर्जाको लागि हो। अब व्यवस्थापन गर्नु पर्यो, हामीलाई लाल पूर्जा दिलाइदिनु पर्यो हाम्रो मागे।
10: म नाम चाहिँ सन्देश चौधरी हो, म नयाँ नेपाल एकतापुर 1। हाम्रो यी नारा जुलुस गर्नको कारण काहे कि हाम्रो बसोबास गर्ती हाम्रो 17-18 वर्ष फेर हो गिल, अनि हाम्रोमा चाहिँ अव्यवस्थित बा अब व्यवस्थित बनादिकन सरकार कहिले उही विषयमा नाराजुलुस आइला, कहिले हो छानबिन गरे जहाँ तक अली से अली अव्यवस्थित हीन व्यवस्थित तरीका से सरकार धरते परल कना हो।
11: मेरा नाम आस्था भंडारी म कैलाली को टीकापुर नगर पालिका वार्ड नंबर एक कतापुर हम माग विशेष करी पैला छानबीन करोस् री डोजर लगाओस् क्योंकि पैला नई डोजर लगाए पी जनता ने दुख पा सकन विशेष करी अब बर्खा भी लगे है बर्खा मस में अब बाढ़ी आउन सकते पैला सुकुम्बासी वास्तविक सुकुम्बासी को छानबीन करोस् भाँचु
12: मोर नाम फुलरानी हो भाई भूकम बैठुआ तब अब उठेना कथा लाल पूजा लग हमने बैठला थी अब सब 22-23 वर्ष पर हो गलस बैठत बैठत अब मोर बुढ़ो उड़ो सब यही मर गई नहीं अभी के लाल पूजा मिला नहीं हो गई अभी मोर तो हमारे तीन पुस्त तक हमारे लाल पूजा जगह एक बीतने मिलल हो गई देखा जगह कहूँ से नहीं मिला देखा लो वह कारण से हमने बैठा रही अब उठेना उठना कथा अब कैसे करना हो हमारे आंदोलन करते ही
13: बसाई हो बसाई अगत्तापुर हो हम मांग क्या सारा तेज में आने गाँस दिने बास दिने भनिकन भन्ने अहिले अहिले सुकुनबासी को यस्तो बिचल्ली गरेपछि नराम्रो लाग्यो हामीलाई भन अब हामीले त्यही भनी उ गर्यौ हामी गाँस बास को ठेकान गर कोही गरिब हुन्न कोही धनी हुन्न उही बेला कस्ता कस्ता गर सुकुनबासी बस्यौं त्यहाँ खायौ अहिले छोरा देश विदेश धाया घर लायौ अति घर लाया ठूला ठूला घर लाया पनि तिमी सुकुनबासी हौ तिमी धनी हौ भन्न पाइने हो क्या पाइँदैन हामीले लाल पूजा पाउनु पर्यो उठाउनु भएन जहाँ छौ हामी उही बस्न पाउनु पर्यो।
14: कृष्ण देवी धामी म बसेकी भूभु कर्मचारी जग्गामा मैले बसोबास त्यही गरेको मेरो लालपुर जम्मा त अब जग्गा होला कहिले खोलाले लियो पैराले लियो मैले रङ्गा हेरे म बसे ठाउँ दिने म रङ्गा हेरे बसेकी छौ मैले बोट बिरुवा धेरै तोपेका छन् धेरै पनि जिन्दगी ज्याउँदै बित्याएको बनाउनु बनाएको छ मैले त्यहीँ थिएँ मेरा बैगानको परानी त्यहीँ थिएँ भाइ गयो अझ मेरो पनि त्यहीँ थिएँ परानी जाऊ भन्ने मेरो माग छ लाल पूर्जा पाऊ हामी दुःख नपाऊ दुःख पाएर बसेका हौ अब दुःख नपाऊ हामीलाई लाल पूर्जा पाऊ।
8: टीकापुर युथ क्लबको आयोजनामा टीकापुरमा खुला महिला फुटबल प्रतियोगिता शुरू भएको छ। प्रतियोगितामा कर्णाली प्रदेश लुम्बिनी प्रदेश सहित सुदूरपश्चिमका 9 टीम सहभागी छन्। अभिषेक शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरकार्यवाहक प्रमुख रामबहादुर नगारजी रहनु भएको थियो। आज पहिलो खेल लम्कीचुवा र भजनीका महिलाबीच जारी छ। अहिलेसम्म भजनले एक गोल गरेको छ। नेपाली क्रिकेट टोलीले गत साता घरेलु मैदानमा लीग दुईको एउटा श्रृंखला खेल्यो। ओमान र युएईसँगको उक्त श्रृंखलामा 4-3 खेल नेपालले जितेको छ। नेपालले घरेलु मैदानमै फेरि अर्को श्रृंखला खेल्दैछ। यसपटक भने नेपालले तुलनात्मक रूपमा बलियो टोलीसँग खेल्दैछ। लीग टूको अंक तालिकामा शीर्ष दुईमा रहेका दुई टोली अमेरिका र स्कटल्याण्डसँग नेपालले महत्वपूर्ण श्रृंखला खेल्दैछ। यसबीचमा नेपाल ए टोलीले भने अमेरिका र स्कटल्याण्डसँग अभ्यास एक दिवसीय खेल खेलेको छ। ए टोलीले दुवै टोलीलाई हराइसकिएको पनि छ। यस्तै नेपाल ए टोलीबाट खेलेका ईशान पाण्डे सिनियर टोलीमा पनि परिसकेका छन्। लीग दुईको अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको नेपालले बलियो अवस्थामा रहेका दुई टोली अमेरिका र स्कटल्याण्डमाथि जित निकाल्न सके सुनमा सुगन्ध जस्तै हुनेछ। नेपालले महत्वपूर्ण अंक हासिल गर्नेछ भने माथि रहेका टोलीलाई हराउँदा शीर्ष चारको सम्भावना पनि बढ्न सक्छ। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। शीत भण्डार गृह संचालन तथा व्यवस्थापन समितिको प्रथम साधारण सभा, शीत भण्डार निर्माणको बाँकी काम निर्माण शुरू, सामुदायिक स्वास्थ्य इन्स्टिच्यूट टीकापुरको चौथो चुनावी साधारण सभा शुरू, भोलिदेखि संसदको बजेट अधिवेशन शुरू हुने, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने, वैशाखभित्रै यसै नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय र टीकापुर युथ क्लबको आयोजनामा टीकापुरमा खुला महिला फुटबल प्रतियोगिता शुरू। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
15: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिलिन अब समय एक ठो घर गहना नै हो बनाइना उनेना पट्टा नि पैना त
16: अनि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
15: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिले नै सामुएल ज्वेलर्स मसे गहना बनाएको आन्से कि कत्रा सुघर बनाएको ल बाटी
16: ए ले ले ठिकै बा चल हाली भाटवट खाइ आऊ जाइका हौ सामुएल ज्वेलर्समा गर गहना बनाइ। सामुएल ज्वेलर्स बलभद्र चोक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
15: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 9864141208 ओ 9846349261
17: खड़क स्मृति माध्यमिक विद्यालय में भर्ना खुल्यो
18: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षा प्रेमी समाजसेवी बुद्धिजीवी शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ खड़क स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि भर्ना खुलेको जानकारी गराइन्छ
17: खड़क स्मृति माध्यमिक विद्यालयका विशेषताहरू
18: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको
17: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने
18: विद्यालयमा दिवा खाजा व्यवस्था भएको
17: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अंग्रेजी माध्यममा सिकाइ कार्य गरिने
18: अडियो तथा भिडियोको माध्यमबाट सिकाई व्यवस्था भएको
17: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको
18: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको
17: बच्चाहरूको लागि खेलकुद तथा सिकाई सामग्रीहरूको व्यवस्था भएको
18: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावकसँग घर पठाउने व्यवस्था भएको
17: कक्षा नर्सरीदेखि कक्षा तीनसम्म अंग्रेजी माध्यमबाट सिकाई कार्य गरिने प्रधानाध्यापक झनकराज ओझा खड़क स्मृति माध्यमिक विद्यालय टीकापुर प्रहरी कार्यालयको पश्चिमतर्फ सम्पर्क नम्बर 9848443250 र 9814551934
19: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं
20: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं
19: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं
20: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं
19: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं
20: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं
19: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं
20: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं
19: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो
20: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो
19: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ
20: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय ओडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091563 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848443583 जानकारी गराउन हुन अनुरोध छ
19: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टिकापुर अस्पताल टिकापुर कैलाली
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: वसन्त ऋतुको बहार सँगै नवीनतम सन्देश बोकेर आएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उत्तरोत्तर प्रगति उन्नति सुख शान्ति एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्छ।
1: हाम्रो यहाँ एनटीसी एनसेल का सिम कार्डहरू पाइनुका साथै फोटोकपी लेमिनेसन प्रिन्टिङ र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ। हराएको मोबाइल UMBS MBS प्रणाली द्वारा दर्ता गरिन्छ र मोबाइल का सम्पूर्ण पाठहरू पाइनुका साथै मर्मत पनि गरिन्छ, साथै म्युजिक सिस्टम पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स टिकापुर कैलाली सामुदायिक रेडियो टिकापुर FM नजिकै नेपाल टेलिकम जाने बाटोमा संचालक खगेन्द्र चौधरी सम्पर्क नम्बर 9868551000।
2: आरएमई स्कूल टिकापुरमा विद्यार्थी भर्ना खुल्यो।
3: नयाँ वर्ष 2000

0: देखिने पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ। यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दीवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कोण पछाडी फोन नम्बर 98648 36213।
1: कृषिमा सहकार्य गरौं, कृषि उत्पादन बढाऊ। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शीर्ष सदस्य, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष मंगल डंगौरा थारू, व्यवस्थापक मुना घरती मगर, धनसिंहपुर कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर 8, धनसिंहपुर कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा धेरू चाउमिन उद्योग टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै धेरू चाउमिन उद्योगमा चाउमिन सस उत्पादन हुने भएकाले होटेल तथा रेस्टुरेन्टले सम्पर्क गर्न सक्नुहुनेछ।
3: संचालक नारायण तिमिल्सिना, सिद्धार्थ होटेल अगाडि, टिकापुर कैलाली।
4: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री, पंखा, बिजुली, तार, घर वायरिङका सामान, पूजाको सम्पूर्ण सामग्री, प्लास्टिकको सामान, कुर्सी, टेबल, भाँडाकुँडा, स्टील, काँस, तामा, पित्तल, ग्यास सिलिन्डर, भाँडा र्याक पाइन्छ।
1: ग्रीष्म ट्रेडर्स साथी अस्पताल नजिक, संचालक कमला देवकोटा, सम्पर्क नम्बर 98498 51808।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष टेकेन्द्र बहादुर धामी, व्यवस्थापक धन बहादुर बुढा मगर, हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली।

0: वर्षसँगै नयाँ योजना, नयाँ लक्ष्य र उज्जवल भविष्यतर्फ अघि बढौं। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हिमालयन बैंक लिमिटेड परिवार, टिकापुर शाखा, टिकापुर कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: इजा सप्लायर्स फडक चोकदेखि सिद्धार्थ चोक NMB ब्याङ्क नजिकै सरेको जानकारी गराउनुका साथै हाम्रो यहाँ विवाहका सामान, सुट, सारी र ग्यारेन्टीका गरगहनाहरू पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: इजा सप्लायर्स संचालक अन्जु बम, सम्पर्क नम्बर 9848 61 59 र 97 61 18 71। स्थान सिद्धार्थ चौक NMB ब्याङ्क नजिकै। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, बुद्धिजीवी, समाजसेवी, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि IT कम्प्युटर टेक्नोलोजी, संचालक संजय चौधरी, मोबाइल नम्बर 9848 69 60 20। पुरानो खाने पानीदेखि 100 मिटर तल। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जगतपुर सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जगतपुर सामुदायिक वन उपभोक्ता समूह परिवार जानकी छ जगतपुर कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष निर्प भण्डारी, व्यवस्थापक छविलाल जैसी, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टीकापुर कैलाली।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 वासी दाजुभाइ, दिदी बहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख समृद्धि, दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतौ, जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जनशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, महानुभाव, उपभोक्ता समिति, सल्लाहकार समिति, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गर्मी महिनामा आग लागि धेरै हुन्छ, त्यसैले जथाभावी चुरोट, सलाईका ठुट्टा, लाइटर जथाभावी नफालौ, केटाकेटीले भेट्ने ठाउँ नफालौ, आग लागिले धन जनको क्षति हुन्छ, वन जंगलको विनाश हुन्छ, त्यसैले सबै उपभोक्ताहरू ख्याल गरौं। अध्यक्ष दीर्घ बहादुर तिरुवा, फोन नम्बर 9848 45 97 52, जनशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, टीकापुर 2, राजीपुर कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
1: सञ्चालक गुमान सिंह हिमाल, लम्की खतरोला रोड, टिकापुर, कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र शुभचिन्तक आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अर्जुन वाच सेन्टर, बलभद्र चौक, टिकापुर, कैलाली।
1: नयाँ वर्ष 2083 साल के पावन अवसर में सबको ग्राहक व्यापारी शुभचिन्तक दादू भैया दीदी बहिनीहरुमा में सुख शांति समृद्धि एवं उत्तर उत्तर प्रगति के हार्दिक मंगलमय शुभकामना व्यक्त करती।
3: हमारे यहाँ थारू पहिरन के लहंगा चोलिया धोती सिलाई करना के संगे रेडीमेड भी उपलब्ध कराया जाए और कुर्ता सुरुआल फैशन डिजाइन के कपड़ा सिलेना और सिलाई कटाई के तालीम भी कराया जाए। एक तो सेवा करना मौका जरूर देवी।
1: अभी फैशन बुटीक सामुदायिक पुस्तकालय भवन टिकापुर कैलाली। संचालक प्रतीक्षा चौधरी। फोन नम्बर 9868770825।
4: नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना। सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ विद्यालय भर्ना अभियान 2083 शुरू भइसकेको छ। सबै अभिभावकहरूले आफूलाई पाएको पर्ने नजिकको विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न हुन अनुरोध गरिन्छ। अध्यक्ष टोप बहादुर केसी, नारायणपुर सामुदायिक सिकाई केन्द्र तथा अध्यक्ष मणिराम ढुंगाना, भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्ती।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ एसी, फ्रिज, मोबाइल, कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ। याद राख्नुहोला है, टिभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ। इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ। समयमा सम्पर्क गरी मौकाको उठाउनु होला। चार चौतारी इलेक्ट्रिकल्स, टिकापुर एक, चार चौतारी। संचालक काशीराम चपाई। फोन नम्बर 9848443311।
2: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा भर्ना खुल्यो।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलका विशेषताहरू:
3: 4 GPA ल्याउन सफल भएको,
2: एसईमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
3: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने,
2: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
3: साथै खेल मैदानको सुविधा भएको। गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल, टिकापुर एक, कैलाली। प्रधानाध्यापक गजेन्द्र बुढा। सम्पर्क नम्बर 9848463601 र 9742390377।
5: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
6: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
5: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
6: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हरे।

विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुरकै लाली।

0: कर्णाली मावि टिकापुरमा भर्ना खुलेको सूचना।
1: नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षा प्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कर्णाली मावि टिकापुरमा शैक्षिक सत्र 2083का लागि कक्षा 1 देखि कक्षा 9 सम्म अंग्रेजी तथा कक्षा 6 देखि 9 सम्म नेपाली माध्यममा सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: कर्णाली मावि टिकापुरका विशेषताहरू।
0: बाल विकासदेखि कक्षा 8 सम्म अंग्रेजी र नेपाली माध्यममा पूर्ण रूपमा निशुल्क अध्यापन गराइने।
1: कक्षा 9 देखि 12 सम्म नेपाली र अंग्रेजी माध्यममा पढाइ हुने र सिभिल इन्जिनियरिङ विषयमा पनि अध्यापन भइरहेको।
0: कक्षा 9 भर्ना हुन आउने बाल बालिकालाई निशुल्क पोसाकको व्यवस्था भएको।
1: यस क्षेत्रकै एकमात्र प्राविधिक तथा साधारण शिक्षा प्रदान गर्ने संघीय नमूना विद्यालय।
0: योग्य दक्ष अनुभवी तथा तालिम प्राप्त शिक्षक शिक्षिका द्वारा स्वच्छ शान्त बालमैत्री वातावरणमा पठन पाठन गराइने।
1: कक्षा कोठा खेल मैदान स्वच्छ खाने पानी लगायतका पर्याप्त भौतिक पूर्वाधार भएको।
0: निरन्तर रूपमा शिक्षण क्रियाकलाप सँगै अतिरिक्त क्रियाकलाप गराइने।
1: कक्षा 1 5 सम्मका विद्यार्थीहरूका लागि स्कुल बसको व्यवस्था भएको।
0: अंग्रेजी गणित विज्ञान जस्ता मुख्य विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था भएको।
1: इन्टरनेट सहितको आधुनिक कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था भएको।
0: शिक्षण गर्दा प्रोजेक्टर स्मार्ट बोर्ड सीसी क्यामेरा लगायतका प्रविधिको प्रयोग भइरहेको।
1: आधारभूत तहमा सम्पूर्ण दलित छात्र छात्रा अपाङ्ग तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको।
0: नर्सरीदेखि कक्षा 5 सम्म सम्पूर्ण विद्यार्थीहरूलाई प्रत्येक दिन दिवा खाजाको व्यवस्था भएको।
1: सेनेटरी प्याडको व्यवस्था भएको।
0: विद्यालयको आफ्नै स्कुल बस र सुरक्षा गार्डको समेत व्यवस्था भएको।
1: भर्ना कार्यक्रम 2083 वैशाख 15 गतेदेखि बिहान 10 बजेदेखि 4 बजेसम्म। कक्षा सञ्चालन 2083 वैशाख 21 गतेबाट।
2: सबै बालबालिकाको विद्यालयमा सहभागिता, स्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता।
0: कर्णाली मावि टिकापुर कैलाली। थप जानकारीका लागि फोन नम्बर 091-561-411 र 98-584-24-167।
3: परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो। कसो कालले छिटो नलाग
4: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठक्रला रोड, टिकापुर, कैलाली।
1: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो।
7: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो।
1: मल्लिका विद्यापीठका संकल्पहरू:
7: नेपाली, संस्कृत र अंग्रेजी भाषाको एकसाथ ज्ञान गराइने,
1: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको,
7: 60 कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने,
1: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने,
7: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको,
1: बेड पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 5 विद्यार्थीको अलगै व्यवस्था भएको,
7: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद, संस्कृत, दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने,
1: कुनै पनि पढाइ शुल्क नलाग्ने,
7: संस्कृत हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कार र संस्कृति हराए मानवता नष्ट हुन्छ, त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस्। शिक्षा संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
3: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट। सम्पर्कका लागि फोन नम्बर 98484-33226 र 98484-43320।
7: मल्लिका विद्यापीठ गुरुकुल टिकापुर ब्लक नम्बर 2।
8: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
9: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
9: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
9: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
8: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुखज्यू।
10: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
10: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
9: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुखज्यू।
10: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
9: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
8: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
7: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
11: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड। समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। भोलिबाट संसदको बजेट अधिवेशन शुरू हुँदै दुवै सदनको संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थित हुन सांसदहरूलाई अनुरोध। राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने।
1: सामान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो।
0: अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित, केही स्थानमा वर्षा जारी, आज राति पनि केही प्रदेशमा पानी पर्ने।
2: केही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ।
0: काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा मात्रै सवारी दुर्घटनामा 174 जनाको मृत्यु, 40 वर्षमा नेपालमा 7,28,000 घरेलु तथा साना उद्योग दर्ता, कालिका निर्माणका संचालक विक्रम पाण्डे सहित 22 जना विरूद्ध भोलिबाट थुन्चेक बहस।
3: उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
0: र काठमाडौँमा हुने काबा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता भनेर संविधानमै सुनिश्चित गरिए तापनि नेपालमा पत्रकारले समेत स्वतन्त्र रूपमा लेख्न र पढ्न सक्ने अवस्था छैन। राज्यकै अंगहरूबाट प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने कामहरू भइरहँदा राज्यको चौथो अंगले कसरी अन्य 3 अंगलाई शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्नको लागि सजग बनाउन सक्छ, पत्रकारमाथि आउने प्रश्नले त्यही कुरालाई गर्दछ। त्यसैले अहिले पत्रकारहरूले आफूले प्रश्न सोध्ने र बोल्न पाउने अधिकार ती अंगहरूले पनि सीमा अनुसार मानिदिउन् भन्ने माग गरिरहेका छन्। अब खबर सुशीला श्रेष्ठबाट।
5: भोलिबाट शुरू हुने संघीय संसदको बजेट अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक भोलि अपरान्ह 4 बजे बस्नेछ। उक्त बैठकमा आगामी आर्थिक वर्षका प्राथमिकता योजना र सरकारका मुख्य कार्यक्रमहरू सार्वजनिक गरिने कार्यसूची तय भएको उहाँले सीआईएनसँग बताउनुभयो।
1: संघीय संसदको दुवै सदनको अधिवेशन भोलि अपरान्ह 2 बजे बस्ने एउटा आह्वान भएको छ। साथसाथै भोलि नै 4 बजे सामान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो। तयारीको सन्दर्भमा चाहिँ सचिवालयले तयारी लगभग अन्तिम चरणमा पुर्याइसकेको अवस्था छ। भोलि नै सभाका आफ्ना बैठक बस्ने, त्यस लगत्तै यानि कि 4 बजे चाहिँ संयुक्त बैठक बस्ने भएकोले संयुक्त बैठकको लागि चाहिँ अलिकति तयारी बाँकी नै हुन्छ। जुन चाहिँ बैठक सकिसके पछाडि, प्रतिनिधि सभाको बैठक सकिसके पछाडि तयारी गर्नुपर्ने हुन्छ। हाम्रो सबै तयारी लगभग सकिएको अवस्था छ।
5: प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले नै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थिति हुन सांसदहरूलाई संसद सचिवालयले अनुरोध समेत गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्नेछ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने, प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायतका कार्यसूची रहेको छ। त्यस्तै सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुने संसद सचिवालयले जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र .com.np नामको वेबसाइटमा अनाधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरू सहित 22 जना विरूद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता गरेको हो। कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको सीआईएनसँग कुरा गर्दै काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले बताउनुभयो।
3: 22 जना मध्ये 13 जना चाहिँ भनेको पक्राउ, अरू चाहिँ फरार हुनुहुन्छ। त्यसपछि आएर मुद्दा विद्युतीय माध्यमबाट अनाधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्राको कारोबार समेत भनेर अब विद्युतीय माध्यमबाट गरेको ठगीलाई मुख्य बनाएको छ गराएको छ। अब यसमा त्यो बिगोको रकम जफतका कुराहरू छन्, क्षतिपूर्तिका कुराहरू छन् होइन, अनि अब 3 वर्ष तपाईँको सजायको माग दाबी छ। फरारको हकमा मुद्दा त दर्ता भइसक्यो होइन, भोलिबाट थुन्चेक बहस सुरु हुन्छ। अब जो जसको उपस्थित गराएको छ उनीहरूको थुन्चेक बहस सुरु हुन्छ। भइसकेपछि अब उनीहरूको त्यो आदेश आइसकेपछि अब उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ, अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
5: कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको छ। प्रहरीले अनुसन्धानको क्रममा 12 जनालाई पक्राउ गरेको थियो, अन्य फरार रहेको प्रहरीले जनाएको छ। काठमाण्डु उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा सवारी साधन दुर्घटनामा परेर 174 जनाको मृत्यु भएको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा 4,631 सवारी साधन दुर्घटना हुँदा 174 जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा 7 जना 16 वर्ष मुनिको रहेको ट्राफिक प्रहरीले जनाएको छ। 35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका छन्। यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरिएको बताएको छ। सरकारले 100 दिनको कार्य योजनामा समावेश गरे अनुसार सार्वजनिक यातायातमा सीसीटीभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
6: सड़कमा सवारी साधन गुडिरहँदा चाहिँ कहिलेकाहीँ 2टा सवारी साधन ठोकेर दुर्घटना पनि भइरहेको स्थिति छ। 2टा सवारी साधन या 3टा सवारी साधन ठोकेर दुर्घटना हुँदाको अवस्थामा चाहिँ त्यो कुल सवारी साधनको गल्ती हो। त्यो एउटा गल्ती पत्ता लगाउनको लागि पछि अनुसन्धान गर्नको लागि पनि त्यो ड्यास क्यामले चाहिँ सहयोग गर्ने भयो एउटा कुरा। अनि अर्को जस्तो अब सवारी साधनमा चलाइरहँदाखेरि सवारी साधनभित्र चाहिँ यात्रुहरूलाई चाहिँ चालकका भनौँ न त्यहाँ सहचालक लगायत अन्य व्यक्तिहरूले दुर्व्यवहार गरेका या चाहिँ अब त्यहाँ यात्रुबीचका चाहिँ दुर्व्यवहारका कुराहरू पिक पकेटिङका कुराहरू त्यसलाई पनि अनुसन्धान गर्नको लागि चाहिँ सहयोग पुग्छ। दोस्रो कुरा भयो यो ट्राफिक प्रहरीले मात्रै नभएर अहिले सरकारले चाहिँ जुन सय बुँदे एउटा शासकीय सुधारको योजनाहरू जुन सार्वजनिक गरेको छ त्यो सय बुँदे शासकीय सुधारका योजनामा पनि यो कुरा चाहिँ परेको, त्यसको चाहिँ सुरुवातै हाम्रो यही काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै गरिएको हो।
5: यसैबीच ट्राफिक प्रहरीले 31 जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार गरेको छ। पटक पटक नियम उल्लंघन गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले एउटै कसुरमा 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सड़क पूर्ण रूपमा बन्द भएका छन् भने धेरै ठाउँमा सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन्। सड़क विभागका अनुसार सिद्धिचरण लोकमार्ग उदयपुरको कटारी नगरपालिका 16 दलदले क्षेत्रमा आएको बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। मार्गको काभ्रे पलाञ्चोक सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यान राख्दै गए रातीदेखि सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथ ललित पुर पृथ्वी राजमार्ग तनहुँ लमजुङ म्याग्दी भोजपुर र संखुवा सभाका विभिन्न सड़क खण्डहरूमा एकतर्फी मात्रै सवारी साधन सञ्चालनमा आएका छन्। सुरक्षा निकायले जोखिमपूर्ण क्षेत्रमा निगरानी बढ़ाएको जनाएको छ, साथै सुरक्षित भएर यात्रा गर्न आग्रह समेत गरेको छ। आज राति कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ सहित पानी पर्नेछ। अन्य स्थानमा भने पानी पर्ने सम्भावना कम रहेको सीआईएनसँग कुरा गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
7: हालको मौसमको कुरा गर्नुपर्दा कोशी बागमती प्रदेशमा चाहिँ साधारणतया बादल लागेको छ। देशभरका अन्य भूभागहरूमा पनि आंशिक बादल चाहिँ लागेकै अवस्था रहेको छ। अहिले कोशी र बागमतीका थोरै ठाउँहरूमा मध्यमसम्मको वर्षा पनि भइरहेको छ। मेघगर्जन चट्याङ पनि भएको अवस्था छ केही ठाउँहरूमा र लुम्बिनी प्रदेशमा पनि पहाड़ी र हिमाली भूभागमा एक दुई ठाउँमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको छ। र आज बेलुकाको कुरा गर्नुपर्दाखेरि लगभग यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ। कोशी र बागमती प्रदेशमा चाहिँ हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल नै रहने र अरू भूभागहरूमा पनि आंशिक बादल लाग्ने देखिन्छ।
5: साझा खबरमा अब खेल खबर। काठमाण्डुमा हुने काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8 गतेदेखि 15 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछ। काभा महिला भलिबल च्याम्पियनशीपमा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मालदिव्स, इरान, किर्गिस्तान र काजकिस्तान गरी 8 देश सहभागी हुनेछन्। प्रतियोगिताको बजेट 2,50,00,000 रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ।
0: सुशीलास्त्र स्थ

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
6: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
10: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
10: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
9: जहाँ पाइन्छ
10: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
9: आधुनिक तथा प्रविधि मैत्री शिक्षा प्रणाली,
10: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
9: सुरक्षित, स्वच्छ र बाल मैत्री वातावरण, मन्टेसरीमा एसीको व्यवस्था भएको।
10: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
9: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
10: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
9: सम्पर्क नम्बर 9844833677।
11: भ्रष्टाचार करू या मनन खुल्के विरोध गरी। भ्रष्टाचार

0: गणेश बाबा इंग्लिश बोर्डिंग स्कूल में भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलका विशेषताहरू:
1: 4 GPA ल्याउन सफल भएको,
0: एसईईमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
1: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने
0: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
1: साथै खेल मैदानको सुविधा भएको गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल टिकापुर 1 कैलाली, प्रधानाध्यापक गजेन्द्र बुढा, सम्पर्क नम्बर 98 46 63 01 र 97 42 39 0 377।

0: बुका पी रही था कभी पेंसिल ले रही था कभी झोले फटाका आज काकना हो काकना हो बाबा के ओस्ट बाटिन गटिलो ठाउँ से झोला आनले से तो लड़का सामान नहीं हेरे
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर भर थी राहत
0: का हुई कभी लड़का कभी हेरा कई था कभी पेंसिल हेरा कई था कभी झोले फटा कई था बढ़िया ठाउँ से झोला लाना नहीं चिपठो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बो वो तो कहाँ टीकापुर में रलक रट गई झोला उडोक में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनला बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस काटस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब नहीं जाइबू रट गई झोला उद्योग में रट गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जस्ते स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमर फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373
3: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार र बुधबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टीकापुर अस्पताल टीकापुर कैलाली
4: टीकापुर नगरपालिकाको अनाधिकृत रूपमा रहेको संरचना हटाउने सम्बन्धी जरूरी सूचना नेपाल सरकार गृह मन्त्रालयको परिपत्र तथा जिल्ला प्रशासन कार्यालय कैलालीको अवैध कब्जा हटाउने विशेष अभियान सञ्चालन गर्न नगरपालिकालाई दिएको कार्यान्वयनको जिम्मेवारी अनुसार नगरपालिकाको बजार क्षेत्रमा व्यवसायहरूले आफू खुशी आफ्नो जग्गाको क्षेत्रभन्दा बाहिर सार्वजनिक जग्गा बाटो नालामा पर्ने गरी संरचना निर्माण गरी व्यापारिक रूपमा समेत अन्य व्यवसायहरूलाई पनि असर पर्ने गरी काम भइरहेकाले उक्त किसिमको संरचना हटाउन 2082 चैत 25 गते 15 दिने सूचना सार्वजनिक गरेको स्मरण गराउन चाहन्छौ सूचना अतेर गरी अतिक्रमित संरचना नहटाए प्रचलित कानून अनुसार नगरपालिकाले संरचना हटाउनु पर्ने भएको हुँदा यसबाट पर्न जाने असरबाट बस्न समयमै स्थान खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ नगरपालिका क्षेत्रभित्र कसैले पनि सार्वजनिक जग्गा बाटोको छेउछाउमा अतिक्रमण गरी घर संरचना बनाएको भए तुरन्त खाली गर्न अनुरोध गरिन्छ साथै टीकापुर नगरपालिकाले 2082 साउन 1 गतेदेखि प्लास्टिक प्रदूषण मुक्त शहर घोषणा गरेकाले यो अभियानलाई सार्थक बनाउनका लागि तोकिएको मापदण्ड विपरीतका प्लास्टिकको कारोबार नगरिदिनु हुन व्यवसायहरूमा हार्दिक अनुरोध गरिन्छ
5: जानकी गाउँपालिका वडा नम्बर 7 को जरुरी सूचना
6: जानकी गाउँपालिका वडा नम्बर 7 का वासीहरूले कुनै पनि कार्यक्रम जस्तै विवाह कथा कीर्तन भागवत सत्संग जन्मदिन पिकनिक जस्ता कार्यक्रमहरूमा डीजे बजाउने प्रचलन भएको हुनाले उक्त क्रियाकलापले समाजमा प्रतिकूल असर पारेको हुन्छ त्यसकारणले यस्ता कार्यक्रम गर्नु अगाडि वडा कार्यालयमा सम्पर्क गरी कार्यक्रम गर्नु हुन जानकारी गराइन्छ यदि कार्यक्रम गर्दा जानकारी नगराई गरेको पाइएमा कानून बमोजिम सजाय भइजाने बेहोरा जानकारी गराउँदछौ
5: जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चौक कैलाली
7: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज

0: खड़क स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खड़क स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: खड़क स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
1: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
0: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
1: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
0: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अंग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
1: अडियो तथा भिडियोको माध्यमबाट सिकाई व्यवस्था भएको,
0: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
1: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
0: बच्चाहरूको लागि खेलकुद तथा सिकाई सामग्रीहरूको व्यवस्था भएको,
1: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावक सँग घर पठाउने व्यवस्था भएको,
0: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अंग्रेजी माध्यमबाट सिकाई कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खड़क स्मृति माध्यमिक विद्यालय, टीकापुर 1, प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 9848 43 50 र 9814551 34।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: जेठ 2 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन जेठ 2 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825-6777-72।
0: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 मा सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 मा सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। तपसिल:
0: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गतेसम्म, सिट संख्या 48 जना मात्र। फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म। आवश्यक कागजातहरू: कक्षा 8 मा उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
1: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
0: कर्णाली माध्यमिक विद्यालय टिकापुर 1, कैलाली। प्रधानाध्यापक धर्मराज शर्मा। सम्पर्क फोन नम्बर 9858-4167 र 0915-61-411।
5: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धानगढ़ी वाटर प्रूफिंग एंड होम डेकोर टीकापुर का लागि संपर्क भरत अधिकारी सशस्त्र प्रहरी कोण पछाड़ी फोन नंबर 98648 36213।

0: आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मा सम्पर्क गर्या।
2: वर्षिनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
3: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदीबहिनीहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ, जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग, रोड टिकापुर कैलाली, संचालक राम प्रसाद चौधरी, सम्पर्क नम्बर 98484-22373। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दैनिक उपभोग्य सामान पाइनुका साथै मसालाका विभिन्न आइटमहरू पाइन्छ, जस्तै चिया मसला, अचार मसला, चामल, दाल, तेल, नुन, कालो नुन लगायतका थुप्रै सामानहरू पाइन्छ। सेवा गर्ने मौका अवश्य दिनुहोला। रितिका मसला उद्योग, सामुदायिक रेडियो टिकापुर FM अगाडि, संचालक भक्त बहादुर तमट्टा, सम्पर्क नम्बर 98484-33821। सेवा गर्ने मौका अवश्य दिनुहोला। सहकारीको सिद्धान्त हातमा हात, सामुदायिक सहकारी तपाईँको साथ। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष पल बहादुर बस्नेत, व्यवस्थापक दीपक कुमार वैद्य, सामुदायिक सहकारी संस्था लिमिटेड परिवार, शक्ति कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। आज भोलि हावाहुरी धेरै चल्छ, त्यसैले आगो लाग्ने सम्भावना धेरै हुन्छ। आगो लाग्ने वस्तुहरू सुरक्षित राखौं र आगो जन्ने वस्तुहरू जथाभावी नफालौं। अध्यक्ष जीत बहादुर चौधरी, सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर सात, सत्ती, कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह र उमंग सहित सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ सम्पूर्ण कस्मेटिक, भान्सामा प्रयोग हुने सामान, यसै गरी जुत्ता, चप्पल, खेलौना, प्लास्टिकका सामान, सरसफाईका सामान र फास्ट फूड का सामान अब एकै ठाउँमा पाइन्छ।
0: सेभेन रेनबो मार्ट, टीएमसी रोड, जमरापुल नजिकै, टिकापुर, कैलाली। संचालक बेन्तीराम चौधरी, मोबाइल नम्बर 98485002008। नयाँ वर्ष 2083 सालको पावन अवसरमा शीतल सामुदायिक वन उपभोक्ता समूहले आफ्ना सम्पूर्ण उपभोक्ता लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: अध्यक्ष कर्ण बहादुर बुढा, सचिव पवित्र चौधरी, कोषाध्यक्ष सन्देश चौधरी, शीतल सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर, कैलाली।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति, इष्टमित्र, शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष भीम बहादुर साउद, सचिव राजेश्वरी खत्री, शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, जानकिनौ, पाताभार, कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा टिकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सम्पूर्ण शेयर सदस्य मानुभाव कार्य समिति बचतकर्ता कर्मचारी इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष भरत रावल, उपाध्यक्ष ध्रुव बहादुर रावल, सचिव पुष्पराज केसी, व्यवस्थापक दीपक बहादुर थापा र टिकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार। नयाँ वर्ष 2083 सालको पावन अवसरमा ग्राहक कार्य समिति कर्मचारी इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष खड्ग बहादुर धामी, टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था परिवार, टिकापुर कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य संचालक समिति सल्लाहकार समिति इष्टमित्र शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष भीम बहादुर साउद, सचिव राजेश्वरी खत्री, शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, जानकी नौ पाताबहार।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा टिकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सम्पूर्ण शेयर सदस्य मानुभाव कार्य समिति बचतकर्ता कर्मचारी इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष भरत रावल, उपाध्यक्ष ध्रुव बहादुर रावल, सचिव पुष्पराज केसी, व्यवस्थापक दीपक बहादुर थापा र टिकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार। नयाँ वर्ष 2083 सालको पावन अवसरमा ग्राहक कार्य समिति कर्मचारी इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष खड्क बहादुर धामी, टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था परिवार, टिकापुर कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण उद्योगी, व्यापारी, समाजसेवी, बुद्धिजीवी, सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष सन्तोष खड्का, महासचिव प्रकाश तिमिल सेना, कोषाध्यक्ष टीका शाही, टिकापुर उद्योग वाणिज्य संघ, टिकापुर एक कैलाली। त्रिमूर्ति ट्रेड सप्लायर्स आफ्नो ग्राहक वर्ग, शुभचिन्तक, आफन्त, इष्टमित्र, साथीभाइहरूमा नयाँ वर्ष 2083 मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै हाम्रो यहाँ ई रिक्सा, अटोका पाठ पूर्जा पाइनुका साथै ई रिक्सा बिक्री पनि गरिन्छ। त्रिमूर्ति ट्रेड सप्लायर्स, सशस्त्र प्रहरीगण नजिकै टिकापुर कैलाली।
1: संचालक चन्द्र प्रकाश रेग्मी र रविन्द्र हमाल। सम्पर्क नम्बर 98584 47244 र 98584 22233।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक तथा देश विदेशमा रहनुभएका इष्टमित्र आफन्तजनहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ आधुनिक किसिमका दराज, पलङ, अफिस टेबल, डाइनिङ टेबल, सोफा सेटको साथै अर्डर अनुसारको फर्निचर उपलब्ध गराइन्छ र घरको इन्टेरियर डिजाइन गरिनुको साथै वाल दराज, किचन दराज, रेलिङ, बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग, संचालक प्रवेश चौधरी, सम्पर्क नम्बर 98 68 56 46 78, टिकापुर एक कैलाली।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाऊ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिऊ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाइ र सम्बन्धित वडा कार्यालय।
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
6: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो।
7: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा, संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो।
6: मल्लिका विद्यापीठका संकल्पहरू:
7: नेपाली, संस्कृत र अंग्रेजी भाषाको एकसाथ ज्ञान गराइने,
6: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको,
7: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने,
6: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने,
7: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको,
6: बेड पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 मा 5 जना विद्यार्थीको अलगै व्यवस्था भएको,
7: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद, संस्कृत, दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने,
6: कुनै पनि पढाइ शुल्क नलाग्ने,
7: संस्कृत हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कार र संस्कृति हराए मानवता नष्ट हुन्छ, त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस्। शिक्षा, संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
6: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट। सम्पर्कका लागि फोन नम्बर 98484-33226 र 98484-43320।
7: मल्लिका विद्यापीठ गुरुकुल टिकापुर ब्लक नम्बर 2।
8: के तपाईँलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
9: ग्रीष्म ट्रेडर्समा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा ट्रेडर्स टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: भर्ना कार्यक्रम
11: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7
10: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू
11: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको
10: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने
11: एकै परिवारका 3 एकजनालाई निशुल्क छात्रवृत्ति दिइने
10: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको निश्चितता भएको
11: सीसीटीभी क्यामेरा द्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने
10: नेपाल सरकारको नीति अनुसार जेहेन्दार दलित जनजाति महिला अपाङ्ग अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने अंग्रेजी मिडियममा पढाइ हुने पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको
11: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको
10: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको
11: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कभर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने
10: स्काउट प्रशिक्षणको व्यवस्था भएको
11: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको
10: बाल मैत्री शैक्षिक वातावरण भएको
11: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
10: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको
11: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली
10: फोन नम्बर 0915602020 र मोबाइल नम्बर 9854823220 र 9868880911।
0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सुन भो महाराज परीक्षित, श्रीमद भागवत महापुराण अंतर्गत तृतीय स्कंद को 21 अध्याय को बीच राजा परीक्षित लक्ष्मीदेवले बताउनु भो। जब विश्व ब्रह्मांड सारा संपूर्ण आधिपत्य जमाएर ब्रह्म संसार ढुंदे ढुंदे गएको योग मार्ग को विमान में चढ़े गएको कहिल्यै पनि जब नओर्लने किसिमले संसार सारा संपूर्ण नया दुलई को सातमा नम बरबधु आकाश को मार्ग ने कर्दम प्रजापति र देवहूति महारानी जाँदा जाँदा जाँदा बिन्दु सर नाम को एउटा तलाव आयो असाध्य राम्रो जसमा कि नीलो कमल फुले राखेको हाँस राज हाँस अत्यंत प्यारसँग जब पौड़ी खेल राखेका नीलो कमल फुलेको हरेक नवयुवतीहरू त्यहाँ देखेपछि दुलैले आकाशको मार्गबाट के भनिन् भनेदेखिन् आफ्ना पतिदेवसँग प्रभुदेव एकपटक ओर्लेर त्यहाँको अन्वेषण गर्न पाए हुन्थ्यो नीलो कमल टिप्न पाए हुन्थ्यो भगवान भने लौ अब पटिने पत्नीले भने मान्न परियो लैन त जाऊ भनेर ओह्राल्नु भयो। संसारमा दुईटा तलाव हो, एउटा मानव सरोवर विष्णु भगवान प्रभुको विराजमान स्थान, एउटा बिन्दु सरोवर भगवान शिवजीको जब सारङ्ग धनु उत्पादन स्थान पवित्र पावन दुई क्षेत्र मध्येमा आज अत्यन्त पवित्रमा भगवानले गएर निलो कमल टिप्दी बक्सु आनन्द भयो। पत्नीले ग्रहण गर्नुभयो भगवान प्रभु असाध्यै रमाइलो भयो प्रभु भनेर त्यस निलो कमलको त्यस नीलकमलमा त्यस पवित्र पावन जल पिइसकेपछि अब फेरि विमानमा चढ्न लाग्दा हजारवटी कन्या तयारी भए हामीलाई पनि सँगै लैजानुहोस् प्रभु भन्छन् ती। एउटीले त यहाँ थालखामकी भाषामा बनाएर बसेछ यहाँ अब यहाँ हजार हजार मिल्ने भने बसेको थियो जाने हो भने नकरा भन्दै हुनुहुन्थ्यो जान्छ हामीलाई लैजानुस् अनि के खोजेछौ तिमीहरूले अँ भने बसेको थियो गहना र पोषक पाएदेखि हामी लाएर तपाईँसँगै विमानमा चढ्छौँ भने ल भनेर गहना र पोषक थुपार दिनुभएको थियो त्यही छानी छानी लाउन लाएको थियो त्यही बेलामा विमान लिएर उड्नुभयो पर्खनुहोस् भन्दै थियो पर्खिरहला तिमीहरूलाई उड्नुभयो। मार्गले संसार सारा सम्पूर्ण डुल्दै डुल्दै डुल्दै जाँदाखेरिमा चैत्र स्नामगरीको पहाड श्रीशैल्य विकण्ठ कामकोश निका पुरित वर्षित भरा आदि गरिएको संसार सारा डुल्नुभएको छ श्रीमान। आफ्नो पतिसँग आफ्नै पत्नी डुलैछन् खाइछन् बसेछन् हिँडेछन् मेरो भगवान कति रमाइलो भएको कति आनन्द भएको मेरो दिदीहरू पनि पति पाउने म पनि पति नै पाउने धन यस्ता पाउने पो पाउने भनेछ फुर्किएर प्लेनमा चढेर दिन रातै 84 बजीमा खाएछ त्यहीँ बसेको छ ओर्लन पर्दैन अति यस्तो भएपछि के अनि किन नफुर्कियोस् ल भगवान बहुत आनन्द तर गर्भावती भइन है महाराज विमानमै जब गर्भावती भएकी छिन् जब गर्भवतीको लक्षण प्राप्त भइसकेपछि आफ्ना पतिदेवसँग विन्ती गरिने स्वामी लौ न प्रभु के भयो म त गर्भाष्ट भयो मैले के गर्ने हो अब छोरो पाउने पतिले मलाई छोड्ने म एक्लै कहाँ जाने मेरो स्वामी पाउ परि विन्ती गर्छु भगवान मलाई नछोड्नुहोस् है अघि अघि बोलेको कुरा भो छोडिदिउँ मलाई छोडेर नजानुहोस् है भगवान भन्दा बुढो भन्छन् म त जब छोरो पाएको भोलिपल्टै हिँड्ने हो भन्छ बुढो हजुरलाई माया लाग्दैन मेरो स्वामी भन्दा लाग्दैन भन्छ बुढो त निठुरेको हत र बुढी चाहिँ मूर्छ बुढो चाहिँ म त कहिले पाउलेर त्यही भोलिपल्टै हिँड्छु पो भन्छ है बुढो छुचो छुचो रहेछ बुढो मेरो भगवान् त्यसो नभन्नुहोला म माथि क्षमा राख्नुहोला मेरो ईश्वर कल्याण गरी बक्स मलाई छोड्न हुँदैन मेरो श्रीमान हजुरलाई मेरो पाउ परि बिन्ती छ मेरो ईश्वर त्यो बालक पुत्र लिएर मैले कहाँ गएर दिनचारी बिताउने भन्दा बढी कुरा गर्दै नगर तिमीलाई मैले के भनेको थिएँ पहिला मसँग विवाह नगर यदि गऱ्यौ भने छोरो एउटा पाउले हो त्यो छोरो पाएपछि म छोडिदेऊला तिमी के गर्लेऊ भन्दाखेरिमा हजुरलाई पाए एकै दिन दुई दिन भए पनि मलाई पति भन्न पाए हुन्छ प्रभु भन्ने तै होइन मलाई बिहामा उहाँ जे जे आए त्यही त बोल्न थालेछ त्यसो नभन मेरो वचन मान भन्नु अगर पो त्यस्तै बात थियो अहिले त माया मोह भयो मेरो भगवान् म त नछोड्ने भने ए नकरा सुरुक्क भन्ने हुनुहुन्छ धुरु धुरु रुन लागेछन् तर त्यतिखेर पतिदेव बडा प्रेमका साथमा भगवान् परब्रह्म परमात्मा परमेश्वर यही प्रभावले प्रार्थना गर्दा गर्दैमा अहिले पतिले छोरो पाउने व्यथा लाइसक्यो लौ न भगवान् त्यो व्यथा कुनै व्यथै होइन छोरा पाउने व्यथा के को व्यथा हो र त्यो त्यो त सबैले व्यवहारिया कुरो कत्रविधिको हो र त्यो तर पतिसँग छुट्टिने व्यथा कडा त्यो पो कडा भयो छोराछोरी पाउने व्यथा त के कत्रो विधिको हो र त्यो कुनी त्यसै कारणले अब बुढोसँग छुट्टिने व्यथा चर्को लौ न मेरो स्वामी मलाई छोडेर नजानुहोस् है
यही प्रकार ने प्रार्थना करते करते जाना है। स्वयं भगवान श्री हरे नारायण पर ब्रह्म परमात्मा परमेश्वर अहिले प्रादुर्भाव र लक्षण युक्त भगवान को ध्यान मनन कीर्तन भजन को निमित्त तैयारी भई अहिले महारानी को घरबाट बच्चा पैदा होना आट्यो। पति देवलाई पत्नी ने छोड़ने बेला र पत्नीलाई पतिले छोड़ने बेला भयो भन्ने सम्मको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराण को।

ಅವ ಶ್ರೀಮದ್ ಭಾಗವತ ಮಹಾಪುರಾಣಕ್ಕೂ ಅಲ್ಲಿ ತೃತೀಯ ಸ್ಕಂದಕ ಬೈಸ್ ಅಧ್ಯಾಯಕ್ಕೂ ಭೀಷ್ಮ ರಾಜ ಪರೀಕ್ಷಿತ ಸುಖದೇವಲಿ ಬತಾವನುಭೂ ಆಕಾಶ ಮಾ ಉಣೇರ ವಿದ್ಯಮಾನ್ ವ್ಯವಸ್ಥಾ ಪಕ್ಷ ಬಾಟ ಉಣದೆ ಉಣದೆ ಜಾನ ಸಾರಾ ಸಂಸಾರ ಭ್ರಮಣ ಭೂ ಸಾರಾ ಸಂಸಾರಕ್ಕೂ ಭ್ರಮಣ ಗರದೇ ಗರದೇ ಗರದೇ ಗರದೇ ಗರದೇ ಜಾನ ವಿಶ್ವ ಬ್ರಹ್ಮಾಂಡ ಸಾರಾ ಸಂಭ್ರಮ ಭೂ ಕರ್ದಂ ಪ್ರಜಾಪತಿ ಕೀ ಪತ್ನಿ ದೇವಹೂತಿ ಮಹಾರಾಣಿ ಲೈ ಅವ್ಯಥ ಲಾಗ್ಯೋ ಛೋರಿ ಛೋರಾ ಪೌನೆ ಬಚ್ಚಾ ಪೌನೆ ಮೇರೋ ರಾಜನ್ ಅವ ಛೋರಾ ಪೌನೆ ಪಕ್ಕೈ ಪನಿ ಛೋಡೇರ ಜಾನೋ ಪರಣೆ ಮೇರೋ ಭಗವಾನ್ ಕೇ ಗರ್ನಿ ಹೊಲ ಪತಿ ದೇವ್ ಸಂಗ ಬಿಂತಿ ಗರ್ಸಿನ ಭಗವಾನ್ ಮಲೈ ಛೋಡೇರ ನ ಜಾನೋ ಸೈ ಬಂದ ವೈನ ಕುರೇ ವೈನ ಮತ ಛೋಡನೆ ನೀ ಹೋ ಛೋರ ಪಾಕೋ ಬೋಲಿ ಪಲ್ಟ ಬಾಟೋ ಲಾಗ್ನೆ ನೀ ಹೋ ಮಂಚ ಗುಡು ನೀಠುರೇಗೋ ಹದೈರ ಜೊತೆ ಗುಡು ಬಂದ ಮಾಯನವ ಅವ ಕೇಗರಣೆ ಈ ಪ್ರಕಾರಕ್ಕೂ ಪ್ರಕ್ರಿಯೆ ಮಾ ವಿಚಾರ ಕರದೇತಿ ತರ ವ್ಯಥಾ ಲಾಗ್ಯೋ ಬಚ್ಚ ಪೈದಾ ಭೋ ಮಹಾರಾಜ್ ಬಾಲಕ ಪೈದಾ ಬೋ ಫಟೈ ಬಚ್ಚ ಪೈದಾ ಭೋ ಬಾಲಕ ಪೈದಾ ಬೈಸಕೆ ಪಿ ನಜರ ಗರ ಛೋರಿ ಜನ್ಮೇ ಛ ಎ ಮೇರೋ ಬುಡಾ ಛೋರಾ ಜನ್ಮೇ ಪಿ ಜಂಗಲ್ ಮಾ ಜಾನು ಪರ್ನೆ ಛೋರಿ ಜನ್ಮೇ ಕೇ ಗರ್ನುಹುನ್ಛ ಮನೆರ ಬುಡಿಲೆ ಭಂದಾ ಛೋರಿ ಜನ್ಮೇ ಪಿ ತೈಲೆ ಜಿತಿ ಆಲಿ ಮ ಜಾನ ನಪಾಉನೆ ಭೈ ಪೋ ಭನ್ಛ ಬುಡು ತ ಆಹಾ ಕತಿ ರಮೈಲು ಭಾಗೋ ಅವ ಬುಡೋಸಂಗ ಪನಿ ಛುಟಿನ ನಪರೆಕೋ ಹೋ छोरा छोरी छोरी पनि काखमा खेराउन पाएको सुत्केरी खान पाएको बन्न बस्त अब घुँडा थाल्दाछु चार साल खान्छु बन्न बस्त त्यहाँभन्दा रमाइलो दिन के हुन्छ त्यो बुढोलाई पो हैरान थियो त खोजेर ल्याउँदै म हैरान मुहा दानो पर्नु छैन ऊ चाहिँ पल्लर गिन त पाँच साल खाएको अरे म त चार साल मात्रै भने चाहिँ बसेछु के गरेँ ल है मजा कति रमाइलो भएको मेरो भगवान बुढोले नछोड्ने सुत्केरी नि खान पाउने छोरी काखा धुनु भने कहिले बुवा कहाँ कहिले आउनु कहाँ यस एकाखाना कारणले विमानमै फेरि उर्लनै परेका छैन धन्य मेरो भगवान कति रमाइलो भयो आनन्द भयो यही प्रकारले रहने जाँदा दोस्रो पटकको लागि फेरि प्रसुतिको लक्षण देखियो अब डर लाग्न लाग्यो मेरो ईश्वर अब सुत्केरी हुने नै भएँ पक्का अघि छोरी पाएको अहिलेको पालो छोरै होला मैले पतिसँग छुट्टिनु पर्ने होला मैले कहाँ जाने मेरो भगवान मेरो स्वामी मलाई नछोड्नु सही भन्दै थिइन् छोड्ने हो भन्न लागे तर दोस्रो पटकको लागि प्रसुतिको वेदना र पीडाले छटपटाइन् अनि त्यसै बेलामा बालक पैदा भयो भगवानको परम निगा छोरी नै जन्मियो ल क्या बुढा दङ दास बुढो मेरो प्रभु के बोलेछु कस्तो बोलेछु के बोलेछु एउटा छोरो पाएपछि जंगलमा जान्छु किन भनेको यति वर्ष बस्छु अनि जान्छु भने भए पनि हुन्थ्यो नभएदेखि एउटा बच्चा पैदा भएपछि हिँड्छु भने भए पनि हुन्थ्यो फेरि त्यो छोरैको किन नाम लिन परेको थियो मलाई अब लौ पारेन उल्का अब कहिले हो छोरो पाउने छोरी पो दुईटा भइसक्यो हो तेस्रो पटकको लक्षण देखियो तेस्रो पटक पनि भरम भगवानको निगाह छोरी नै जन्मियो चारौं पटक छोरी नै पाँचौं पटक छोरी छैटौं छोरी सातौं आठौं र नौवटा छोरी नौवटा छोरी भइसक्यो उसैको फलकले विमान भरिएर हिजो त सुत्ने भन्ने ठाउँ पनि छैन साङ्रो भइसक्यो विमान पनि लौ न मेरो भगवान अब के गर्ने होला अब छोरो जन्मनेको छाँटै छैन छोरी छोरीले संसार ढाक्यो नौवटा छोरी भइसक्यो अब कहाँ जाम मेरो ईश्वर मलाई आपत्ति पर्यो विपत्ति पर्यो सङ्कटबाट मोचन गरी बोक्छु दयाको सागर माथि संकट समस्याको समाधान गरिदिए बोक्सुस भनेर अत्यन्त प्रेमस्वाद रानी ललका अगाडि कर्दम प्रजापति बिन्ती गर्नु छ मेरो भगवान अब म आफू मरिदिन्छु मेरो ईश्वर हजुरले मेरो लास बोजी बोक्सुस किनभने हजुरसँग मेरो यो प्रार्थना थियो हजुरसँग मैले यो मेरो वचन हजुरले माने हजुरको वचन मैले माने भक्त वत्सल प्रभुको नाम भएको कारणले मैले पक्का पनि नक्साम जान्न होला भन्ने मेरो अनुमान थियो तर आज हजुरले मलाई नक्सानमा पुर्याइदिए भएको मेरो नारायण दयाको सागर क्षमा राखी भएको छु अब देख्नु प्रान्त मेरो जीवनमा ठूलो घाटा भयो क्षमा राखी भएको मेरो ईश्वर यो प्रकारबाट प्रार्थना गरिसकेपछि सब ध्यान गर्दै मनन गर्दै कीर्तन गर्दै अत्यन्त गम्भीर वाणीमा प्रभुको प्रार्थना गरिभएको लौ त मेरो महाराज परीक्षित अत्यन्त प्रेमसाथ भगवानको प्रार्थना भयो ध्यान भयो मनन भयो कीर्तन भयो अनि आखिरका बीचमा ईश्वरको महिमाको वर्णन विस्तार सारा प्रस्तुत गरिभएको भगवानलाई मेरो बारम्बार कोटि प्रणाम छ मेरो दण्डवत प्रणाम छ हे विश्व सागर दया सागर मदेखि प्रसन्न हुनुहोस् भगवान मलाई किन अपमान गरिबक्छ मेरो प्रभु मैले मर्दै नै भइगयो भनेपछि आकाशवाणी भयो मेरो भक्त तिमी चिन्ता नमान तिमी भए नमान कर्दमजी मेरो कर्दम प्रजापति तिमी चिन्ता नमान यति गराएको मैले हो
नवदा नवशक्ति भगवती उत्पादन गराए अब दशौं का लागि म तिम्रो छोरो मै भएर जन्मन्छु चिन्ता छैन भन्दी बोक्छु भगवानले ल भयो अब विनसित्तिका छोरी छौन्जेल चाहिँ मेरा छोरी भनेर यहीँ बसिरहनु पर्ने स्वयं भगवान नारायण वासुदेव नै छोरो भएर जन्मिसकेपछि मेरो होइन भएर जङ्गल जानुपर्ने के को दशा कस्तो के बोलिछु बोल्नु नि पनि अब पर्यो संकटमा बडो समस्या पर्यो भगवानको ध्यान गरे मनन गरे कीर्तन गरे नारायण वासुदेव प्रतिज्ञा पूर्ण गर्नका लागि तिमी जंगलमा जानै पर्छ तिम्रो नौवडा दिदी मैले तिम्रो नौवडा छोरी यस किसिमबाट पूर्ण भएर तिम्रो नौवडा छोरीको व्यवस्था मबाट हुनेछ दशौंको लागि तिम्रो छोरा मेरी अंशा अवतारमा प्रकट हुनेछन् धन्दा नमान भन्ने प्रभुबाट हुकुम बक्सुदाखेरिमा छक परे कर्दम प्रजापति अनि योगमार्गको विमानमा चढेर जम्मा 100 वर्षको मितिबाट संसारको परिभ्रमण भयो 100 वर्ष परिपूर्ण भइसकेपछि समस्त नागरिक समाजको अगाडि भगवान जगतका मालिकले आफ्नो कर्तव्यबाट बोध गर्नको लागि आफ्नो सत्य र तथ्यताको प्रमाणमा वा छोराको जब आखिरमा कल्याणै हुन्छ भन्नको निमित्त कर्दम प्रजापतिका छोरा स्वयं भगवान प्रादुर्भाव हुन आँटी बसेको छ अहिले देवौती महारानी पतिदेवसँग छुट्टिनु पर्नेमा एक प्रकारले शोकाकुल स्वयं जगतको नारायण छोरो जन्मी बस्छन् भन्दाखेरिमा हर्ष पनि यस्तै प्रकारले हर्ष र विस्मत विस्मत र हर्षको विषयलाई लिएर बडा गम्भीर वाणीमा देवौती आफ्नो दिनचरी बिताउँदै हुनुहुन्छ लौत महाराज परीक्षित अब तपाईँ के सुन्नुहुन्छ भनिकन राजा परीक्षितको प्रतिमा सुखदेव स्वामीले बडा प्रेमपूर्वक श्रीमद् भागवतको महत्वलाई यथार्थ जानकारी गराउँदै हुनुहुन्छ भन्ने सम्मानको कथा यस अध्यायबाट

देवाय गोब्राह्मणेताय च जगधीताय कृष्णाय गोविंदाय नमो नमः। श्रीयताम देवदेवस्य नारायण जगतपते स्वदीय नावधानेन कथे शिशवा कथा सर्वे श्रोतार सावधानां भवन्तु। श्रीमद्भागवत महाप्राण को अहिले तृतीय स्कंद को तेई अध्याय को बीच कति कथा को वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षित लाई सुखदेवले बताउनु भयो। लौ त श्रवण कादृशी प्रणाली अब तपाई के सुन्न चाहिँ बसन्छ भनेकन सोद्धाखेरिमा लौ मेरो भगवान हजुरका मुखारविन्दबाट मैले धेरै महिमाहरू सुन्दै नै हिजोको कथा कहाँ गएर विश्राम भएको थियो भन्ने विषयका लागि महान पराक्रमी कर्दम नाम गरेको प्रजापति आफ्नै पत्नीको पासबाट नौवटा छोरी जन्माएपछि दशौंका लागि यो संसारलाई छोडेर परमात्मामा प्राप्त हुनेका निश्चयका लागि निर्णय गर्नुभएको भगवान स्वयं आफू नै तिम्रो छोरो भएर म जन्मन्छु भन्ने प्रभुबाट हुकुम भएको हो। त्यसै बेलामा अहिले प्रभुको प्रादुर्भाव हुनका लागि तयारी हुनुभयो देवभूति महारानीका घरबाट परमात्मा। अहिले उच्च ग्रह नक्षत्र युग बार कर्ण बेला समय मुहूर्तको समय थियो। आज भगवान परमात्मा प्रादुर्भाव हुनुभयो जस अवतार प्रभुको थियो। कपिल जय बोलो कपिल अवतार भगवान प्रभुको। आकाशबाट फुलमाला गुछला अबिरको वृष्टि अनि प्रभुका दसवटा माने नौवटा दिदी बहिनीहरू दिदीहरू हुनुहुन्थ्यो। भगवान कपिलले प्रभुले आफ्नै माता देवतालाई आज्ञा गर्नुभयो आमा विषयबाट अलग हुनका लागि पिताजी जंगल जाने अब हजुर परमात्मामा चित्त लगाएर प्रभुको प्रार्थना गर्ने भजन गर्ने मनन गर्ने कहिले नटुटाउने मेरो आमा। अब तपाईसँग मेरो यो प्रश्न छ माताश्री अब तपाईँको साथमा जन्मिएका नौवटा दिदीहरूलाई म विवाह गरेर दिन्छु भन्ने निर्णय गरेर नौवटा दिदीहरू विवाहका लागि ब्रह्माजीका मानसिक पुत्र छन् जम्मा दस भाइ त्यसमध्येमा जेठ जब नारदले विवाह गर्दैनन् अरू बाँकीले विवाह गर्छन् तिनी बाँकी बिले विवाह गर्दा तिनका लागि म अब म दिन्छु भन्ने निर्णय गरेर जम्मा दसवटा दिदीहरू प्रभुले माने नौवटा दिदीहरू कक्षसलाई टक्राउनु भयो कपिल अवतार प्रभुले भनेर भनेदेखि जेठीलाई जब यस किसिमबाट ब्रह्मा मरिचीलाई कला दिनुभयो अत्रिला अनसुया अङ्गिरालाई श्रद्धा पुलस्तालाई हाबिरे भयो पुलहलाई गति कर्तुलाई क्रिया भृगुलाई ख्याति वशिष्ठलाई अरुन्धति अथर वर्णलाई शान्ति स्तव दिनुभयो अनि दिदिसकेपछि सबको मना पार हर्ष भयो भगवान प्रभुको प्रार्थना भयो। अर मनन कृतन ध्यान निधिध्यास इत्यादि सारा भएको वर्णन विस्तार हजुरलाई मैले प्रस्तुत गरेँ। लौ त सुनका ऋषि प्रणाली अब तपाईँ के सुन्न चाहिँ बस्छ भनेकन महाराज परीक्षितको प्रतिमा सुखदेव स्वामीले गम्भीर वाणीमा अहिले आफ्नो माताका उपरमा प्रभुले दिनुभएको आश्वस्त र स्वगत नीतिगत कार्यक्रमको लागि निर्णय गर्नका लागि अब बाँकी अंश नौवटा दिदीहरू विवाह गरेर दिइसकेपछि दशौंका लागिमा स्वयं भगवान परमात्मा परमेश्वरले आफ्नै माता देवतीलाई ज्ञान वर्धक विषयमा प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट भागवत महापुराणको।

महाराज परीक्षित ऐश्वरी बताओ उनसे श्री भगवान को अवतार संबंधी वर्णन कपिल अवतार भयो अनि आपने आमा देवहूति लाई भगवान कपिल आज्ञा करी बक्सु आमा बुबालाई जंगल जाने आदेश दिन पिताजी जंगल सवारी हुनु भो माता रुनु भो धुरु धुरु सयौं वर्ष विमान में चढ़ेको आफ्नो प्रेम भन्दा प्राण भन्दा प्यारो पतिसँग डुलेको खाएको हिँडेको चौरासी व्यञ्जन भोजन गरेको पतिको काकुल्टामा सय वर्ष बिताएको नौवटा छोरी र एउटा छोरो जन्माइसकेको त्यस्तो पतिलाई छोडेर आज पति चाहिँ जंगलमा जान परेको बालक पुत्र र नौवटा छोरी विवाह गरेर दिइसकेपछि एउटा बालक पुत्रलाई काखमा लिएर बस्नु पर्दा त्यहाँभन्दा पश्चाताप के भयो तर पनि भगवान जगतको नारायण श्रीहरी यस किसिमबाट प्रादुर्भाव युक्त प्रभु आज्ञा गर्नुहुन्छ आमा अब तपाईँलाई जे सुन्ने इच्छा लाग्छ र जे जन्म सुन्नको लागि तपाईँ आशावादी हुनुहुन्छ त्यही म टक्र्याउँछु भन्नुभयो भगवान अरू कुरा मलाई केही चाहिएको छैन मेरो दयाको सागर दयाभाव हुन्छ भनेदेखि प्रकृति र पुरुषको भेद जान्न चाहन्छु भन्नुभयो आमाले लौ त प्रकृति र पुरुषको भेद जान्न चाहनुहुन्छ भनेदेखि आमा प्रकृति भनेको र पुरुष भनेको कसरी बुझ्नुहोस् भने जलको समीपमा बसेको वृक्ष जलभित्र चलेको देखिन्छ तर जलमा छाम्न जाँदाखेरिमा वृक्ष हुन सक्दैन त्यो जल र वृक्ष धेरै टाढा रहन्छ त्यस्तै प्रकृति पनि एक ठाउँमा हो कि पुरुषसँग जस्तो देखिन्छ तर पुरुष र प्रकृति धेरै अलग रहन्छन् अब साङ्ख्य भनेको के हो आमा भनेर सोध्नुभएको थियो आमाले जब बाबुलाई सोध्नुभयो भगवान्लाई साङ्ख्य माने जम्मा गर्नुहुन्छ मातात्री योग माने जोड्नुहुन्छ अनि जबसम्म साङ्ख्य योग भनेको के हो भनेदेखि जस्तै प्रकारले यो शरीरलाई मन मन्दिरको निर्माण गर्नुहोस् मनभित्र मन्दिरको निर्माण गर्नुहोस् मनभित्र मन्दिरको निर्माण गरिसकेपछि त्यहाँ शङ्ख र घण्ट बनाउनुहोस् शरीरलाई मुख भनेको घण्ट बनाउनुहोस् जिब्रो भनेको रालो घाँटी भनेको शङ्ख मुखरूपी घण्टरपुर प्रभु जीव भैले राला हृदयको झारीमा पवन जलधारा भन्ने दुहा छ एउटा हिन्दीमा मुखरूपी घण्ट जिब्रो रूपी रालो त्यसभित्र बसेको भगवान परब्रह्म परमात्मालाई स्वागतको लागि यो मन मस्तिष्कबाट केवल मन मन्दिरबाट शङ्ख घण्ट रूपी आवाजले प्रभुको स्वागत गरिरहनुहोस् मुखरूपी घण्ट भनेको जिब्रो रूपी रालो प्रभुको नाम संकीर्तनको प्रभावबाट उद्धार हुन सकिन्छ भन्ने कुराको प्रमाणित गरेको छ जबसम्म ज्ञान हुँदैन तबसम्मका लागि कर्म छोड्नु हुँदैन कर्म यसै छोड भन्ला कसैले नछोड्नु होला किनभनेदेखि कर्म गर्दा दुःखै हुन्छ खेतीको ब्याडको निर्माणमा दुःखै हुन्छ तर त्यसलाई पछि जब ब्याडबाट जलमल गर्न दुःखै हुन्छ त्यसको नल हुर्काउन दुःखै हुन्छ फल प्राप्ति भइसकेपछि नल गोड्न आवश्यक हुँदैन ढोड गोड्न आवश्यक हुँदैन किनभने मकैको घोगा बुझिसकेपछि गहुँको बाला र धानको बाला बुझिसकेपछि ढोड गोड्ने आवश्यक र नल गोड्ने आवश्यक पर्दैन त्यस्तै आत्मज्ञान प्राप्ति गरिसकेपछि कर्म गर्ने आवश्यक पर्दैन स्वत स्फूर्त छोडिदिएको हुन्छ जबसम्मका लागि जब कर्मबाट फल प्राप्त हुँदैन तबसम्मका लागि कर्म गर्न छोड्नु हुँदैन यो कुरा चाहिँ राजा परीक्षितलाई सुखदेवले प्रमाण गराउनुभयो त्यसै कारणबाट तत्त्व ज्ञान भइसकेपछि कर्म छोडे फरक पर्दैन साङ्ख्य माने जम्मा गर्नु योग माने जोड्नु साङ्ख्य माने जम्मा गर्नु योग माने जोड्नु तत्त्व ज्ञान पाएपछि

शान्ति आदरणीय आत्मीय श्रोताहरू, सामुदायिक रेडियो टिकापुर एफएमबाट प्रसारण हुने बिहानीको आध्यात्मिक जागरण कार्यक्रममा ईश्वरीय विश्वविद्यालय राजयोग सेवा केन्द्र टिकापुरको तर्फबाट कार्यक्रम सञ्चालक म धर्मचन्द्र शर्मा यहाँहरू सम्पूर्ण आदरणीय आत्मीय श्रोताहरूलाई कार्यक्रममा हार्दिक स्वागत अभिवादन गर्दछु। श्रोताहरू आउनुहोस्, कार्यक्रमको शुरूआत गरौं यो शिव गानबाट।

आदरणीय श्रोताहरू, आउनुहोस् कार्यक्रमको अर्को चरणमा सुनौं यो प्रवचन। ओम शान्ति मधुमनको डबलीमा प्रात बाप दादाका साकार महावाक्यको सारमा भनिएको छ श्रोताहरू, बाबा भन्नुहुन्छ, मिठे बच्चे, तिमीले आधा कल्प 2500 वर्षसम्म जसको भक्ति गर्यौ उही भगवान बाबा स्वयं तिमीलाई पढ़ाउन आइरहनु भएको छ। यही पढ़ाईबाट नै तिमी मानवबाट देवी देवता बन्छौ भनेर बाबाले आजको ज्ञान मुरलीको सारमा भन्नुभएको छ। आज प्रश्न छ श्रोताहरू, बाबा भन्नुहुन्छ युगबलको लिफ्टको कमाल के हो? उत्तरमा भगवानले उत्तरमा भन्नुभएको छ, तिमी बच्चाहरू युगबलको लिफ्टबाट सेकेन्डमा माथि चढ्छौ अर्थात परमधाम पुग्छौ, सेकेन्डमा जीवन मुक्तिको वर्षा तिमीलाई मिल्छ जो भगवानका बनेका छौ, जसलाई भगवानलाई चिनेका छौ, जसले तिमीलाई थाहा छ सिँढीमा यो 84 जन्मको सिँढीमा उत्रिन 5000 वर्ष लाग्छ, लाग्यो र चढ्छौ र एक सेकेन्डमा तिमी माथि चढेर जान सक्छौ किनभने आत्मा जान्छ, यो शरीर त जाँदैन। सेकेन्डमा चढ्ती कला भनेको यही हो, योगबलको कमाल यही हो। बाबाको यादले सबै पापहरू काटिन्छन्, आत्मा सतप्रधान बन्छ र बाबाको साथमा परमधाम जान्छ र तिनै आत्माहरू सतयुगमा आएर देवी देवता भएर जन्म लिन्छन्। ओम शान्तिको अभिवादन गर्दै भगवान शिव बाबा अगाडि भन्नुहुन्छ, रूहानी बाबा रूहानी हामी बच्चाहरूलाई बसेर सम्झाउनुहुन्छ, रूहानी बाबाको महिमा त बच्चाहरूलाई सुनाइएको पनि छ, उहाँ ज्ञानको सागर हुनुहुन्छ। भगवान शिव सच्चित आनन्द हुनुहुन्छ, आनन्द स्वरूप हुनुहुन्छ, शान्तिको सागर हुनुहुन्छ, दयाको सागर हुनुहुन्छ, उहाँलाई सबै बेहदका विशेषताहरू दिइन्छ। अब बाबा ज्ञानको सागर हुनुहुन्छ र यसको समय जो पनि मानिसहरू छन् अहिले सबैलाई यो कुरा थाहा छ, हामी भक्तिका सागर हौ। भक्तिमा जो सबैभन्दा तीक्ष्ण तीखा हुन्छ, जो बढ़ी पुरूषार्थ हुन्छ, उसलाई मान पनि मिल्छ। यस समयमा कलियुगमा भक्ति दुख दुखी छ, सतयुगमा ज्ञानको सुखी हुन्छ। यस्तो होइन त्यहाँ ज्ञान हुन्छ, होइन सतयुगमा ज्ञान होइन, बाबा आएर यो संगम युगमा ज्ञान दिनुहुन्छ। त्यसैले यो महिमा केवल एकै बाबाको हो, शिव भगवानको हो र बच्चाको पनि हो, किनकि बाबा बच्चाहरूलाई पढ़ाउन आउनुभएको छ अथवा पतितलाई पावन बनाउन आउनुभएको छ, दुखीलाई सुखी बनाउन आउनुभएको छ, गरीबलाई धनवान बनाउन आउनुभएको छ, बाबाको यात्रा बाबा सिकाउन आउनुभएको छ। यात्रामा बाबाले सम्झाउनु भएको छ दुईटा यात्राहरू छन् यो दुनियाँमा। भक्तहरू तीर्थ यात्रा गर्न जान्छन्, चारैतिर चार धाम चक्कर लाउँछन्, चक्कर लाउँछन्, जति समय चारैतिर चक्कर लगाउँछन् त्यति समय विकारमा जाँदैनन्, रक्सी आदि केही फोहोरी चीजहरू खाँदैनन्, पिउँदैनन्। कहिले बद्रीनाथ, कहिले काशी विश्वनाथको चक्कर लगाउँछन्, भक्ति गर्छन्, भगवानको भक्ति गर्छन्। अब भगवान त एउटै हुनुहुन्छ शिव, सबैतिर त चक्र लगाउनु हुँदैन भगवानले। शिव बाबाको तीर्थ पनि चक्र लगाउँछन्, सबैभन्दा ठूलो बनारसको तीर्थ गायन गरिएको छ जसलाई शिवको पुरी भनिन्छ। चारैतिर जान्छन् तर जसको दर्शन गर्न जान्छन् भक्तहरू अथवा जसको भक्ति गर्छन् उनको जीवन के हो, कहानी के हो, सत्य तथ्य कसैलाई थाहा छैन, त्यसैले उनीहरूलाई अन्धश्रद्धा गरेको भनिन्छ। कसैको पूजा गर्नु, मूर्ति फोटोप्रति शिर झुकाउनु र उनको जीवन कहानी नजान्नु त्यसलाई अन्धविश्वास भनिन्छ। घरमा पनि मनाउँछन्, देवी देवताहरूको कति पूजा गर्छन्, माटो पत्थरका देवी देवता बनाएर दियो बत्ती बालेर उनीहरूलाई धेरै श्रृंगार गर्छन्, मानव लक्ष्मीको चित्र बनाउँछन्। उनीहरूलाई सोध, लक्ष्मीको जीवन के हो, उनी कसकी छोरी हुन्, उनको जन्म कसरी भयो, उनले त्यो भाग्य, लक्ष्मीको भाग्य कसरी पाइन्, त्यो कुरा बताउन भन्नुहोस् त, कसैलाई थाहा छैन। तब भन्छन् लक्ष्मी सतयुगकी महारानी थिइन्, त्यताकी फेरि सीता भइन्, बाँकी उनले कति समय राज्य गरिन्
लक्ष्मीनारायणको राज्य कहिलेदेखि कहिलेसम्म चल्यो यो कसैलाई थाहा छैन। मानिसहरू भक्ति मार्गमा यात्रा गर्न त जान्छन्, यी सबै हुन् भगवानसँग मिल्ने उपायहरू। शास्त्र पढ्नु यो पनि उपाय हो, भगवानसँग मिल्नको लागि हो। तर भगवान कहाँ हुनुहुन्छ भन्छन् त उनी सर्वव्यापी घट घटमा कण कणमा भनिदिन्छन्। अहिले तिमीलाई थाहा छ पढ़ाईबाट हामी यी देवी देवता बन्छौं। बाबा स्वयं आएर पढ़ाउनुहुन्छ जसलाई मिल्नको लागि आधा कल्प भक्ति मार्ग चल्दछ। 2500 वर्षसम्म द्वापर कलीमा यस धरतीमा भक्ति मार्ग चल्दछ। सती तीर्थयुगमा कसैले कसैको भक्ति गर्नु पर्दैन, कसैले कसैको पूजा गर्नु पर्दैन, किनभने सबै देवी देवताहरूको मात्रै राज्य हुन्छ। देवी देवताहरू सबै स्वरकला सम्पन्न हुन्छन्, सम्पूर्ण पवित्र हुन्छन्, त्यसैले एकले अर्कोलाई पूजा गर्नु पर्दैन। बाबा समान बनाउनुहोस् र आफ्नो परिचय दिनुहोस्, हजुर को हुनुहुन्छ? बाबाले सम्झाउनु भएको छ, तिमी आत्मा बिन्दी हो, तिमीलाई नै यहाँ शरीर मिलेको छ, त्यसैले यहाँ कर्म गर्नुपर्छ। देवताहरूको लागि भन्छन् यिनीहरू सतयुगमा राज्य गरेर गएका हुन्। क्रिश्चियनहरूले त बुझेका छन् अवश्य, गड फादरले प्याराडाइज स्थापना गर्नुभयो भनेर, हामी त्यसमा थिएनौं भन्छन् उनीहरू। यहाँ प्याराडाइज थियो, यो धरती भारतीय उपमहाद्वीप। उनीहरूको बुद्धि फेरि पनि राम्रो छ। यहाँका मानिसहरू सतप्रधान पनि छन् भन्छन् भने फेरि तम प्रधान पनि बन्छन्। उनीहरू त्यति सुख देख्दैनन् भने दुःख पनि त्यति देख्दैनन्। अहिले पछाडिका क्रिश्चियनहरू कति सुखी छन्। पहिला त उनीहरू गरीब थिए, पैसा त मिहिनेतले कमाइन्छ। पहिला त एक क्राइस्ट आए, फेरि उनको धर्म स्थापना हुन्छ र जनसंख्या बढ्दै जान्छ। उनीहरूले प्रलोभन देखाएर जनसंख्या बढ़ाउँदै जान्छन्। एकबाट दुई, दुईबाट चार, चारबाट आठ, फेरि यस्तै गरी वृद्धि हुँदै जान्छ। अहिले हेर क्रिश्चियनको वृक्ष कति ठूलो भएको छ। जग हो, जग हो देवी देवता घराना, सनातन देवी देवता धर्मबाट सृष्टि शुरू भएको। द्वापरयुगदेखि यी शरीरका धर्महरू उदय भएका हुन्। त्यो फेरि यहाँ यस समयमा स्थापना हुन्छ। पहिला एक ब्रह्मा, फेरि ब्राह्मणहरू का चाहिँ गोद लिएका सन्तानहरू वृद्धि हुन्छन्। बाबा पढ़ाउनुहुन्छ तब धेरै ब्राह्मणहरू बन्छन्। पहिला त यी एकै थिए, एकबाट कति वृद्धि भयो, कति हुनु छ? तर जति सूर्यवंशी चन्द्रवंशी देवी देवताहरू थिए त्यति सबै बन्नु छ। पहिला हुनुहुन्छ एक बाबा, उहाँको आत्मा त छँदैछ। बाबाका हामी आत्मा सन्तान हौ, हामी सबै आत्माहरूका बाबा एउटै अनादि पिता हुनुहुन्छ। फेरि सृष्टिको चक्र घुमिरहन्छ। सबै मानिसहरू त सदैव हुँदैनन्, आत्माहरूलाई भिन्न भिन्न पार्ट खेल्नको लागि, ड्रामा नाटक खेल्नको लागि आउनुपर्छ धरतीमा। यो वृक्षको पहिला पहिला जरा हो देवी देवताहरूको धर्म, फेरि उनीहरूबाट शाखा निस्किएका हुन्। हिन्दू, मुस्लिम, सिख, इसाई, बौद्ध, यी सबै पछि शाखा निस्किएका हुन्। सती त्रेतायुगमा अरू कुनै धर्म थिएन, एउटा देवी देवता सनातन देवी देवता धर्म मात्रै थियो भनेर बाबाले बसेर हामी बच्चाहरूलाई सम्झाउनुहुन्छ। प्यारा बच्चाहरू, म आएर के गर्छु? आत्मा नै धारणा हुन्छ, आत्मामा नै धारणा हुन्छ। बाबा बसेर सुनाउनुहुन्छ म कसरी आए। तिमी सबै बच्चाहरू जब पतित बन्छौ तब मेरो याद गर्छौ। सतयुग त्रेतायुगमा त तिमी सुखी थियौ त्यसैले याद गर्दैन थियौ। द्वापरपछि जब दुःख धेरै भयो तब आएर पुकार गर्छौ, हे परमपिता परमात्मा शिव बाबा भनेर। हो मेरा प्यारा बच्चाहरू, मैले तिम्रो प्रार्थना सुने, के चाहन्छौ? बाबा आएर पतितहरूलाई पावन बनाउनुहोस्। बाबा धेरै, हामी धेरै दुखी पतित छौं, हामीलाई आएर पावन बनाउनुहोस्, कृपा गर्नुहोस्, आशीर्वाद दिनुहोस्। तिमीले मलाई पुकार गर्यौ त्यसैले बाबा आएर पतितहरूलाई पावन बनाउनुहुन्छ। पावन सतयुगलाई भनिन्छ। यो पनि बाबा बसेर हामीलाई सम्झाइरहनु भएको छ। ड्रामाको प्लान योजना अनुसार अब यो जब संगम युग हुन्छ, सृष्टि पुरानो हुन्छ, भ्रष्टाचारी हुन्छ, तब म आउँछौ। र तिमीले बुझेका छौ सन्यासी पनि दुई प्रकारका छन्।
जो सन्यासी एकथरी छन् हठयोगी उनीहरूलाई राजयोगी भनिँदैन। उनीहरूको हो यो हतको सन्यास। घरबार छोडेर जंगलमा कुटीमा ओडारमा बस्न जान्छन्। गुरुका पनि फलोअर्स बन्छन्। गोपीचन्द राजाको लागि पनि एउटा कथा सुनाउँछन्। उनले भने, तिमी घरबार किन छोड्छौ? कहाँ जान्छौ? शास्त्रहरूमा धेरै यस्ता दन्ते कथाहरू लेखिएका छन्। अहिले तिमी ब्रह्मकुमारीहरूले राजाहरूलाई पनि गएर यो ज्ञान सिकाउन सक्छौ। एउटा अष्टावक्र भन्ने गीता पनि छ, जसमा देखाउँछन् राजालाई वैराग्य आयो भने मलाई केही परमात्मासँग मिलाओस्, ढिण्डोरा पिटाए, त्यो पनि समय थियो। अब गएर राजाहरूलाई ज्ञान दिन्छु नि बाबासँग मिलाउनको लागि, जसरी तिमी मिलेका छौ त्यसरी नै अरूलाई पनि मिलाउने कोशिश गर्छौ। तिमी भन्छौ हामी तपाईलाई स्वर्गमा मालिक बनाउँछौ, मुक्ति जीवन मुक्ति दिन्छौ। फेरि उनीहरूलाई भन, शिव बाबालाई याद गर्यौ? तिमीसँग राहदानी छ स्वर्गमा जाने? राहदानी प्राप्त गरेका छौ, पवित्र बनेका छौ, नत्र जान सकिँदैन। अरू कसैलाई होइन, तिमीसँग पनि शुरू शुरूमा बस्दा बस्दै एक अर्कालाई हेरेर ध्यानमा जान्थ्यौ। बडो आश्चर्य लाग्थ्यो, बाबा हुनुहुन्थ्यो यिनमा, ब्रह्माको तनमा, त्यसैले उहाँले चमत्कार देखाउनुहुन्थ्यो। सबैको डोरी तान्नुहुन्थ्यो, बाप दादा सँगै हुनुहुन्थ्यो, कब्रिस्तानलाई पाकिस्तान बनाउनुहुन्थ्यो। सबै बाबाको यादमा सुत, सबै बाबाको ध्यानमा जान्थे। यो सबै शिव बाबाको चलाखी चतुर्याई थियो। यसलाई फेरि कतिले जादू पनि भन्न थाले। यो थियो शिव बाबाको खेल। बाबा जादूगर, सौदागर, रत्नाकर हुनुहुन्छ, धोबी पनि हुनुहुन्छ, सोनार पनि हुनुहुन्छ, वकिल पनि हुनुहुन्छ, न्यायाधीश पनि हुनुहुन्छ। सबैलाई माया रावणको जेलबाट, काम क्रोध लोभ मोह अहंकारको जेलबाट छुटाउनुहुन्छ। उहाँलाई नै सबैले बोलाउँछन्, हे पतित पावन, हे दूरदेशमा रहनेवाला, हामीलाई आएर पावन बनाउनुहोस्, आउनुहोस्। पनि पतित दुनियाँमा, पतित शरीरमा आएर हामीलाई पावन बनाउनुहोस्। अहिले तिमी त्यसको पनि अर्थ बुझिरहेका छौ। बाबा आएर बताउनुहुन्छ, तिमी बच्चाहरूले रावणको देशमा मलाई बोलायौ, म त परमधाममा बसेको थिएँ स्वर्ग स्थापनाको लागि, मलाई नर्क रावणको देशमा बोलायौ, अब सुखधाममा लैजानुहोस्। अहिले तिमी बच्चाहरूलाई लैजान्छु, त्यसैले यो ड्रामा नाटक मैले तिमीलाई जो राज्य दिएको थिएँ त्यो पूरा भयो। फेरि द्वापरदेखि रावण राज्य चलेको छ, पाँच विकारमा गिर्यौ, त्यसका फेरि चित्रहरू पनि छन्। जगन्नाथपुरीमा गयौ भने त्यस्ता चित्र देख्न पाइन्छ। पहिलो नम्बरमा जो थियो उही फेरि 84 जन्म लिएर जब पछाडि छ फेरि उसैको पहिलो नम्बरमा जानु छ। यी ब्रह्मा बसेका छन्, विष्णु पनि बसेका छन्, ब्रह्मासो विष्णु हुन्छन्। यिनीहरूको आपसमा के कनेक्सन छ भन्दा दुनियाँमा यो कुरा कसैलाई थाहा छैन। ब्रह्मा सरस्वती पनि वास्तवमा सतयुगका मालिक लक्ष्मीनारायण थिए, अहिले नर्कका मालिक बनेका छन्। अहिले यिनीहरू तपस्या गरिरहेका छन्। यी लक्ष्मीनारायण बन्नको लागि दिलबाडाको मन्दिरमा पूरा यसको यादगार छ। यदि तपाईँ मधुबन जानुभयो भने दिलबाडा मन्दिर यो दृश्य देख्न पाउनुहुनेछ। बाबा पनि यही आउनुभएको छ, त्यसैले अब लेख्छन् पनि आबु पर्वत तीर्थहरूमा महान तीर्थ हो। सबै संसारका तीर्थहरूमा महान तीर्थ आबु पर्वत ओम शान्ति मधुबनको तीर्थ महान तीर्थ हो। सबै धर्मका तीर्थहरूमा मुख्य तीर्थ हो, किनकि यही भगवान आएर सर्वधर्मको सद्गति गर्नुहुन्छ। तिमी शान्तिधाम भएर फेरि स्वर्गमा जान्छौ, बाँकी सबै शान्तिधाममा रहन्छन्। यो त्यो हो उजड यादगार, यो हो चैतन्य। अब जब तिमी चैतन्यमा भन्छौ फेरि पनि यी मन्दिर आदिहरू सबै समाप्त हुनेछन्। फेरि भक्ति मार्गमा यी यादगारहरू द्वापर युगदेखि बन्न थाल्नेछन्। अहिले तिमी स्वर्गको स्थापना गरिरहेका छौ, मानिसहरू बुझ्छन् स्वर्गमाथि कै आकाशमा कुनै ग्रह उपग्रहमा तारामण्डलमा छ भन्ने बुझ्छन्। यो होइन, यही पृथ्वी स्वर्ग हुन्छ। अहिले तिमीले बुझेका छौ यही सृष्टि स्वर्ग थियो, अहिले नर्क बनेको छ। यो चक्र हेर्नाले नै सारा ज्ञान आउँछ। द्वापरदेखि अरू धर्महरू आउँछन्, त्यसैले अहिले कति धर्महरू छन् संसारमा, यो आइरन एज अथवा फलामेयुग कलियुग। अहिले तिमी संगममा छौ, सतयुगमा जानको लागि पुरूषार्थ गरिरहेका छौ। कलियुगमा सबै पत्थर बुद्धिका छन्,
सतयुगमा सबै पारस बुद्धिका हुन्छन्। तिमी नै पारस बुद्धि थियौ,